0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टीकापुरमा।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
0: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
1: महिनाको महिनावारी गडबडीको समस्या,
0: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
1: पेट सम्बन्धी सम्पूर्ण समस्या,
0: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
1: ईसीजी सेवा,
0: डिजिटल एक्सरे सेवा
1: र प्रयोगशाला ल्याब सेवा।
0: फोन नम्बर 9894827359 र 9848423059। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 18 गते बिहीबार, जुलाई 2 तारीक सन् 2026, नेपाल सम्बद 1146 असार कृष्ण पक्षको द्वितीय तिथि, विश्व खेलकुद पत्रकार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: हुम्लाको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकेता। बागमतीमा समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने।
1: चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा, धनुषाका किसान रासायनिक मलको विकल्पमा ढैजा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
1: अमेरिका इजरायलद्वारा ईरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण। म्यानमारमा द्वन्द शुरू भए यता 1,00,000 मानिसको मृत्यु। युद्धले दक्षिण लेबनानमा पुननिर्माणको चुनौती।
0: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी। बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा, आज राति र भोलि 4 खेल हुँदै।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, चालू आर्थिक वर्ष सकिन 12 दिन बाँकी, सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौतीको प्रसंग।
1: सरकारले भुक्तानी गर्न पाउने समय 9 दिन मात्रै बाँकी रहँदा खर्च गर्न बाँकी बजेट भने 5 खर्ब 35 अर्ब 32 करोड़ 82 लाख रूपियाँ देखिएको छ। महालेखा नियन्त्रणको कार्यालयले सार्वजनिक गरेको 16 असारसम्मको तथ्याङ्कले यस्तो देखाएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 अनुसार आर्थिक वर्ष सकिनुभन्दा एक साता अघि भुक्तानी रोकिनुपर्छ। विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनुपर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने नियम 30 को उपनियम 1 मा भनिएको छ। असारको महिना 32 दिनको रहेका कारण सरकारले 35-25 गतेसम्म भुक्तानी गर्न पाउँछ। सरकारले चालू आर्थिक वर्षका लागि 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँको बजेट कार्यान्वयन गरिसकेको छ। त्यसमा 16 असारसम्म 14 खर्ब 28 अर्ब 78 करोड़ 18 लाख रूपियाँ बजेट खर्च भएको छ भने जुन लक्ष्यको 72.24% हो। तर सरकारले यो खर्च लक्ष्य अनुसार बजेट खर्च भने गर्न सकिरहेको छैन। आगामी आर्थिक वर्षको बजेट वक्तव्य अनुसार यो वर्ष 16 खर्ब 96 अर्ब 32 करोड़ 68 लाख रूपियाँ खर्च हुने संशोधित अनुमान रहेको छ।
0: यसैबीच आगामी आर्थिक वर्ष 2083-84 को बजेट तोकिएको समयमै नगरसभा र गाउँसभामा पेश नगर्ने 23 वटा स्थानीय तहसँग सरकारले स्पष्टीकरण माग गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार संचालन ऐन 2074 र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार असार 10 गते भित्र बजेट सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था पालना नभएको भन्दै सम्बन्धित स्थानीय तहलाई 3 दिनभित्र जवाफ दिन निर्देशन दिएको हो। मन्त्रालयले बजेट तर्जुमा प्रक्रिया अहिले कुन अवस्थामा छ, तोकिएको समयभित्र बजेट पेश गर्न किन सकिएन र आगामी कार्यतालिका के छ भन्ने विवरण उपलब्ध गराउन पत्रचार गरेको संघीय मामिला शाखा प्रमुख दीपक ढकालले सीआईएनसँग बताउनुभयो।
3: असारको 10 गतेभित्र सबै स्थानीय तहहरूले बजेट वार्षिक बजेट कार्यक्रम पेश गर्नुपर्छ कानूनमा त, अनि के स्थानीय तहहरूले पेश गरेको पाइएन, के समस्या भयो, किन पेश गर्न सकिएन, के छ अब आगामी सेड्युल, सभाको सेड्युल, जसले बजेट पेश गर्ने पास गर्नेसम्मको सेड्युल गरेर पठाइदिनु भनेर हामीले मन्त्रालयबाट पठाएको थियो। इन्फर्मेसन 3 दिनभित्र पठाइदिनु है भनेका छौँ। अब अहिले बजेटको काम, पेमेन्टहरूको कामले गर्दा अब कतिले रेस्पोन्स गर्नु ल्याउनु भएको छ ल्याउनु भएको छैन, बल्ल भोलि पछिसम्मलाई छ हाम्रो समय, त्यो नहुँदा नि सेड्युलहरूले पठाइदिनु भयो भने 3 दिनभित्र पठाइदिनु भनेर भनेर पठाएको छौँ हामीले।
0: मन्त्रालयले स्थानीय तहलाई असार मसान्तभित्र बजेट पारित गरी कानूनी व्यवस्था कार्यान्वयन गर्न समेत आग्रह गरेको छ।
1: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि निजी पेट्रोल पम्प संचालकहरूले इन्धन बिक्री वितरण बन्द गरेका छन्, जसका कारण काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द हुँदा सरकारी निकायद्वारा संचालित पम्पहरूमा सवारी साधनको लामो लाइन लागेको थियो। उपभोक्ताले भने निजी पम्पको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर 20 रूपियाँ, डिजल र मट्टी तेलमा 30 रूपियाँ तथा एलपी ग्यासमा प्रति सिलिण्डर 100 रूपियाँ मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटेकाले उपभोक्तालाई राहत दिन मूल्य समायोजन गरिएको निगमले जनाएको हो। तर निजी पेट्रोल पम्प संचालकहरूले मौजदात पेट इन्धनमा ठूलो घाटा हुने भन्दै देशभर इन्धन बिक्री वितरण बन्द गरेका थिए। बन्द रहेका पेट्रोल पम्पहरू अविलम्ब खोल्न सरकारले ताकेता समेत गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले यस्ता पेट्रोल पम्पहरूलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताउनुभयो। हिजो केही पेट्रोल पम्पहरूलाई निगमले सील समेत गरेको छ। यसैबीच हवाई इन्धनको मूल्य घटेसँगै नेपालमा चल्ने आन्तरिक हवाई उड़ानको फ्यूल सर्च चार्ज घटाइएको छ। यससँगै यात्रुले हवाई टिकटमा केही राहत पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै आन्तरिक वायु सेवा कम्पनीलाई नयाँ दर अनुसार इन्धन शुल्क लिन निर्देशन दिएको छ। यो नयाँ व्यवस्था हिजोदेखि लागू भएको हो। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 40 रूपियाँ घटाएपछि प्राधिकरणले पनि यात्रुबाट उठाउने इन्धन शुल्क घटाएको छ। इन्धनको मूल्य करिब 15% घटेको प्राधिकरणले जनाएको छ। यसअघि हवाई इन्धनको मूल्य प्रति लिटर 269 रूपियाँ थियो, अब घटेर 229 रूपियाँ कायम भएको छ। काठमाडौँ धनगढ़ी उडानमा सबैभन्दा बढ़ी 1765 रूपियाँसम्म इन्धन शुल्क घटेको छ। काठमाडौँ माउन्टेन रूटमा 1375, काठमाडौँ नेपालगंजमा 1305, काठमाडौँ भद्रपुरमा 1205 र पोखरा भद्रपुरमा 1620 रूपियाँसम्म शुल्क घटाइएको छ।
0: वर्षौं अघि सड़क सञ्जालसँग जोड़िएको भए पनि यातायातको कुनै सुविधा नपुगेको हुम्लाको दुर्गम मानिएको स्याडा गाउँमा पहिलो पटक गाड़ी पुगेको छ। सिमकोट गाउँपालिका 8 स्थित यो गाउँमा गाड़ी पुगेसँगै स्थानीयवासीमा हर्षोल्लास थाएको छ। पहिलो पटक आफ्नै गाउँमा गाड़ी देख्न पाउँदा उत्साहित भएका सर्वसाधारणले गाड़ी आएको दिन फूलमाला बाजागाजा सहित स्वागत कार्यक्रमको आयोजना गरेका थिए। गाउँपालिका कर्मचारी, जनप्रतिनिधि, चालक तथा निर्माणमा संलग्न व्यक्तिलाई स्थानीयले सम्मान गरेका थिए। कोट गाउँपालिकाले आर्थिक वर्ष 2082-83 स्याडा याङखो सड़क खण्डमा 1,12,00,000 रूपियाँ बजेट विनियोजन गरी हाल गाउँमै गाड़ी पुग्न शुरू गरेको हो। स्थानीयले अब सड़क सञ्जालमा जोड़िएपछि खाद्यान्न, निर्माण सामग्री, औषधि तथा अन्य अत्यावश्यक वस्तु सहज रूपमा गाउँसम्म पुग्ने अपेक्षा गरेका छन्।
1: बागमती प्रदेश सरकारले प्रदेशका समस्याग्रस्त घोषणा गरिएका 5 सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया तत्काल शुरू गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले उपस्थितिमा हिजो बसेको बागमती प्रदेशको सहकारी क्षेत्रको वर्तमान अवस्था तथा समस्याग्रस्त सहकारी व्यवस्थापन सम्बन्धी उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको छ। बैठकले समस्याग्रस्त सहकारीहरूको सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त हुने रकम प्राथमिकताका आधारमा फिर्ता को प्रक्रिया अघि बढ़ाउने निर्णय समेत गरेको छ। 5 समस्याग्रस्त सहकारीका 14,000 भन्दा बढ़ी बचतकर्ताको 22,38,00,000 रूपियाँ भन्दा बढ़ी रकम जोखिममा रहेको छ। बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका ती सहकारीबाट तत्काल बचत फिर्ताको प्रक्रिया अगाडि बढ़ाउने समेत बताएको हो।
0: पहिरोको जोखिममा रहेको मुगलिन नारायणगढ़ सड़क क्षेत्रमा अत्यावश्यक उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। वर्षातको समयमा सड़क खण्डको विभिन्न स्थानमा निरन्तर पहिरो जाँदा आवत जावतमा हुन सक्ने अवरोधलाई ध्यानमा दिँदै पूर्व तयारीलाई व्यवस्थित गरिएको हो। मुगलिन नारायणगढ़ सड़क खण्डको तुइन खोला, नाम्सी खोला, काली खोला लगायतका स्थानमा अत्यधिक पहिरो खसेर सवारी साधन अवरूद्ध हुने गरेको छ। यस स्थानमा सुक्खा र पानी परेको समयमा लेदो सहितको पहिरो आउने गर्छ। गत वर्ष मात्रै पहिरो खसेपछि 55 नसक्दा 56 घण्टा लगातार यातायात अवरूद्ध भएको थियो। त्यस्तो अवस्था आउन नदिन पूर्व तयारी गरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो। यसैबीच केही समय अघि लागेको वन डढ़ेलोका कारण कालीकोटका विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा रहेका रूख नराम्रोसँग सुक्न थालेका छन्। डढ़ेलोले रूखको बोक्रा, हाँगा र जरामा क्षति पुर्याएपछि हराभरा देखिने रूख विस्तारै सुक्दै गएका हुन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा जनप्रतिनिधिलाई खबरदारी गर्ने सवालमा नागरिक समाजको भूमिका
4: ती सार्वजनिक जवाबदेहितामा पदमा बस्नुभएका जो जो हामीले निर्वाचित गर्नुभएका गरेका या नगरेका ती मानिसहरूले के काम कसरी गरिरहेका छन् भन्ने कुरो चाहिँ निरन्तर खबरदारी चाहिँ जे जति गर्न सकिन्छ त्यो चाहिँ गर्नैपर्छ
0: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन् तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री सेवन नगर्नुहुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ रानी जमरा कुलरिया सिंह आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई
6: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा शीर्षकमा खबर प्रकाशित छ यसलाई वीरेन्द्र ओलीले लेख्नु भएको छ सरकारले संविधान संशोधनका लागि गठन गरेको कार्यदलले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको छ गत चैत्र 16 गते प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह नेतृत्वमा कार्यदल गठन भएको थियो कार्यदलले सबै सरकारवाला पक्षसँग सुझाव लिएपछि प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको हो संविधान संशोधन कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले असार मसान्तसम्म प्रतिवेदन बुझाउने जानकारी दिनुभएको छ संविधानका प्रावधानसहित प्रत्येक बुधा धारामा गएर कार्यदल सदस्यसँग आगामी बिहिबार छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ हामीले सबै सरकारवाला निकायका सुझाव संकलन गर्यो सबैले सुझावको विश्लेषण गरियो अब कुन कुन धारालाई संशोधन गर्ने कुन कुन धारालाई कसरी संशोधन गरेर व्यवहारिक बनाउन सकिन्छ भन्ने विषयमा धारागत रूपमा कार्यदलले छलफल गर्छ बिहिबार कार्यदलका सदस्य बीच धारावाइज रूपमा छलफल भएपछि प्रतिवेदनलाई अन्तिम रूप दिने उहाँले बताउनु भएको छ त्यस्तै विपन्न बालबालिकालाई विद्यालय ल्याउने सकस शीर्षकमा सूर्यप्रसाद पाण्डेले खबर लेख्नु भएको छ विद्यालय शिक्षामा सबै बालबालिकाको समतामूलक र समावेशी पहुँच सुनिश्चित गर्न सरकारले कार्यान्वयनमा ल्याइएको विद्यालय शिक्षा क्षेत्र योजना प्रभावकारी देखिए पनि योजनाले लक्ष्य अनुसार उपलब्धि हासिल गर्न सकिरहेको छैन त्यस्तै गोर्खापत्रको भित्रपृष्ठमा रासायनिक मलको विकल्प बन्दै ढैंचा शीर्षकमा खबर प्रकाशित छ मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख संजय कुमार महतोले माटोको उर्वरा शक्ति बढ़ाउन ढैंचा मल प्रभावकारी उपाय भएको बताउनु भएको छ न्यून खर्चमा तयार हुने ढैंचा मलको प्रयोग गर्न सकियो भने रासायनिक मलको मल माटीको निर्भरता हट्ने समेत उहाँले बताउनु भएको छ कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले किसानलाई ढैंचा मल प्रयोगमा आकर्षित गर्न केन्द्रले अनुदानमा बिउ वितरण गर्दै आएको जानकारी समेत गराउनुभयो उहाँका अनुसार चालू आर्थिक वर्षमा 1 क्विन्टल 3 किलो ढैंचाको बिउ उत्पादनमा अनुदानमा वितरण समेत गरिएको छ उहाँले किसानको माग बढ़दै गएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा ढैंचाको बिउ वितरणको परिणामलाई अझ प्रभावकारी बनाउनु समेत बताउनु भएको छ। यता कारोबारमा कृषि वन तथा वातावरण मन्त्रालयले साउन महिनासम्म 2,10,000 मेट्रिक टन रासायनिक मल आयात सुनिश्चित भएको जनाएको छ। कृषि विकास महाशाखाका सहसचिव रामकृष्ण श्रेष्ठका अनुसार साउनसम्म उक्त परिणामको मल नेपाल भित्रिने भएका छन्। बाँकी 90,000 टन मल पनि आपूर्तिको प्रक्रियामा रहेको समेत उहाँले बताउनु भएको छ। त्यस्तै गोर्खापत्रकै भित्रपृष्ठमा पहिलो पहिरो जाने स्थानमा उपकरण सहित जनशक्ति शीर्षकमा खबर प्रकाशित छ भने एक सातामै परीक्षा फल सार्वजनिक शीर्षकमा खबर छ। त्यस्तै मुगु र हुम्ला जोड्ने पुल 5 वर्षदेखि अलपत्र शीर्षकमा पनि खबर प्रकाशित छ। यसलाई यो खबर सुखेतबाट लेखिएको मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख मोटरेबल पुल निर्माणको काम 5 वर्षदेखि अलपत्र अवस्थामा छ। एक साताभित्र बनाइसक्न मन्त्री तथा सचिवहरू युवाहरूको दबाव रहेका छन् भने पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले कामको शुरूआत नै नगरी अल्पत्र रूपमा छोडेको बताइएको छ।
0: कारोबारको पहिलो पृष्ठमा यस्तो बन्यो नागढुङ्गा सुरुङ मार्ग साउनबाट शुरू शीर्षकमा खबर छापिएको छ। नेपालको पहिलो सड़क सुरुङ मार्गको रूपमा निर्माण गरिएको नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि संचालनमा आउने तयारी अन्तिम चरणमा पुगेको छ। संचालन अघि आवश्यक प्राविधिक तयारी अन्तर्गत सुरुङ मार्ग प्रयोग हुने अपरेशन तथा मेन्टेनेन्स सवारी साधनको परीक्षण पूरा भएको खबरमा उल्लेख रहेको छ। यस्तै पहिलो पृष्ठमै देशभरका 966 स्टार्टअप उद्यम परियोजना सहुलियतपूर्ण कर्जाका लागि सिफारिशमा परेका छन्। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रम अन्तर्गत पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका 966 परियोजनालाई सहुलियतपूर्ण कर्जाका लागि सिफारिश गरेको खबरमा उल्लेख रहेको छ। भित्री पृष्ठमा विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती शीर्षकमा खबर छापिएको छ। नेपाललाई आरोग्य वेलनेस पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित सरकारले आरोग्य पर्यटन दशक मनाउने तयारी थालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले बताउनु भएको छ। हिजो सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो जानकारी दिनुभएको हो। मन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षलाई आरोग्य पर्यटन प्रवर्धनको संरचनागत र नीतिगत आधारमा निर्माण गर्ने वर्षको रूपमा अघि बढ़ाइनेछ। तर विमान अभावले पोखरा भैरहवा उडानमा चुनौती रहेको समेत उहाँले बताउनु भएको खबरमा उल्लेख रहेको छ। यस्तै फोहोरबाट मल उत्पादन शीर्षकमा अर्को खबर समेत रहेको छ। फोहोर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नवलपरासी बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाले घर घरबाट संकलन हुने जैविक फोहोरलाई वैज्ञानिक रूपमा प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आमदानी समेत गर्न थालेको खबरमा उल्लेख रहेको छ। बाजो जग्गारहित पालिका घोषणाको अभियानमा सिन्जा गाउँपालिका शीर्षकमा अर्को खबर रहेको छ। त्यस्तै गरी म्याग्दी पूर्ण खोपयुक्त घोषणा शीर्षकमा अर्को खबर पनि छापिएको छ भने कर्णालीका 33 स्थानीय तह अझै मौसम मापन केन्द्रविहीन शीर्षकमा हेमन्त केसीले लेख्नु भएको खबर समेत रहेको छ। तनहुँका सामुदायिक विद्यालय रुद्राक्ष विद्यालयमा तनहुँका सामुदायिक वनमा रुद्राक्ष रोप्न थालियो शीर्षकमा खबर रहेको छ। त्यसै गरी नागरिकको पहिलो पृष्ठमा राहदानी एक सातालाई भन्ने शीर्षकमा अर्को खबर रहेको छ। यो खबर भुवन शर्माले लेख्नु भएको। राहदानी विभागसँग अब करिब 33,000 थान मात्रै राहदानी मौजदात रहेको खबरमा उल्लेख रहेको छ। यसले लगभग एक साता मात्र धान्नेछ। विभागका एक उच्च अधिकारीका अनुसार विभागले हरेक दिन करिब 5,000 राहदानी वितरण गर्ने गरेको छ। अब करिब 33,000 राहदानी मात्र विभागसँग मौजदात रहँदा यसले करिब एक साता मात्रै धान्ने खबरमा उल्लेख रहेको। त्यसै गरी रासोपाको प्रदेशसभा खारेजी प्रस्तावले तरंग शीर्षकमा अमर खड्काले इटहरीबाट लेख्नु भएको खबर छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश संरचना खारेजी र संहिताको पुनर्संरचना गर्ने तयारीप्रति विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक क्षेत्रका अगुवाले असहमति जनाउँदै त्यस्तो भए देशमा मुठभेड़ निम्तिन सक्ने बताएका छन्। उनीहरूले त्यस्तो परिस्थिति निर्माण भएमा जिम्मेवारी रासोपाले नै लिनुपर्ने चेतावनी समेत दिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी रासोपाले 18 वर्ष मुनिकालाई सदस्य बनाएकामा मानवाधिकार आयोग आयोगले थाल्यो अध्ययन शीर्षकमा जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको खबर छ। 18 वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा सत्तारूढ़ रासोपालाई राष्ट्रिय मानवाधिकार आयोगले हिजो पत्र काटेको थियो। आयोगले हिजो लेखेको पत्रमा 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गर्नु प्रचलित नेपाल कानून र नेपालले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत हुने स्मरण गराउँदै पार्टी सदस्यताबारे यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन भनिएको थियो। यसबारे रासोपाले विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पेश गरिसकेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिका इजरायलद्वारा इरान विरूद्ध सञ्चालन गरेको युद्धका क्रममा इरानको मिनाव स्थित एक प्राथमिक विद्यालयमा क्षेप्रास्त्र प्रहार हुँदा अधिकांश बालबालिका सहित ठूलो मानवीय क्षति भएको खुलासा भएको छ। घटनाको 120 दिनभन्दा बढ़ी समय बितिसक्दा पनि उक्त आक्रमणमा वास्तवमा कति मानिस मारिएका थिए भन्ने आधिकारिक विवरण सार्वजनिक नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अधिकांश मृतक बालबालिका रहेको बताइए पनि अन्तिम तथ्याङ्क भने अझै स्पष्ट छैन। प्रेसका अनुसार अमेरिकी रक्षा मन्त्रालयले घटना सम्बन्धी रहेको अनुसन्धान प्रतिवेदन पनि सार्वजनिक गरेको छैन। अन्तर्राष्ट्रिय समाचार संस्था एपीले खुला स्रोतका तथ्य, भिडियो सामग्री, मानव अधिकार सम्बन्धी प्रतिवेदन तथा इरानभित्र र बाहिर रहेका अनुसन्धानकर्ता र सर्वसाधारणसँगको अन्तर्वार्ताका आधारमा घटनाको पुनर्निर्माण गरिरहेको समेत जनाएको छ। युद्धले दक्षिण लेबनानका धेरै बस्तीमा व्यापक भौतिक क्षति पुर्याएको छ। पुनर्निर्माण र सामान्य जनजीवन पुनर्स्थापना अझै चुनौतीपूर्ण बनेको स्थानीयलाई उद्धृत गर्दै अल जजिरामा खबर छ। युद्धले दक्षिण लेबनानमा धेरै गाउँ र शहरलाई पूर्ण रूपमा ध्वस्त बनाएको हो र म्यानमारमा सन् 2021 सैन्य कार्यवाही शुरू भए यता गृह युद्धमा मृत्यु हुनेको संख्या 1,00,000 नागेको छ। द्वन्द्व सम्बन्धी घटनाको अभिलेख राख्ने संस्था सशस्त्र द्वन्द्व स्थान तथा घटना तथ्याङ्कका अनुसार सबै पक्षबाट हालसम्म कम्तीमा 1,14,000 जनाको ज्यान गएको विश्लेषण गरिएको छ।
0: खेल खबरमा फिफा विश्वकप 2026 को नकआउट चरण अन्तर्गत अहिले अमेरिका र बोस्निया बीच रोमाञ्चक प्रतिस्पर्धा जारी छ। नेपाली समयअनुसार बिहान 5:45 शुरू भएको खेलमा अन्तिम 16 स्थान बनाउन दुवै टोली जीतका लागि संघर्षरत रहेका छन्। यो खेलको विजेताले अन्तिम 16 बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि सम्पन्न खेलमा बेल्जियमले विश्वकपकै स्मरणीय पुनरागमन मध्ये एक गर्दै सेनेगललाई 3-2 पराजित गरी अन्तिम 16 सुरक्षित स्थान बनाएको छ। C8 स्टेडियममा भएको खेलमा सेनेगलले 2 गोलको अग्रता बनाएको थियो। खेल सकिन 5 मिनट मात्रै बाँकी रहँदा पनि बेल्जियम 2-0 पछि थियो तर अन्तिम मिनटहरूमा 2 गोल फर्काउँदै खेललाई अतिरिक्त समयमा पुर्याएको बेल्जियमले पेनाल्टी मार्फत विजयी गोल गर्दै सेनेगललाई स्तब्ध बनाएको थियो। त्यसअघि एटलान्टा स्टेडियममा भएको अर्को खेलमा कप्तान ह्यारिकेनको 2 गोलको मद्दतमा इंग्ल्याण्डले डीआर कंगोलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यस खेलमा 2 गोल थपेपछि ह्यारिकेनले जारी विश्वकपमा आफ्नो गोल संख्या 5 पुर्याउनु भएको छ। उहाँ नर्वेका एर्लिङ ह्यालान्डसँग संयुक्त रूपमा दोस्रो स्थानमा रहनु भएको छ भने फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेस्सी समान 6 गोलसहित गोल्डेन बुटको दौड़मा अग्रस्थानमा रहेका छन्। नकआउट चरण अन्तर्गत बाँकी खेलहरूमा आज राति 1:45 स्पेन र अस्ट्रिया आमने सामने हुनेछन्। त्यसपछि बिहान 4:45 पोर्चुगल र क्रोएसिया बीच प्रतिस्पर्धा हुनेछ। भोलि बिहान 9:00 स्विजरल्याण्ड र अल्जेरियाले अन्तिम 16 अर्को टिकटका लागि खेल खेल्नेछन्। यस्तै भोलि बिहान 4:00 अस्ट्रेलिया र इजिप्ट बीच अर्को नकआउट चरणको खेल हुनेछ।
1: निर्वाचित गरेर पठाएका जनप्रतिनिधिप्रति नागरिकको आस्था र उत्तरदायी भूमिकाको अपेक्षा खबरदारी र सुधारको पक्षीय कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
8: भीमदट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
7: साथै शैक्षिक सत्र 2083-84 प्रमाण पत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसई को मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
8: भर्ना हुने विषयहरू
7: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
8: नेत्र विज्ञान ओए
7: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
8: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59044 98587-80044 र 97642-33921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
4: सँगसँगै फेरि सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै चाहिन्छ। त्यसमा नागरिकहरू त्यो सरकारको योजना भनौं न सरकारको निर्णय प्रक्रियामा निर्णयहरू कसरी लिए र निर्णयहरू कार्यान्वयन कसरी गरिए भन्ने कुरा सबभन्दा महत्वपूर्ण छ। के निर्णय लियो कसरी लियो त्यसमा चाहिँ सहभागितामूलक प्रजातन्त्र पनि सँगसँगै आउँछ। जस्तै ओडाले एउटा चाहिँ बाटो बनाउन पर्यो भने त्योसँग सम्बन्धित सरकारवालाहरूसँग छलफल गरेको छ कि छैन। जस्तै अहिले नै तपाईँले संघीय सरकारका पनि ठूल्ठूला परियोजनाहरूमा हामीले काठमाडौँ तराई जोड्ने चाहिँ द्रुत मार्गमै अहिले चाहिँ यत्रो वर्ष हामी सम्पन्न हुने बेलासम्म हामीले चाहिँ 0 किलोमिटर कहाँ पर्छ भनेर खोकनाकी उसमा चाहिँ अहिलेसम्म विवाद भएको छ। त्यो भएको किनभने यो सहभागितामूलक प्रजातन्त्रको हामीले चाहिँ फेरि के गरेनौं भनेदेखि त्यसलाई अभ्यासमा चाहिँ राम्रोसँग लगेनौ। सरकारवाला को को हुन् उनीहरूको समस्या के हो पहिला नै सुनेर त्यसलाई समाधान गर्नेतिर लगियो भने के हुन्छ भने राज्यको स्रोत साधन पनि बच्छ अनि सँगसँगै त्यसलाई समयमा नै हामीले चाहिँ सेवा सुविधा पनि प्रदान गर्न सक्छौ सरकारले पनि त्यसलाई सक्छ।
9: संहिता लागू भएपछि तीन तहको सरकार र त्यसको सरकारका कामहरूको बाँडफाँड गर्ने बेलादेखि नै रहिरहँदाखेरि सिंहदरबारको सम्पूर्ण शक्तिहरू चाहिँ अब गाउँ टोलसम्म पुग्छ स्थानीय सरकारसम्म पुग्छ भन्ने कुरा तर सरकार त पुग्यो पछि चाहिँ सिंहदरबार जस्तै भ्रष्टाचार मात्रै आइपुग्यो हाम्रो सेवा सुविधा आइपुगेन भनेर नागरिकहरू फेरि दुखित पनि भए। अब यसमा चाहिँ यो तीन तहको सरकार बीचको त्यो समन्वय सहकार्य र नागरिक प्रतिको उत्तरदायित्वलाई कसरी सन्तुलित गर्ने
4: संघीयता आइसके पछाडि भ्रष्टाचार मात्रै तल आयो भन्ने कुरा चाहिँ होइन। कहिले मलाई मेरो व्यक्तिगत विचारमा फेरि हामी कहिलेकाहीँ त्यो कुनै पनि विषय या समस्यालाई यति धेरै सामान्यीकरण गरिदिन्छौ कि त्यसले गर्दा मूल विषय र मूल प्रश्न जहिले पनि बहसमा आउँदैन या अनुत्तरित नै रहन्छ। र मेरो एउटा अनुरोध यहाँहरूलाई पनि के हो भने त्यो विषयलाई उठाउँदाखेरि अलिकति हामीले त्यसलाई ठ्याक्कै के विषय हो त्यो समस्यालाई त्यही रूपमा नै उठाइदिनुपर्छ। फेरि के कुरा हो भने भ्रष्टाचार पनि सँगसँगै बढेको छ र जति मात्रामा भ्रष्टाचार नियन्त्रण हुनुपर्ने त्यो पनि सुशासनमा चाहे जुनसुकै शासन व्यवस्था होस् भ्रष्टाचार त कहिले पनि हुन भएन। त्यो कुरा चाहिँ अझ बढी विकेन्द्रित भयो कि हिजो केन्द्रीय संरचना हुँदा केन्द्रमा मात्रै हुन्थ्यो तल हुन्थेन भन्ने आम धारणा विशेष गरेर मीडियाहरूमा पनि पाइन्छ तर त्यसलाई फेरि हामीले अलिकति त्यसलाई गुणात्मक रूपमा हेर्यौं भने या संख्यात्मक रूपमा हेर्यौं भने त्यस्तो पनि होइन। हिजो पनि भ्रष्टाचार तल पनि हुन्थ्यो हिजो चाहिँ त्यो केन्द्रीय सरकारको प्रतिनिधिको रूपमा मात्रै हुन्थ्यो होला या चाहिँ त्योसँग सम्बन्धित मात्रै हुन्थ्यो भने अहिले स्थानीय सरकारहरू पनि थपिए होला निकै राम्रा कामहरू पनि भएका छन्।
0: नागरिक समाजका अगुवा प्रकाश रेग्मीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
10: हुम्लाको साडा गाउँमा पहिलो पटक गाड़ी पुग्यो। इन्धनको मूल्य घटेसँगै बन्द रहेका पेट्रोल पम्प खोल्न सरकारको ताकता। बागमतीका समस्याग्रस्त सहकारीबाट बचत फिर्ता शुरू गरिने।
0: चालू आर्थिक वर्ष सकिन 14 दिन बाँकी। सरकारलाई 5 खर्ब 35 अर्ब खर्च गर्नुपर्ने चुनौती। समयमै बजेट पेश नगर्ने 23 स्थानीय तहलाई सरकारको परिपत्र।
10: संविधान संशोधन प्रतिवेदन लेखन अन्तिम चरणमा। धनुषाका किसान रासायनिक मलको विकल्पमा धैचा प्रयोग गर्दै जनप्रतिनिधिलाई नागरिक प्रति उत्तरदायी बनाउन खबरदारी आवश्यक।
0: अमेरिका इजरायलद्वारा इरान विरूद्धको कार्यवाहीमा विद्यालयमा आक्रमण। म्यानमारमा द्वन्द शुरू भएता 1,00,000 मानिसको मृत्यु। युद्धले दक्षिणी लेबनानमा पुननिर्माणको चुनौती।
10: र विश्वकपमा अहिले अमेरिका बोस्निया बीचको खेल जारी। बेल्जियम र इंग्ल्याण्ड अन्तिम 16मा आज राति र भोलि 4 खेल हुने। साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिका राष्ट्रिय दैनिकबाट रवि मिश्रले कर्नर किक शीर्षकमा लेख्नु भएको बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना व्यक्तिको कुराकानी जस्तो देखाइएको छ।
1: एउटा ठूलो ज्यान भएका र काँधमा लौरो बोकेका व्यक्ति छन् र उनको पछाडि सरकार लेखिएको छ भने अघिल्लोपट्टितिर होल्डिङ सेन्टर लेखिएको छ। त्यहाँ एकजना नागरिक जस्ता व्यक्ति हात जोड्दैछन् र त्यो सरकार जस्तो लेखेका व्यक्तिले केही भन्दै गरेको माथि लेखिएको छ। यस्तो भनिएको छ, त्यहाँ घर भत्के बंगलामा बस्नु, बंगला नभए अपार्टमेन्ट किनेर बस्नु। हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई सुशीला श्रेष्ठ र सन्तोष गन्धर्व विदा भन्। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। समुन्नत समाजका लागि

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप साम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिकाको बजेट 1.3 करोड़, कार्यवाहक प्रमुखको विषयमा विवाद हुँदा नगरसभा हुन ढिलाई। देशभर मनसुनी वायुको प्रभाव, आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। जानकीको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रम, नहरमा बेपत्ता शिवेन्द्र शाहीको खोजीका लागि सहयोग गर्न प्रहरीको आग्रह। र प्रविधिजन्य लैंगिक हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित। अब खोज खबर विस्तारमा। टीकापुर नगरपालिकाको 1900 नगरसभाले आर्थिक वर्ष 2083-84 लागि 1.3 करोड़ 67,00,000 रूपियाँको बजेट ल्याएको छ। बुधबार बसेको सभाले संघीय सरकारबाट 65,56,00,000 रूपियाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट 14,66,00,000 र आन्तरिक आयबाट 24,47,00,000 आय हुने अनुमान गरेर बजेट ल्याएको छ।
1: संघीय अनुदान वित्तीय समानीकरण 18,60,00,000, सशस्त्र अनुदान चालू 29,21,00,000, पूँजी 56,00,000, राजस्व पाठकबाट 14,68,00,000, विशेष अनुदान 1,80,00,000, समग्र अनुदान 70,00,000, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण 1,42,81,000, राजस्व पाठमा 79,01,000, समग्र 52,89,000, विशेष अनुदान 76,50,000, सशस्त्र अनुदान 10,75,00,000, आन्तरिक स्वरूपमा आन्तरिक आयहरू 18,59,70,000, मार्फत रजिस्ट्रेसन 4,87,50,000, आगामी आर्थिक वर्षको लागि कुल बजेट 1,03,67,71,00,000 अनुमान गरी जसको स्रोत सुनिश्चितता माथि नै उल्लेख गरिसकेको छु।
0: आर्थिक विकास समितिका संयोजक के प्रसाद देवकानाले प्रस्तुत गर्नुभएको विनियोजन बजेटबाट सशस्त्र बाहेकको बजेट प्रशासनिक खर्चमा 21 करोड़ रूपियाँ, नगरपालिका केन्द्रबाट सञ्चालन हुने आयोजनामा 9,80,00,000 रूपियाँ, विभिन्न शाखाहरूको लागि 2,35,00,000 रूपियाँ, नगरवडा गौरवको आयोजनाको लागि 9,50,00,000 रूपियाँ, नगर स्तरीय आयोजनाका लागि 9,50,00,000 र वडाहरूको पूँजीगत खर्चका लागि 6,31,00,000 रूपियाँ विनियोजन गरेको छ। नगर प्रमुख, उपप्रमुख, कार्यवाहक प्रमुख पनि नभएको टीकापुरले ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभा बसेको छ। सभामा नीति नियम तथा कार्यक्रम वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकले प्रस्तुत गर्नुभएको छ भने आर्थिक विधेयक वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरीले प्रस्तुत गर्नुभएको छ। टीकापुर नगरपालिकाको सभाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकालाई बुझाउनु पर्ने, राजस्व शुल्क 10 वर्ष लागि छूट दिने नीति लिएको छ।
2: नगरपालिकालाई बुझाउनु पर्ने सम्बन्धित कर वस्तुहरू चुक्ता गरेका प्रमाण अनिवार्य पेश गराउने व्यवस्थाका लागि सम्बन्धित निकाय सुनाउने गरिएको छ। नगरपालिकालाई बुझाउनु पर्ने राजस्व रकम नगरपालिकाले तोकेको समयमा बुझाएमा पूर्व सुविधा दिने व्यवस्थालाई आगामी आर्थिक वर्षमा सुनिश्चित गर्न तयार दिनेछ। स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनु पर्ने कुनै पनि प्रकारको राजस्व तथा शुल्क 10 वर्षसम्मका लागि छुट गरिनेछ।
0: विदेशी नागरिकलाई व्यवसाय दर्ता गर्नु परेमा 25,000 धरौटीले व्यवसाय दर्ता गरी सञ्चालन गर्न दिने व्यवस्था गरेको छ। अवैध चोरी निकासी ढोक्न प्रहरीले पक्राउ गरी भएको दण्ड जरियानाबाट नेपाल प्रहरीलाई 20% प्रोत्साहन रकम उपलब्ध गराउने नीति पनि नगरपालिकाले लिएको छ।
3: विदेशी नागरिकको हकमा नागरिकको नाममा व्यवसायको दर्ता गर्नुपर्ने भएमा ₹25,000 धरोटी राख्न लगाई व्यवसाय खर्चा गरिनेछ। प्रहरी कार्यालयबाट पक्राउ गरी नगरपालिकाको कार्यालयमा पठाएका नगरपालिकाको अनुमति लिएर वा अवैध रूपमा प्राकृतिक स्रोत जति सामग्रीकरण वा पसार प्रसार कार्यमा संलग्न सहयोग नगरपालिका धनु सचिवालय बापत प्राप्त रकम 20% हुने रकम सम्बन्धित प्रहरी कार्यालयको साक्षात् उपलब्ध गराइएको छ।
0: यस्तै सरकारको स्वामित्वमा रहेको घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन गरेका शिक्षण

0: कम्पनी समिति प्राधिकरण बोर्डको घर जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघ संस्थाहरूको जग्गा धार्मिक संस्थाहरूको घर जग्गा खानेपानी मसानघाट जस्ता सार्वजनिक स्थलहरूका घर र घर जग्गा सम्पत्ति कर नलाग्ने नीति लिएको छ। नगरपालिकाका मातहतमा रहेका बहालमा लगाएका सटर कबलहरूको भाडा असुलीका लागि विशेष व्यवस्था गरेको छ। नगरपालिकाको आर्थिक विधेयकले तोकिएको समयमा भाडा बुझाउनेलाई जरियाना छुटेदेखि किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको छ। टीकापुर नगरपालिकाको भाडा लगाएको सटरबाट 3 करोड़ रूपियाँ भन्दा बढ़ी रूपियाँ असुली गर्न बाँकी रहेको राजस्व प्रमुख नन्दबहादुर केसीले बताउनुभयो। यस्तै टीकापुर नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएको अवस्थामा कार्यवाहक नगर प्रमुखको को हुने भन्ने विषयमा विवाद अदालत पुगेपछि नगरसभा गर्न ढिलाइ भएको हो। 2082 फागुनमा कार्यपालिकाको बहुमत सदस्यले कार्यवाहक नगर प्रमुख चुनिनुभएका रामबहादुर नगारजीलाई जेठ 14 गते बसेको कार्यपालिका बैठकले बहुमत सदस्यले हटाएर बलिराम चौधरीलाई कार्यवाहक प्रमुख बनाएको थियो। चौधरीको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले असार 5 गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको थियो, तर नगारजी त्यसअघि नै सर्वोच्च अदालतमा पुगेपछि चौधरीलाई कार्यवाहकको रूपमा काम गराउनु नगराउनु भनी अल्पकालीन आदेश जारी गर्दै असार 8 गते दुवै पक्षलाई बोलाएको थियो। असार 8 गतेको सुनवाई असार 22 गते सरेपछि सभाका ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभाको बैठक बसे बजेट पारित गरेको हो। असार 10 गते बजेट ल्याउनु पर्ने कानून व्यवस्था र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै सभा गर्न गरेको निर्देशन अनुसार वैकल्पिक व्यवस्था गरेर पनि सभा गर्नु परेको प्रमुख प्रशासकीय अधिकृत सुमन धिताले बताउनुभयो। अदालत जानुभएका रामबहादुर नगारजी सभामा उपस्थित हुनुभएन। नगरपालिकाका पूर्व प्रमुख तपेन्द्र बहादुर रावलले संवैधानिक व्यवस्थाको सम्मान गर्दै जनसरकारको विषय भएकाले राजनीतिक विवाद लम्बिँदै जाँदा सभाका सदस्यले निकास दिन जरूरी रहेको बताउनुभयो।
1: हामीले लगान गरेर इन्कार गरेर बजेट कहिले पढाउन सकिन्छ भन्ने परिकल्पना गरेर अगाडि बढ्न सक्ने अवस्था छैन। त्यस कारणले म यहाँ सबैलाई आग्रह गर्न चाहन्छु, आगामी दिनहरूमा पनि हामी जुन खालको संवैधानिक व्यवस्था जुन खालको वैधानिक व्यवस्थामा छौँ त्यो व्यवस्थासँग जोडेर त्यो व्यवस्थालाई अङ्गीकार गरेर हामी एउटा कार्यक्रम अगाडि बढाउनेछौँ। हामी सबैको अपेक्षाहरू परिपूर्ण हुनेछ भन्ने मैले विश्वास लिएको छु।
0: सभाको शून्य समयमा बोल्ने सभाका सदस्यहरूले विभिन्न धारणाहरू राख्नु भएको थियो। सभाका सदस्य लालवीर चौधरीले विविध विषयहरूको प्रस्तुत गर्दै कम विद्यार्थी भएका विद्यालय मर्जर गरिने, विभिन्न कारणले काम सम्पन्न नभएको विकास योजनाको म्याद पुष मसान्तसम्म थपिएको जानकारी दिनुभयो।
1: कक्षा 5 सम्म पढाएको विद्यालयमा सबैभन्दा कम विद्यार्थी भएमा 5 कक्षासम्म र कक्षासम्म पढाएको विद्यालयमा 50 जना भन्दा कम भएमा 8 कक्षासम्म राम्रो गरी विद्यालयको तहान गर्ने, आदि पसन्द गरेर 82 क्लासमा क्षेत्र भयो कार्यमा रहेका आयोजनाहरूको 83 क्लासी असार मतान्तरसम्म ज्ञान रहेकोमा विभिन्न कारणमा सम्पन्न हुन नसकेका आयोजनाहरूको 83 क्लासी पोस्ट मतान्तरसम्म ज्ञान थप गर्ने र उक्त समयभित्र कार्य सम्पन्न नगरिएको हकमा कानून प्रबन्धन जरिमाना लगाउने व्यवस्था गराउने।
0: बजेटमाथिको छलफलमा भाग लिँदै सभा सदस्य राजकुमार चौधरीले कृषिमा बसन्ते मकै खेतीमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो।
2: कृषि क्षेत्रमा 20 लाख नियन्त्रण गरिएको छ, जसमा मुख्य कार्यक्रमहरू खाद्य नबाली विकास बिमा संरक्षण मल भने एन्टीकरणमा जोड दिनुका साथै उच्च यो च्याउ खेती र चैते धान प्रफलन भनेर गरेको छ। यसमा चैते धान र च्याउ खेती मात्र नभएर एउटा कृषिलाई आर्थिक आधार बनाए र कृषकहरू र किसानहरूको एउटा आर्थिक सुनिश्चित गर्नको लागि यसमा चाहिँ मकै खेती पनि राखिदिनुको लागि म अनुरोध गर्न चाहन्छु।
0: सदस्य भरत साउदले पथरैया मोहना कर्णालीको ड्याम संरक्षण स्थानीय सरकारले पनि हेर्नुपर्ने बताउँदै त्यसमा बजेट व्यवस्था नभएको गुनासो गर्नुभयो। उहाँले स्मार्ट सिटी, रिङ रोड, गुलाब सिटी जस्ता चर्चाका विषय हराएको पनि बताउनुभयो।
1: त्यसलाई स्थानीय सरकारले पनि त्यसलाई हेर्नुपर्छ भन्ने मैले धारणा यहाँ राखेको थिएँ। त्यसलाई यो नगरसभामा चाहिँ बजेट पुगिन्छ कि भन्ने आशा गरेको थिएँ। अहिलेसम्म त्यस्तै भएन। यहाँ प्रत्येक मेयर आउँछन्, कसैले आफ्नो नाम राख्छन्, यहाँ कसैले स्पासिटी भनेर खायो, कसैले प्लास्टिकी भनेर खायो, हामीले भनेको कुरा लागू भएन। अनि कसैले रिग्रोट भनेर खायो, अहिले रिग्रोटको पनि बजेट छैन, स्पासिटीको बजेट छैन र प्लास्टिकीको पनि बजेट छैन।
0: सभाका सदस्य कमलादेवी विकली कार्यवाहक नगर प्रमुखका लागि भएको विवादले पालिकालाई फाइदा नहुने बताउँदै गीत मार्फत यसो भन्नुभयो।
3: कर्मचारी जनप्रति आफू मिल्नु पर्छ, कर्मचारी जनप्रति आफू मिल्नु पर्छ, नीति विधि सुशासन नटेकेर जनताको काम गर्नुपर्छ, नीति विधि सुशासन नटेकेर जनताको काम गर्नुपर्छ, जनताको काम गर्नुपर्छ।
0: सभा सदस्य तुलसी देवी विकले दलित महिलाले पीड़ा महसुस गरेको बताउँदै 2074 सालदेखि दलित महिला सदस्यका रूपमा काम गरिरहेको भए पनि आफू दलित कोटामा मात्र सीमित रहेको बताउनुभयो।

0: सभाका सदस्य गणेश गर्ती मगरले कृषिलाई प्राथमिकता दिए पनि बजार भएर बग्ने सिंचाईकुला संरक्षण मर्मत दिगोपनामा ध्यान नदिया कृषि कर्म गर्न आउँदा दिनमा समस्या हुने बताउनुभयो। खोज खबरमा आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
2: होइन चाइनेजो माइलो, त्यो बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
1: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
2: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
4: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बादल लागेको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाड़ी भूभागका केही स्थानमा तथा कोशी मधेश र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज त्यसको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागमा पनि केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराईको 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको 1-2 स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। इलाका प्रहरी कार्यालय चिसापानले यही असार 13 गते नहरमा डुबेर बेपत्ता भएका शिवेन्द्र शाहीको खोजीका लागि सहयोग गर्न आग्रह गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानले नहर बन्द गरेर शवको खोज तलाशमा सहयोग गरिदिन रानीजमरा कुलरिया सिंचाई आयोजनलाई आग्रह गरेको हो। गएको 13 गते दिउँसो लम्कीचुवा नगरपालिका वडा नम्बर 3 बलचौर स्थित रानीजमरा कुलरिया सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा भारत मोहेडा घर भई हाल लम्कीचुवा नगरपालिका वडा नम्बर 1 ससुरालीमा बस्दै आएका 25 वर्षीय शिवेन्द्र शाहीको नहुने क्रममा नहरमा डुबी बेपत्ता भएका थिए। बेपत्ता शाहीको खोजी तलाश गर्दा हालसम्म फेला नपरेको र खोज तलाश गर्नको लागि नहरको मुहान बन्द गर्नुपर्ने भएकाले उक्त नहर बन्द गरी अनुसन्धान तथा खोज तलाश कार्यमा सहयोग गरिदिन इलाका प्रहरी कार्यालय चिसापानले आग्रह गरेको छ। बेपत्ता व्यक्तिको खोजीका लागि गरिएको आग्रहलाई स्वीकार्दै रानीजमरा कुलरिया सिंचाई आयोजनाले आज नहरको पानी बन्द गर्ने भएको छ। जानकी गाउँपालिका वडा नम्बर 8 का वडाध्यक्ष तीर्थराज उपाध्यायले अपाङ्गता भएको व्यक्तिहरूको सेवा कानूनले भ्याएसम्म सहयोग गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।
6: हामी निरन्तर लागेका छौँ हजुरहरूको सेवा र सुविधामा, कानून नीति अनुसार गर्ने कुरामा भन्ने कुरा हो। अपाङ्गता भएका व्यक्तिहरूले कार्यक्रम सञ्चालन गर्नुभएको छ अनि त्यसपछि प्रशिक्षण दिनुभएको छ, त्यो असाध्यै खुसी लाग्दो कुरा भयो। किनभनेदेखि जसको कार्यक्रम उसकै सहभागी।
0: कार्यक्रममा समापन गर्दै सृजनशील अपाङ्ग संघ जानकीका अध्यक्ष प्रकाश मोमले सहयोग गरेकोमा वडालाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सहयोगले कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने बताउनुभयो।
7: हामीले धेरै नै सम्मान गर्न पायौं। हुन त रकम थोरै थियो, हाम्रो प्रयास हो। यसै यसै हौसला ऊर्जा हामीलाई यस वडाको अभिभावक हाम्रो अभियोगजीले दिनुभयो भने हामी अझ स्फूर्तका साथ अगाडि बढ्नेछौं भन्ने पनि म विश्वास दिलाउन चाहन्छु।
0: कार्यक्रममा अपाङ्गताको परिचय पत्र, अपाङ्गता परिचय पत्रको वर्गीकरण, फाइदा, अपाङ्गता भएका व्यक्तिका हक अधिकार लगायतको बारेमा छलफल भएको थियो। कार्यक्रममा दृष्टिविहीन अपाङ्ग संघ कैलालीका जिल्ला सचिव जगत बहादुर चौधरी, नेपाल समावेशी अपाङ्ग विकास संघका अध्यक्ष झनक विकले पनि प्रशंसा दिनुभएको थियो। कार्यक्रममा काली चौधरी, पतिराम चौधरी, ललित परियार, तिलक राम चौधरी र लक्ष्मी तिमिलसेना गरी 5 जनालाई प्रमाणपत्रले सम्मान गरिएको छ। कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 8 भित्रका अपाङ्गता भएका 50 जनाको सहभागिता रहेको थियो। कार्यक्रम जानकी गाउँपालिका वडा नम्बर 8 को आर्थिक सहयोग र सृजनशील अपाङ्ग संघ जानकी गाउँपालिकाको आयोजनामा भएको हो। राष्ट्रिय सभाले प्रविधिजन्य लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि प्रस्तुत संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सांसद रेणु चन्दले प्रस्तुत गर्नुभएको प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानूनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी संकल्प प्रस्ताव सभाको सर्वसम्मतिले पारित गरेको हो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीले प्रस्तुत गर्नुभएको प्रतिबद्धताको समेतका आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो। साथै उहाँले संकल्प प्रस्ताव कार्यान्वयनका सिलसिलामा भएका कामहरूका विषयमा हरेक दिन 3-3 महिनामा कार्यान्वयन प्रगति समीक्षा सभा समक्ष पठाउन समेत सरकारलाई निर्देशन दिनुभयो। खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
8: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ, तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
9: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
8: दाइ बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
9: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
10: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: बुका पिएर इठ कबु पेन्सिले रहेठ कबु झलै फटाका आज इठ कहाँ कना हो बाबा थियो उस्ता पाटिन गतिलो ठाउँ से झ्वाला आनला से लड़का सामान निहर
1: ओहो ई बुढा लिख में का हुई थी जलम भर भर बरैठी रह
0: का हुई कबू लड़का कपी हेरा कैठ कबु पेन्सिल हेरा कैठ कबु झोलै फटा कैठ बढ़िया ठाउँ से झ्वाला लाना नि चिक्ठो
1: अरे कहाँ से नानम थ
0: कहाँ से लन भो ओटो कहाँ टीकापुर में रलक रटगे यहाँ झोला उडोक मसे वहाँ झिंगरान दीदी कटरा सुगर झ्वाला आनला बाटी ना कबू लड़का कहाँ पिहरी थी ना कबू पेन्सिल हेरिथिन ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छानकन झोला नहीं आना से आकठुही
1: लिया लिया मैं अब नहीं जाइबू रख गई झोला उद्योग में रख गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत फिर करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ छ नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भनेदेखि सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ प्रधानमन्त्री बालेन शाहले नेपाल सरकारका पूर्व सचिव समेत रहनुभएका थापालाई आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको हो अध्यादेशबाट सेवा आयोगको अध्यक्ष प्रकाशित भएपछि उक्त पद रिक्त थियो थापा पूर्वाधार विज्ञ हुनुहुन्छ त्यस्तै सरकारले त्रिभुवन विश्वविद्यालय आयोगको सदस्यमा रेजिना मास्केलाई पनि नियुक्त गरेको छ खोज खबरमा अब पालो जनआवासको जानकी गाउँपालिकाको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रम भएको छ आजको जनआवाजमा हामीले कार्यक्रममा सहभागी केही नागरिकलाई कार्यक्रममा के सिकाइ भयो भनी सोधेका छौं
11: पहिले त नाइजनले अब वारस सिफारिस लेखे परत गाउँपालिका जाइ परत कहिके जनले अपाङ्गे यहाँ उहाँ जाइ छैटप सेवा सुविधा पैठै कहिके पर्माक दवाई कर्माक सब
12: मेरो नाम लक्ष्मी तिमी सिन्हा हामी अपाङ्गता भएका व्यक्तिहरू हामी केही गर्न सक्दैनौ भन्ने हाम्रो एउटा दिमागमा आउँथ्यो अब हामी चाहिँ धेरै कुरा गर्न सक्ने रहेछौ अनि हाम्रो लागि चाहिँ धेरै गरिदिनु भएको रहेछ मतलब अब ओडा भयो पालिका भयो पालिकादेखि मतलब प्रदेशसम्मै न हाम्रो धेरै रहेछ हामी केही नै गर्न सक्दैनौ भन्थ्यौँ तर हामीले त्यसको लागि चाहिँ हामी अब हामी दृष्टिबिन भए पनि हामी आँखा नदेख्न सक्ने भएर पनि मान्छेले रस्ती बान्ने जस्तै अनि पछि थुप्रै कुराहरू आँखा नदेख्न सक्ने भयो जसको अब हात खुट्टा छैन त्यहाँले पनि धेरै काम गर्न सक्नुहुन्छ भन्ने चाहिँ हामी यहाँबाट बुझ्यौँ अब जो जो पढ्दै हुनुहुन्छन् अब जस्तै हामी जस्तै बालबालिकाहरू उहाँहरू अपाङ्गता हुनुहुन्छ सेवा सुविधाहरू फर्स्टमा चाहिँ ओडामा जानु पर्यो ओडादेखि अब हामीले अब ठुलो ठुलो आवाज गर्यो भने चाहिँ हाम्रो माथिसम्म नि पुग्न सक्छ अब हामीहरूको लागि धेरै कुरा गरिदिएको रहेछ स्कलरसिप पनि
13: रहेछ चार किसिम के ठाउँ में फेन बहुत अपंग आता है दोसर लगभग 10 प्रकार के बात है ये अपंग तीन किसिम के है भट्टा पैठे है और बाकी अपंग के और सुविधा फेन भट्टा नहीं पा के फेन ऊ सुविधा नहीं दे के फेन गाड़ी में पहुंच हुई ना हो जैसे अपंग बहिरा रथा दृष्टिविहीन के ये भत्ता नहीं ऊंचा दई के फिर पैना हो तर ये हमार चेतना जोन भाव ये सब कुछ अपंग मन आके ये सुने पड़ना बात रहे तर बहुत मन फिर नया आई नहीं मैं ऊ बुझ लू ये हमार अपंग संबंधी बहुत आगे फिर भाव तर ये हमारे नहीं बुझ पाके फिर पाछे पड़ा लाती
14: दुर्गा देवी चौधरी जिससे की अपंग लड़का हुई थी तो कैसी के कागज वागत बनवाई थे कहाँ चेक कराई थे कहीं के कुछ तो बताई नहीं जन ली सब का अधिकार बताई नहीं हेलहा नाई कराई ना नाई गरी ना नाई छिछुआई ना अस्ते अस्ते बटवाई नहीं सर हमसे तो बुझ ली।
10: यस्तै जनआवाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिकाको बजेट 1.3 अर्ब कार्यवाहक प्रमुखको विषयमा विवाद हुँदा सभा हुन ढिलाइ। देशभर मनसुनी वायुको प्रभाव आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। जानकीको जवलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रम। नगरमा बेपत्ता शिवेन्द्र शाहीको खोजीका लागि सहयोग गर्न प्रहरीको आग्रह। र प्रविधि जन्य लैंगिक हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभाबाट संकल्प प्रस्ताव पारित। हवस् त, अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रयोग सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी संदेश।
2: ओहो मुसा कुदिरा छ हेर्नु त।
3: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
2: ओहो हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
3: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौंला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला।
2: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
3: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
2: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
4: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
1: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
6: जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबिनी नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभाती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल असार महिनाको 18 गते बिहिबार, तदनुसार जुलाई 2 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मीप्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि लामो समयदेखि टुङ्गो नलागेको विषयमा निर्णय गर्ने बेला आउन सक्छ। अरूको राय सुन्नु ठिक भए पनि अन्तिम कदम आफ्नै सोच अनुसार चल्नु राम्रो हुनेछ। वृष राशि। वृष राशि हुनेहरूको लागि घरमा बसेर गरिएको सामान्य कुराकानीले पनि मन हल्का बनाउन सक्छ। परिवारका सदस्यको चाहना बुझ्ने प्रयास गर्दा सम्बन्ध अझ सहज हुनेछ। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि आजभन्दा भोलिलाई सोचेर गरिएको तयारी उपयोगी बन्नेछ। कसैले दिएको जानकारी तुरन्तै काम नलागे पनि पछि त्यसको महत्व बुझ्न सक्नेछ। कर्कट राशि। कर्कट राशि हुनेहरूको लागि आर्थिक विषयमा हतार गर्नु उपयुक्त देखिँदैन। सानो रकमको पनि सही हिसाब राख्नुभयो भने पछि सजिलो हुनेछ। सिंह राशि। सिंह राशि हुनेहरूको लागि तपाईहरूले शुरू गरेको कामले अरूको ध्यान तान्न सक्छ। बीचमा केही चुनौती आए पनि पछि नहट्दा त्यसको परिणाम आफ्नै पक्षमा आउनेछ। कन्या राशि। कन्या राशि हुनेहरूको लागि सबै प्रश्नको उत्तर एकै पटक खोज्ने आवश्यक छैन। मनलाई शान्त राखेर परिस्थिति हेर्नुभयो भने समाधान आफैले देखिन सक्छ। तुला राशि। तुला राशि हुनेहरूको लागि धेरै समयपछि भएको एउटा भेटले पुरानो सम्बन्ध फेरि नजिक ल्याउन सक्छ। मनमा लागेको कुरा सहज रूपमा राख्दा गलत बुझाई हट्नेछ। वृश्चिक राशि। वृश्चिक राशि हुनेहरूको लागि तपाईँको काम गर्ने तरिका अरूका लागि उदाहरणीय बन्न सक्छ। जिम्मेवारीबाट पछि नहटी अघि बढ्नुभयो भने विश्वास पनि बढ्नेछ। धनुराशि। धनुराशि हुनेहरूको लागि दैनिक वातावरण भन्दा फरक अनुभव प्राप्त हुने संकेत छ। नयाँ ठाउँ, नयाँ व्यक्ति वा नयाँ विषयसँगको भेटले सोचमा परिवर्तन ल्याउन सक्छ। मकर राशि। मकर राशि हुनेहरूको लागि धेरै समयपछि मनमा राखेको एउटा विषय अब लम्ब्याउनु उचित देखिँदैन। सही समयमा बोलेको एउटा वाक्यले नै परिस्थिति बदल्न सक्छ। कुम्भ राशि। कुम्भ राशि हुनेहरूको लागि अरूको सोच बुझ्ने प्रयास गर्दा सम्बन्धमा आएको दूरी घट्न सक्छ। एउटै विषयलाई दुवै पक्षबाट हेर्नुभयो भने सहमति निकाल्न सजिलो हुनेछ। र अन्त्यमा मीन राशि। मीन राशि हुनेहरूको लागि मनले दिएको संकेतलाई व्यवस्था नगर्नुहोला, किनकि त्यसैले सही निर्णय डुर्याउन सक्छ। हामीले तपाईलाई सुनायौ तपाईको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाई स्टुडियोको फोन नम्बर 091-5162555 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो स्वदेश गान।

स्वदेशकानपछि अब सुनौ आज ककसको जन्मदिन परेको छ त। आज जानकी गाउँपालिका वडा नम्बर 8 भग्रया बस्ने सुशांक चौधरीको जन्मदिन परेकोले आमा गीता चौधरी, बुवा सन्तोष चौधरी, बजे बुद्धनी थरुनी लगायत समस्त परिवारले उहाँलाई जन्मदिनको शुभकामना दिनुभएको छ। आज जन्मदिन परेका सुशांक चौधरी लगायत सबैलाई सामुदायिक रेडियो टीकापुर एफएम को तर्फबाट पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना। जन्मदिनको शुभकामनापछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो टीकापुर, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरे गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे मजेरी, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो टीकापुर पुन प्रसारण, 3:30 बजे सुपरहिट थारू गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे थारू नेपाली मिक्स गीतहरू, 6 बजे खोज खबर, 7 बजे कर्णालीका भाका, 7:30 बजे साझा खबर, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर सावन्त पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625532। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824678225।
6: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

रेडियो कार्यक्रम हाम्रो टिकापुरमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट दुर्गा देवकोटाको नमस्कार। कार्यक्रम हाम्रो टिकापुर टिकापुर नगरपालिकाको आर्थिक सहयोगमा सामुदायिक रेडियो टिकापुर एफएमको उत्पादन हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 7:30 बजे प्रसारण हुन्छ। यसको पुनः प्रसारण दिउँसो 3 बजे हुन्छ। यो कार्यक्रम टिकापुर नगरपालिकाका काम कार्यवाही र नगरवासीका चासो र सरोकारका विषयमा आम नागरिकलाई जानकारी दिँदै नगरको विकासमा नागरिकको सहभागिता बढ़ाउने उद्देश्यले तयार गरिएको हो। आजको कार्यक्रममा हामी टिकापुर नगरपालिकाको 1900 नगरसभाले ल्याएको आगामी आर्थिक वर्ष 2083-84 को बजेट सम्बन्धी जानकारी प्रस्तुत गर्नेछौ। टिकापुर नगरपालिकाको 1900 नगरसभा सम्पन्न भएको छ।

प्रस्तावना टीकापुर नगरपालिकाको आर्थिक वर्ष 2083-84 सेवा र कार्यहरूको लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले नेपालको 229 उपधारा 2 अनुसार टीकापुर नगर सभाले ऐन बनाएको छ। संक्षिप्त नाम र प्रारम्भ। यस ऐनको नाम टीकापुर नगरपालिकाको विनियोजन ऐन 2083 रहेको छ। यो ऐन प्रमाणित भए पश्चात तुरन्त प्रारम्भ हुनेछ। आर्थिक वर्ष 2083-84 निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार। आर्थिक वर्ष 2083-84 निमित्त टीकापुर नगरपालिकाको वडा समिति विशेषगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूचीमा उल्लेखित चालू खर्च पुँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम रु 1,03,67,77,100 रुपियाँ मा नबढाई निर्दिष्ट गरिएको मजुर संचित कोषबाट खर्च गर्न सकिनेछ। विनियोजन 3 विनियोजन तथा 1 यस ऐनद्वारा संचित कोषबाट खर्च गर्ने अधिकार दिएको रकम आर्थिक वर्ष 2083-84 निमित्त टीकापुर नगरपालिका नगर कार्यपालिका वडा समिति र विशेषगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ। उपतथा 1 जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका वडा समिति र विशेषगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अभुक हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नभुक हुने शीर्षकमा रकम सार्न सकिन्छ। यसरी रकम सार्दा 1 शीर्षकबाट सो शीर्षकको जम्मा रकमको 25% नबढ्ने गरी कुनै 1 वा 1 बढी शीर्षकहरूबाट अर्को 1 वा 1 बढी शीर्षकहरूमा रकम सार्न तथा निकासा गर्न र खर्च चलाउन सकिनेछ। पुँजीगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजन विनियोजित रकम सामा भुक्तानी खर्च र ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत सामा भुक्तानी खर्चतर्फ विनियोजित रकम ब्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन। तर चालू तथा पुँजीगत खर्च र वित्तीय व्यवस्थाको खर्च तिर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ। उपतथा 2 जुनसुकै कुरा लेखिएको भए तापनि 1 शीर्षकबाट सो रकमको जम्मा स्वीकृति रकमको 25% भन्दा बढ्ने गरी कुनै 1 वा 1 बढी शीर्षकहरूमा रकम सार्न परेमा नगर सभाको स्वीकृति लिनुपर्नेछ। सभा अध्यक्ष महोदय, नगर सभाका सदस्यज्यूहरू, सर्वप्रथम प्रजातन्त्र लोकतन्त्र गणतन्त्रदेखि संघीयता प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनआन्दोलन राजनीतिक सङ्घर्षहरूमा तथा भदौ 23 गतिको जयन्ती आन्दोलनमा शहादत प्राप्त सम्पूर्ण ज्ञान अज्ञात महान शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। शहीदहरूको सपना पूरा गर्ने यस महत्वपूर्ण घडीमा तपाईँ हामी सबैलाई उत्साह र जनमाया मिलोस् भन्ने कामना समेत गर्न चाहन्छु। स्थानीय तहको 2 निर्वाचन 2079 निर्वाचित भई टीकापुर नगरपालिकाको सेवामा विगत 4 वर्षदेखि समर्पित हुँदै सफल जिम्मेवारी सम्पन्न गर्नुभएका सम्पूर्ण जनप्रतिनिधिहरूलाई धन्यवाद दिँदै सभाका सम्पूर्ण सदस्यहरूलाई आगामी समयावधिमा थप सफलताको शुभकामना समेत व्यक्त गर्न चाहन्छु। अध्यक्ष महोदय, सुदूरको सुन्दरता भोगेको यस नगरपालिकाले उपलब्ध साधन स्रोतको प्रभावकारी रूपमा उपयोग गर्न सक्ने हो भने यस नगरपालिकालाई एक समृद्ध नगरपालिका बनाउन सकिने प्रशस्त सम्भावना रहेका छन् जसमा सबैको सार्थक भूमिकाको आवश्यकता छ। अध्यक्ष महोदय, यसका लागि नगरपालिका अन्तर्गत क्रियाशील सम्पूर्ण राजनीतिक दल तथा आम सर्वसाधारण लगायत सबै सरकारहरूको उल्लेखनीय सहयोगका लागि यसै सभा मार्फत अनुरोध गर्न चाहन्छु। त्यसका लागि नगर कार्यपालिका त्यसमा रहेका विभिन्न समितिहरू नगर सभाका समिति सदस्यज्यूहरू अझ बढी जिम्मेवार र संवेदनशील जवाबदेही हुन जरुरी भएको छ। अध्यक्ष महोदय, अब म चालू आर्थिक वर्ष यस नगरपालिका अन्तर्गत कार्यान्वयन भएका विकास निर्माणका योजना तथा कार्यक्रमहरूको संक्षिप्त विवेचना गर्न चाहन्छु। नगरपालिकाको ठुला योजना कार्यान्वयनको अन्तिम चरणमा रहेका छन्। नगर तथा वडाका उपभोक्ता संख्या सम्पन्न हुने निर्माण कार्य उच्च प्रतिशत सहित सम्पन्न हुने चरणमा छन्। सम्पन्न आयोजना तथा कार्यक्रम हस्तान्तरणको चरणमा छन्। संघीय र प्रदेश समग्र विशेष अनुदानका योजना कार्यान्वयनको चरणमा छन्। नगरपालिकाको चालू बजेट खर्च सन्तोषजनक रहेको छ। अध्यक्ष महोदय, अब म चालू आर्थिक वर्ष समाप्ति हुनै लाग्दा यस आर्थिक वर्षको हालसम्मको प्राप्त आमदानी तथा

0: संशोधित खर्च विवरण पेश गर्ने अनुमति चाहन्छु। चालू आर्थिक वर्षमा संघीय सरकारबाट प्राप्त हुने आय कुल 68,72,00,000 अनुमान गरिएकोमा 60,48,48,000 प्राप्त भएको छ। जसमध्ये संघीय समानीकरण अनुदान 18,34,00,000 अनुमान गरिएकोमा 16,77,11,300 प्राप्त, संघीय सशस्त्र अनुदान चालू 27,89,00,000 अनुमान गरिएकोमा 27,67,63,000 प्राप्त, संघीय सशस्त्र अनुदान पुँजीगत 1,98,00,000 अनुमान गरिएकोमा 79,00,000 प्राप्त, संघीय विशेष अनुदान 3,69,00,000 अनुमान गरिएकोमा 1,51,00,000 प्राप्त, संघीय समग्र 52,00,000 अनुमान गरिएकोमा 5,60,000 प्राप्त, संघीय राजस्व बाँडफाँड 16,20,00,000 अनुमान गरिएकोमा 13,47,97,000 प्राप्त भएको छ। साथै प्रदेश सरकारबाट प्राप्त हुने आय कुल 6,51,93,000 अनुमान गरिएकोमा 4,17,96,000 प्राप्त भएको छ। प्रदेश समानीकरण अनुदान 1,79,02,000 अनुमान गरिएकोमा 1,63,71,000 प्राप्त, प्रदेश सशस्त्र पुँजीगत 1,60,00,000 अनुमान गरिएकोमा 1,20,87,000 प्राप्त, विशेष अनुमान पुँजीगत 25,00,000 अनुमान गरिएकोमा 34,91,000 प्राप्त, समग्र भन्दा 1,76,00,000 अनुमान गरिएकोमा 31,55,000 प्राप्त, प्रदेश राजस्व बाँडफाँड 76,91,000 अनुमान गरिएकोमा 76,91,000 प्राप्त भएको छ। अनि त्यस्तै आन्तरिक स्रोतबाट 8,50,00,000 अनुमान गरिएकोमा यसमा वृद्धि भई 9,01,46,000 प्राप्त भएको छ। जम्मा अनुमान गरिएको आयको 79.32% आमदानी भएको छ, जुन सन्तोषजनक देखिएको छ। चालू आवमा जम्मा बजेट संशोधित आय अनुमान तथा विनियोजन रु 1,42,29,804 रुपियाँ भएकोमा पुँजीगत तर्फ विनियोजित बजेट रु 38,34,80,043 मध्ये हालसम्म रु 12,79,65,678 खर्च अर्थात् 33.89% र चालू तर्फ विनियोजित बजेट रु 65,87,769,761 मध्ये 45,91,35,445 खर्च अर्थात् 69.7% हालसम्म कुल जम्मा आएको 58,91,01,123 रुपियाँ खर्च अर्थात् 56.52% खर्च भएको छ। अध्यक्ष महोदय, चालू आवको बजेट मध्ये यस असार मसान्तसम्म खर्च हुन नसकेको सशस्त्र विशेष र समग्र बजेट सम्बन्धित सरकारको कोषमा समर्पण गरी अन्य रकम नगरपालिकाको संचित कोषमा जम्मा हुने गरी व्यवस्था मिलाएको छु। साथी कतिपय काम सुरु हुन नसकेका योजना तथा कार्यक्रमहरू संशोधन गरी कार्यपालिकाबाट स्वीकृति भएका योजनामा बजेट विनियोजन तथा रकमान्तर गरी स्वीकृतिका लागि यस सभामा पेश गरेको छु। प्राथमिकता प्राप्त तर सम्पन्न हुन नसकेका चालू वर्षका योजना तथा कार्यक्रमलाई कर्मान्तर रूपमा आगामी आवामा निरन्तरताको लागि समेत अनुसूचीमा उल्लेख गरी यस सभा समक्ष अनुमोदनका लागि पेश गरेको छु। अध्यक्ष महोदय, अब म आगामी आर्थिक वर्षको बजेट योजना तथा कार्यक्रमको स्रोत तर्कमा गर्दा अप्नाइएका आधार बजेट सीमा र विनियोजन कानुनी तथा प्रक्रियागत विधिहरू यस सभा समक्ष पेश गर्न चाहन्छु। संघीयता, लोकतन्त्र, जनतामा निहित सार्वजनिक सत्ता, संविधानको भावना र स्थानीय शासनको मर्म कम्ती हामी अगाडि बढेको सबैमा विदितै छ, जुन आजको आवश्यकता पनि हो। स्थानीय सरकारको गठन पश्चात त्यही 18 महिनाको 10 गतेभित्र स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि नीति योजना तथा कार्यक्रमहरू आआफ्नो सभामा पेश गर्नुपर्ने कानुनी व्यवस्थाको सम्मान पनि उत्तिकै आवश्यक छ, जुन हामी थप शीघ्र कार्यान्वयनका लागि सक्रिय हुँदाहुँदै पनि नगरपालिकाको आन्तरिक कार्यले कानुनले तोकै अनुसार बजेट ल्याउन नसके पनि असार मसान्तभित्र सभामा पेश गरी पास गरी सक्नुपर्ने व्यवस्थाको सम्मान गर्दै आगामी आवको बजेट सम्मानित सभा समक्ष पेश गरेको छु। मसान्तभित्र सभा पेश गरी पास गरी सक्नु पेश गरेको छु, जसका लागि नगरपालिकाको नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकारबाट यस नगरपालिकालाई प्राप्त बजेट आन्तरिक आय समेत स्रोत अनुमान तथा सीमा निर्धारण समितिबाट पेश भई कार्यपालिकाको स्वीकृति सहित अनुमोदनका लागि यस सभामा पेश गरेको छु। अध्यक्ष महोदय, अब म आगामी आर्थिक वर्षका लागि योजना तथा कार्यक्रमको तर्जुमा गर्दा लिएका आधारहरूमा यस सभा समक्ष पेश गर्न चाहन्छु। जसमा आगामी आर्थिक वर्ष 2083 84 को योजना कार्यक्रमहरू तयार गर्दा निम्नानुसारका आधारहरू लिएका छन्। नेपालको संविधान संहिताको मर्म, सोह्रौं आर्थिक योजना, दिगो विकासका लक्ष्य, संघीय र प्रदेश सरकारका नीति बजेट तथा कार्यक्रम, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले बजेट तर्जुमा सम्बन्धमा जारी गरेका निर्देशिकाहरू, निर्णयहरू, निर्देशनहरू, स्थानीय तहको योजना तथा बजेट तर्जुमा विज्ञापन 2075 संशोधन चाहिँ नेपाल सरकार सुदूरपश्चिम प्रदेश सरकारका आवक 83-84 नीति बजेट तथा कार्यक्रम, यस नगरपालिकाका प्राथमिकताहरू, नगरपालिकाको गृह योजना 2077 बजेट तर्जुमा सम्बन्धमा यस नगरपालिकाका निर्णयहरू, नगरपालिकाको मध्यकालीन खर्च संरचना, आम सरकारवालाहरूका सुझावहरू। अध्यक्ष महोदय, यस बजेटले देहायका उद्देश्य राखेको बेहोरा प्रकाश पार्न चाहन्छु, जुन देहाय बहुमती छ। शान्त, सवाद र समृद्ध नगरपालिकाका रूपमा विकास गर्नु, रोजगारी सृजना तथा उद्यमशीलता प्रवर्धन गर्नु, राजस्वमा वृद्धिमा सुधार ल्याउनु, नगरपालिकाको कृषि, स्वास्थ्य तथा शिक्षामा गुणस्तरीय सुधार ल्याउनु, आम नगरपालिका सहज सेवा प्रदान गर्नु, अति पूर्वाधार विकास गर्नु, जनस्वास्थ्यमा सुधार ल्याउनु, मेलमिलाप केन्द्र मार्फत न्यायिक पहुँच ल्याउनु, सुशासन तथा संस्थागत विकास गर्नु, टिकापुर पार्कलाई व्यवस्थितका साथै पर्यटकीय हबको रूपमा विकास गर्नु, फोहोर मैलाको उचित दीर्घकालीन व्यवस्थापन गर्नु, सहकारी मनोरञ्जन तथा उपभोक्ता हित संरक्षण गर्नु। अध्यक्ष महोदय, बजेट निर्माणका सन्दर्भमा कानुनी र प्रक्रियागत रूपमा आगामी आर्थिक वर्षका लागि विषयगत शाखा, नगर तथा वडा स्तरबाट योजना तथा कार्यक्रमहरू तयार भई नगर तथा वडा समितिहरूले ती योजना तथा कार्यक्रमको प्राथमिकता तोकी विषयगत शाखा समिति र बजेट तथा कार्यक्रम तर्जुमा समितिले समेत छलफल र सिफारिस भई अनुसूचीमा उल्लेख गर्दै स्वीकृतिका लागि आजको यस गरिमामय सभामा पेश गरेको छु। जसमा नगरपालिकाको आर्थिक वर्षका लागि देहाय बमोजिम स्रोत र बजेट सीमा अनुमान भएको छ। जस अन्तर्गत संघीय अनुदान वित्तीय समानीकरण 18,60,00,000, सशस्त्र अनुदान 4,29,21,00,000, पुँजीगत 56,00,000, राजस्व पाठनबाट 14,68,00,000, विशेष अनुदान 1,80,00,000, समग्र अनुदान 70,00,000, सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरण 1,42,81,000, राजस्व पाठमा 79,01,000, समग्र 52,89,000, विशेष अनुदान 73,50,000, सशस्त्र अनुदान 10,75,00,000, आन्तरिक स्वरूपमा आन्तरिक आय रु 18,59,70,000, मार्फत रजिस्ट्रेसन 4,87,50,000। अध्यक्ष महोदय, स्रोत अनुमान तथा बजेट सीमा राजस्व प्रबन्धन समितिको आन्तरिक आय प्रक्षेपण र संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट सीमाको दायरामा रही नगरपालिकाका प्रमुखको संयोजकत्वमा रहेको स्रोत अनुमान तथा सीमा निर्धारण समितिले आगामी आर्थिक वर्षका लागि कुल स्रोत 97,35,25,000 निर्धारण गरेको भए पनि नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको विशेष समग्र सशस्त्र बजेटमा थप रकम प्राप्त भई संशोधित कुल अनुमानित बजेट सीमा तथा स्रोत निर्धारण रु 1,03,67,71,00,000 गरिएको छ। अध्यक्ष महोदय, अब मेस नगर गरिमामय सभामा आर्थिक वर्ष 2083-84 लागि विनियोग दिन हुने बजेट पेश गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षको लागि कुल बजेट 1,03,67,71,00,000 अनुमान गरी जसको स्रोत सुनिश्चितता माथि नै उल्लेख गरिसकेको छु। अध्यक्ष महोदय, उक्त बजेटको सीमाभित्र रही नगर वडा स्तर र विषयगत शाखाबाट प्राथमिकरण गरिपठाएका योजनाहरूलाई कार्यपालिका अन्तर्गतका विभिन्न समितिमा छलफल गरी नगरपालिकाको बैठकबाट नगर कार्यपालिकाको बैठकबाट आगामी आर्थिक वर्षको लागि बजेट तर्जुमा स्वीकृति गरी पारितकालाई आजको यस सभामा पेश गरेको छु। आगामी आर्थिक वर्षका लागि नगरपालिका सहित सम्पूर्ण वडाको साधारण चालू तर्फ कुल 21,00,00,000, नगरपालिकाको प्राथमिकता प्राप्त निरन्तर चालू तथा पुँजीगत योजनामा 6,80,00,000 विनियोजन गरेको छु। अध्यक्ष महोदय, चालू खर्च मध्येबाट नगरपालिका अन्तर्गत रहेका सम्पूर्ण स्थायी अस्थायी समयाधी कर्मचारीहरूको हकमा संघीय र प्रदेश सरकारले 10% तलबमानमा वृद्धि तथा 10% कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कायम गरेकोले सही पहिलो बमोजिम नै टिकापुर नगरपालिकाले वृद्धि गरी उक्त शीर्षकमा बजेट विनियोजन गरेको थियो। वित्तीय हस्तान्तरणमा आएको सम्पूर्णता, आन्तरिक आन्तरिकको सीमितता, वित्तीय दबाव अनुपादक स्थिति दायित्व र आन्तरिक पतन हुने सम्भावना समेत नरहेकोले अन्य कर्मचारी नगरपालिकाले दायित्व दिनुभएका कुनै पनि किसिमका कर्मचारी तथा अन्य सेवा सुविधा प्रापकको हकमा कार्य सम्पादन तथा आवश्यकता र औचित्यता हेरी सोको आधारमा करार सम्झौता गरी संघीय र प्रदेश सरकारले 10% तलबमानमा वृद्धि तथा 10% कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता कायम गरेकोले 45 कानुनको अधीनमा रही सोही कम्पनी नै टिकापुर नगरपालिकाले वृद्धि गरी उक्त क्षेत्रमा बजेट निर्धारण गरेको छु। साथै सोही अन्तर्गत कार्य सञ्चालन खर्च समेत प्रस्ताव गरेको छु। नगरपालिकामा कार्यरत करार तथा ज्यादादारी कर्मचारीको लागि सामाजिक सुरक्षाको योगदानमा आधारितको व्यवस्था गरेको छु। नगरपालिकामा कार्य अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत निजी शिक्षक तथा कर्मचारीको उच्च मनोबल बनाउँदै शिक्षा क्षेत्रलाई थप प्रभावकारी बनाउन हाल खाइकाई आएको सेवा सुविधामा 2000 थप गरी बजेट विनियोजन गरेको छु। चालु खर्चतर्फ नै निर्वाचित जनप्रतिनिधिहरूको लागि सुदूरपश्चिम मध्य सरकारले टोकीको काम गर्नेको सेवा सुविधा समेत विनियोजन गरेको छु, जुन अनुसूचीमा उल्लेख गरेको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि समग्र विशेष तथा सशक्त बाहेक नगरपालिकाको कुल पुँजीगत खर्च 30,02,00,000 चालू दर 35,35,00,000 विनियोजन गरिएको छ। संघीय तथा सुदूरपश्चिम प्रदेशबाट प्राप्त कतिपय सशक्त र अन्य समग्र तथा विशेष अनुदान बजेट पनि पुँजीगत खर्च अन्तर्गत रही यसको परिमाण बढ्ने देखिन्छ। साथै पुँजीगत रकममा ओडाको लागि 6,21,20,000 समग्र रूपमा 3,00,000 नगर गौरवका योजना कार्यान्वयनका लागि प्रत्येक ओडाको एउटा ओडा सडक आलु एउटा सडक आलु मात्रै गर्न 9,50,00,000 विषयगत खानाको लागि 2,35,00,000 तथा चालु आर्थिक वर्षमा विभिन्न कारणले कार्यान्वयन हुन नसकेका नगरका प्राथमिकतामा योजनाहरूलाई स्रोत सहित आगामी आर्थिक वर्षमा कार्यक्रम सहित बजेट विनियोजन गरेको छु। अध्यक्ष महोदय, यसै गरी आर्थिक वर्षमा सबै ओडाहरूको लागि जम्मा पुँजीगत रकम 6,31,20,000 अन्तर्गत पूर्वाधार विकासमा 3,40,84,800 आर्थिक विकास क्षेत्रमा 1,26,24,000 सामाजिक विकासमा 1,26,24,000 वातावरण तथा विपदको क्षेत्रमा 18,93,600 संस्थागत विकास सेवा प्रवाह सुशासनमा 18,93,600 बजेट विनियोजन गरेको छु। अध्यक्ष महोदय, यसका लागि प्रत्येक वडा समितिले प्रस्ताव गरी पठाएका आयोजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा प्रस्ताव गरेको छु। वडा स्तरबाटै छनौट भई आएका तर आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन हुन नसकेका योजना तथा कार्यक्रमहरूलाई प्राथमिकताका आधारमा माग भई आएमा सुदूरपश्चिम प्रदेश सरकार तथा संघीय सरकारका सिफारिसमा साथ पठाउने व्यवस्था मिलाएको छु। प्रत्येक वडाबाट बजेट सीमा बहुमजिम सिफारिस भइआएका योजना र कार्यक्रमहरूको नामावली अनुसूचीमा उल्लेख गरेको छु। अध्यक्ष महोदय, अब म क्षेत्रगत बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु। क्षेत्रगत रूपमा विषयगत शाखा तर्फ जसमा विषयगत शाखा अन्तर्गतको 2,35,00,000 विनियोजन गरेको छु। विगत प्राथमिकता तथा आवश्यकतालाई निरन्तरता दिँदै विषयगत शाखाको बजेट त्यही बहुमजिम हुने गरी व्यवस्था गरेको छु। कृषि क्षेत्रमा 20,00,000 विनियोजन गरी जसका मुख्य कार्यक्रम खाद्यान्न बाली विकास बिमा र संरक्षण मल ढुवानी यान्त्रिकरणमा जोड दिनुका साथै च्याउ खेती चैते धान प्रबन्धन तथा प्रारम्भिक खेती प्रबन्धनका लागि विशेष कार्यक्रम ल्याएको छु। पशु विकासमा 15,00,000 विनियोजन गरिएकोमा पशु सेवा स्वास्थ्य सेवा सञ्चालन पशु नष्ट सुधार कार्यक्रम दुध तथा मासुमा आत्मनिर्भर कार्यक्रम निशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन घाँस बिउ उत्पादन बिमा जस्ता कार्यक्रम अगाडि बढाएको छौँ। शिक्षामा 25,00,000 विनियोजन गरी विद्यालय सदन अनुगमन शैक्षिक क्षेत्र सुधार यी सिकाइ र सम्मान वैकल्पिक शैक्षिक सिकाइ कार्यक्रम स्थानीय पाठ्यक्रमको विस्तार विद्यालय समायोजन तथा दरबन्दी मिलाप कार्यक्रम स्थानीय पाठ्यक्रमको कक्षा विस्तार तथा सामग्री निर्माण पहल गर्ने साथै निजी शिक्षकको लागि अनुदानको समेत छुट्टै बजेटको व्यवस्था गरेको छु। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमा 30,00,000 विनियोजन गरी महिला हिंसा अन्त्य विषयका लागि दिव्य उपयोगी कार्यक्रम सामाजिक समावेशीकरण जोड गरेको छु। सबैका लागि स्वास्थ्य अभियान तर्फ 45,00,000 विनियोजन गरी मुख्य कार्यक्रम जनशक्ति सशक्तिकरण महामारी प्रकोप नियन्त्रण ज्येष्ठ नागरिक निशुल्क उपचार कचहरी घर दैलो कार्यक्रम स्वास्थ्य संस्था सुदृढीकरण र सबलीकरण कार्यक्रम परिभाषित निशुल्क औषधि वितरणको व्यवस्था मिलाएको छु। टिकापुर मङ्गला पाटोको उचित व्यवस्थापनको लागि 20,00,000 विनियोजन गरी बोट बिरुवा तथा पैसा पिउ खर्च गरी मल खरिद लगायतका पहाडसम्म आवश्यक पर्ने सामग्री खरिदका लागि व्यवस्था मिलाएको छु। सूचनाको निरन्तरता, डाटा प्रोटोकलको निरन्तरता, सूचना व्यवस्थापन, सफ्टवेयर स्तरोन्नति, डिजिटल नगरपालिकाको विकास प्रयासका लागि 5 लाख विनियोजन गरेको छु। न्याय निरूपण, कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि रु 5 लाख विनियोजन गरी स्थानीय व्यक्तिलाई न्याय पहुँच सहजता व्यवस्थापनमा जोड दिएको छु। प्राकृतिक चिकित्सा तथा आयुर्वेद औषध खरिद गर्न, पद्धति खरिद गर्न, उपचारयोग शिक्षा र जडीबुटी पहिचान कार्यक्रमको लागि रु 5 लाख जुटाएको छु। फोहोर मैला व्यवस्थापन तथा वातावरण संरक्षणका क्षेत्रमा विविध चेतनामूलक कार्यक्रम लगायतका जनशक्ति परिचालन, खानेपान तथा सरसफाईको अनुगमन समीक्षा कार्यक्रम सञ्चालनका लागि 10 लाख विनियोजन गरेको छु। विपद व्यवस्थापन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालनको लागि विपद व्यवस्थापन उप शाखाको लागि 5 लाख विनियोजन गरेको छु। विपन्नलाई सेवा, सहकारी मार्ग, समृद्धि र सेवा, उद्यमशीलता विकास र उपभोक्ता हित संरक्षणका लागि 10 लाख खर्च हुने गरी छुटाइएको छु। जनशक्ति क्षमता विकास संस्थागत सुशासन उत्तरदायी विकास तथा नागरिक नगरपालिका सेवा प्रभाव संस्थाको लागि 10 लाख विनियोजन गरेको छु। सामाजिक सुरक्षा र पञ्जीकरणलाई व्यवस्थित गर्न अभिलेखीकरणलाई वैज्ञानिक व्यवस्थापनको लागि 5 लाख विनियोजन गरेको छु। पूर्वाधारको गुणस्तर कायम र घर निर्माण शाखाको प्राविधिक क्षमता विकासका लागि 5 लाख विनियोजन गरेको छु। कर व्यवस्थापनको प्रभावकारिता, करदाताको सम्मान, व्यवसाय दर्ताबाट अनलाइन राजस्व प्रणालीको लागि 10 लाख विनियोजन गरिएको छ। बाल विकास सहकर्ता विद्यालय कर्मचारी लगायत निजी शिक्षकको लागि नगरपालिकाको चालू बजेटमा विद्यमान कार्यविधि बनाउने हुने गरी विनियोजन गरिएको छ। भूमि आयोगको काम कारवाहीलाई स्वीकृता दिन 15 लाख विनियोजन गरेको छु। सङ्घ संस्था सम्बन्धी शाखाको सम्बन्ध तथा विकास साझेदारीको रूपमा अगाडि बढाउन 20 लाख बजेट व्यवस्थापन गरेको छु। यसका साथै विविध विशेष योजना तथा कार्यक्रम प्रकोप तथा विपद व्यवस्थापन कोषमा 1 करोड जम्मा गर्ने व्यवस्था मिलाएको छु। नगरपालिकाले प्रदेश सरकार, नेपाल सरकार र अन्य विकास साझेदारी संस्थासँग कार्यकारी विकास गर्नेपछि सम्पूर्ण कोषमा 3 करोड बजेट विनियोजन गरेको छ। सबैवटा जोड्ने सडक तथा अन्य रूपान्तरकारी योजनाको विकास र सबैवटाको लागि 9 करोड 50 लाख विनियोजन भएको छ। लक्षित तथा अन्य विशेष कार्यक्रममा शैक्षिक सुधार, सुनिश्चित कोष, महिला हिंसाकरण, अनाथ तथा छात्रवृत्ति, निशुल्क रक्त, संचार सेवा कार्यक्रम, सडक, मानव मुक्त, गान्धी छोरी, प्यारी छोरी, सामुदायिक उपाय व्यवस्थापन, होम टू हस्पिटल, टिकापुर अस्पताल, चिकित्सा सहयोग, प्राविधिक शिक्षा, छात्रवृत्ति, संस्कृति प्रबन्धन, सडक स्वास्थ्य प्रबन्धन तथा शिक्षक केन्द्र सञ्चालन, नव प्रबन्धन, कृषि कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ। युवा खेलकुद कार्यक्रम तथा सशक्तिकरण, युवा परिचालन विचारमा युवाको सक्रिय योगदान जस्ता विषयलाई समेत प्राथमिकता दिएको छ। लक्षित तथा दलित समुदाय र महिलाहरूका लागि आयाजन तथा क्षतिपूर्ति विधि कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ। नगरपालिकाको दायित्वमा रहेका कोषहरू कर्मचारी कल्याण कोषमा 20 लाख, मर्मत सम्पर्क कोषमा 15 लाख, महिला हिंसाकरण कोष, वातावरण संरक्षण कोष लगायतका कोषमा समेत निरन्तरता दिने आवश्यक बजेट विनियोजन गरेको छु। सामाजिक विकास अन्य संस्था र बहु क्षेत्रीय पोषण तथा विकास साझेदार सहायताका सन्दर्भमा सम्बन्धित संस्थाले पेश गरेको प्रस्ताव बहुमति हुने गरी आवश्यक बजेट आवश्यक व्यवस्था गरेको छु। विभिन्न जाति वर्ग समुदायका लागि विभिन्न स्थितिका कार्यक्रम तथा मानमा आधारित कार्यक्रमको व्यवस्था गरेको छु। टिकापुर बृहत कमला पार्कको संरचना निर्माण तथा सौन्दर्यकरण लागि आवश्यक बजेटको व्यवस्था गरेको छ। टिकापुर उद्योग वाणिज्य सङ्घ लागत साझेदारीमा टिकापुर गोल्ड कप आयोजना गर्ने व्यवस्था मिलाएको छ। नवयुवा सहकारी तथा युवा सम्बन्धी कानुन निर्माण गरी नगर युवा परिषद गठनको कार्य अगाडि बढाई युवाहरूलाई नगरपालिकाको विकासको लागि अग्रसर बनाउन युवा सशक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको छु। आधुनिक विद्युतीय शब्दहारगृह निर्माणका लागि अध्ययनको कार्य अगाडि बढाउने व्यवस्था मिलाइएको छ। सुदूरपश्चिम प्रदेश सरकार सुदूरपश्चिम सरकारसँग सम्बन्धै गरी प्राविधिक विश्वविद्यालय स्थापना र सांस्कृतिक कार्यक्रम भर्ना गर्न सम्बन्धित सहकारी सहित पहल गर्ने गरी व्यवस्था मिलाएको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि विकास नगरपालिकाको आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको पद्धति हासिल गर्न तथा राजस्व असुलीलाई पारम्परिक मानव व्यवसाय गर्न नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय कारोबार स्तरमा नै गई समन्वय तथा सहजीकरण गर्ने, कार्य प्रतियोगितामा राखिनेछ। त्यसै गरी आगामी आर्थिक वर्ष 83-84 करको दायरामा आएका करदातालाई करको दायरामा ल्याउन समयमा नै बुझाउने करदातालाई कर छुट दिने व्यवस्था गरिएको छ। साथै करपट्टिको ओपनोत्तर विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा राज्य तथा दरहरूमा नागरिक मैत्री हुने व्यवस्था गरिएको छ। कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञानको सरकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरू प्रस्ताव गरिएको छ। करदातालाई वस्तुगत समूहहरूसँग आबद्ध गरी दायरा प्राप्ति बनाउने गरी व्यवस्था मिलाएको छु। अध्यक्ष महोदय, आगामी आर्थिक वर्षका लागि सङ्घीय सशस्त्र अनुदान अन्तर्गत सङ्घीय रकम चालु रुम 30 करोड 15 लाख, पुँजीगत सशस्त्र बजेट 56 लाख, सङ्घीय विशेष अनुदान 1 करोड 80 लाख र सुदूरपश्चिम सरकारबाट समपूरक अनुदान 52 लाख, 89,000 विशेष अनुदान 76 लाख, 50,000 सशस्त्र अनुदान 10 करोड 75 लाख, योग्य बनाउनेका योजनाहरूमा हुबहु खर्च हुने गरी निवेदन प्रस्ताव गरेको छु। अध्यक्ष महोदय, सङ्घीय वित्तीय हस्तान्तरित बजेटबाट विनियोजन भएका क्षेत्रगत योजना तथा कार्यक्रमहरू निम्न बहुमति पेश गरेको छु। लघु उद्योग विकास कार्यक्रममा 12 लाख, कृषि विकास कार्यक्रम 19 लाख, राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रममा 24 लाख, पशु सेवा सञ्चालनमा 18 लाख, राष्ट्रिय प्रतिपत्र तथा पञ्जीकरण कार्यक्रम सञ्चालन 5 लाख, क्षयरोग नियन्त्रणका लागि 4 लाख, सबैका लागि शिक्षा कार्यक्रम आधारभूत 11 करोड 82 लाख, विद्यार्थी शिक्षा क्षेत्र 9 करोड 30 लाख, बहु क्षेत्रीय पोषण कार्यक्रम 3 लाख, नर्सिङ तथा सामाजिक शिक्षा सेवा कार्यक्रम 29 लाख, स्वास्थ्य सेवा कर्मचारी सुविधा 1 करोड 54 लाख, आयुर्वेद सेवा कार्यक्रम 6 लाख, रोजगार प्रबन्धन कार्यक्रम 10 लाख, राष्ट्रिय रोजगार कार्यक्रम 12 लाख, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम 87 लाख, महामारी रोग नियन्त्रण कार्यक्रम 14 लाख, स्वास्थ्य व्यवस्थापन कार्यक्रम 7 लाख, उपचारात्मक सेवा कार्यक्रम 15 लाख, परिवार कल्याण कार्यक्रम 45 लाख, कृषि विकास प्रणति अनुगमन तथा सम्बन्धी कार्यक्रम 11 लाख, लैङ्गिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण कार्यक्रम 4 लाख, प्राविधिक शिक्षा तथा व्यवसाय तालिम परिषद कार्यक्रम 19 लाख, माध्यमिक तह कार्यक्रम 3 करोड 48 लाख। यस शीर्षक अन्तर्गतको बजेट सशस्त्र विशेष र समग्र अनुदान तर्फको भएको र सो सम्बन्धी प्रस्तावित कार्यक्रम नेपाल सरकार अर्थ मन्त्रालयको एनएमपिआइएसबाट प्राप्त हुन आएकोले सोही प्रस्तावलाई भूकम्प सभामा निर्णय पेश गर्दछु। अध्यक्ष महोदय, नगरपालिकाको सेवा प्रवाह तथा विकास निर्माणको गतिलाई चिटो सरित र जनमुखी बनाउनको लागि कार्यालय व्यवस्थापन प्राविधिक क्षमता कर्मचारी आचरण अनुशासन तथा लगानी महत्वपूर्ण अवधारणा हुन्। यस्ता विषयहरू नगरपालिकाले गम्भीरतापूर्वक लिएको छ। अध्यक्ष महोदय, प्रस्तावित योजना तथा कार्यक्रमको सफलता यिनीहरूको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ। तथा प्रस्तावित योजना तथा कार्यक्रमको प्रभावकारिता तथा व्यवस्थित कार्यान्वयनमा यस नगरपालिका अन्तर्गत सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, स्थानीय बुद्धिजीवी, नगरवासी, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय सहयोग रहनेछ भन्ने अपेक्षा दिएको छु। अन्तमा बजेट तर्जुमाको दौरानमा अमूल्य सहयोग प्रदान गर्नुहुने सम्पूर्ण टोल बस्तीवासी जनताहरू, वडा समितिका अध्यक्ष लगायत सदस्यज्यूहरू, विभिन्न समितिका सदस्यज्यूहरू, विशेष क्षेत्र समूहका सदस्यज्यूहरू, नगर कार्यपालिकाका सबै सदस्यज्यूहरू, राजनीतिक दलहरू, नगरवासी लगायत सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै बजेट तर्जुमाको दौरानमा प्राविधिक तथा अन्य व्यवस्थापकीय सहयोग पुर्याउनु हुने नगरपालिका तथा वडा कार्यालयका कर्मचारीहरूलाई धन्यवाद दिँदै बिदा हुन्छु। धन्यवाद।
1: कार्यक्रममा अब सुनौ केही सूचना तथा सन्देशहरू।
2: के तपाईलाई थाहा छ,
3: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
2: हो र?
3: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
2: अनि
3: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
2: के छ त विकल्प?
3: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
2: विस्तारै गर्दा हुँदैन?
3: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
2: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
3: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
1: यी सन्देशसँगै कार्यक्रम हाम्रो टीकापुर आजलाई यति नै। कार्यक्रम सुनेर कुनै प्रतिक्रिया सुझाव सल्लाह भए सामुदायिक रेडियो टीकापुर एफएममा जानकारी गराउनुहोला। अर्को साता आजकै समयमा फेरि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म दुर्गा देवकोटा पनि विदा हुन्छु। नमस्कार।

0: रिमाल मेडिकल हल टीकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्याल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टीकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5602-67 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।
3: विवेक
4: जिना क्या सङ्घारू देव सान्त फोका ढिउनी चल्क बैठ हाम्रा तुहान स्वास्थ्य केन्द्र पुगैबी ऐ पारस ऊ घरक दाबु हन मोटरसाइकल लिएर आएको हो त
3: हो विवेक हन यहाँ खुला ठाउँमा सुताए झुल झल्याङ झुलुङ निकराखन मुहारी काँपीले ओही हन हौडी हेटु किल्लीमा काटला खल सोइटीबा काटल ठाउँमा न छो चलाइ निउज न
4: आफमै विवेक हन सजिल हुन कैख वाकर कसकेला पिटी ता धीरे धीरे खोल ढेटु ओ घरी वो मुन्द्री फेक खा देहन
3: बिठारो छन् म यही जाला विवेक जुट्टा ऊ मजा धीरे धीरे निकाल देहन
4: झुर चसिन सापन का दसाई खतरनाक नि रह समय मजो उपचार कराई सेक लसे बिखा सपन का कातल मनयाना फे बचाई सेक जिठा सपवा कटलक मनयाना झट्टा से झट्टा उपचार केन्द्र में पुगाई सेक लसे वही हना भारी क्षति हुना से जोगाई सेक जिठा
5: विश्वास लग्नाओ सही जानकारी पाइक लाक लगभग उपचार केन्द्र कहाँ बा कैख पत्ता लगाई लाक आधिकारिक वेब पेज snackbite.nepal.org मा जाख आवश्यक जानकारी लिए जिठा
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
8: यो ओसीएमसी भनेको के आयो फेरि?
0: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
8: ओसीएमसीले के सहयोग गर्छ त?
0: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
9: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584 89213, इमेल ocmcticapur@gmail.com।

0: विजापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
2: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
1: ए हो त, कहाँ पाइरहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
2: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
1: अब त म ढुक्क।
3: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
2: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
4: के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
4: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
4: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
4: विस्तारै गर्दा हुँदैन?
5: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: खुलना, डेंड्रॉप, इग्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नहीं हुई घाव, खतीरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
1: संपर्क मनीष मेडिकल हॉल अस्पताल रोड टीकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
2: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध। आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
3: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक, तराजुको अवस्था ठिक छ छैन हेरौं।
3: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
3: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
3: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
3: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
3: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 9848443583 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
4: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागु औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
5: यही असार 20 गते तेस्रो शनिबारको दिन
6: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
4: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
6: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
5: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
7: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टीकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टीकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868080008 र 9825 7772।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
2: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
3: जनरल फिजिसियन विशेषज्ञ सेवा,
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
3: रोग सेवा,
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
3: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
3: र सिटी स्क्यान सेवा,
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
3: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
3: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
3: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
3: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीभी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: सूचीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।
2: चेली हेद्दी धै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो।
3: धैधै बा, तुमले लोटरी भर्राई थ्या
4: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो बा।
3: कभै नभर्या लोटरी कसरी पढन्छ बा? इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कभै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कभै जन दिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कभैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाई जनहित में जारी संदेश।
5: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले ठोक्यो।
3: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
2: हो? हजुर हो।
3: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
2: सुन्नुहोस् न भाइ, हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले ठोक्यो। लाउन के गर्ने हो? लाउन यसलाई छिट्टै उपचारतिर पुर्याउनुको आयो हुन्थ्यो। लाउन भाइ के गर्ने होला? लाउन
3: हो, यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है।
2: हुन्छ दाइ, हुन्छ।
3: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग 4 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् भाइ, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
2: हुन्छ दाइ, कत्रो घुम्नु गर्नुभयो, जाउँ छिटो जाउँ।
4: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
4: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
3: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
5: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: आई बुढल्ला सुन्टो कि नै वानन्दे गोज आगिले न अब समय एक ठो घर गहना नै हो भनै नआउने न पट्टा नि पैना त
5: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
4: तुहार बाटस तरह तुहार रामपुरान दिदी ये नहीं सामुएल ज्वेलर्स में से गहना बना कान से के कतरा सुगर बना कान लबाटी
5: ए ले ले ठीक है बा चल हाली भात वट खाई और जाए कहूँ सामुएल ज्वेलर्स में गल गहना बनाई।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
7: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ, ती बिरामी परिन्छ अनि सबै पैसा स्वाहा।
8: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
9: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
8: के गर्छ र सन मेडिकेयरले?
9: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
8: यति गरेपछि धेरै राहत हुने रहेछ त।
9: हो कान्छा, अपर्झट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
8: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।

0: मिर्जापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: उही सबै पेपर उर्को सकिया हो?
2: सकियो।
1: तेरो पर्सनल मोबाइल नम्बर त ब्लक गरी?
2: पर्सनल मोबाइल नम्बर त उही दिनै टेलिकमको अफिस जाइबर ब्लक गरिबर आयौ।
1: उही बैंकमी?
2: बैंकमी
1: हाँ,
2: ता केही अद्दु पड्यो भ?
1: त्यो त अद्दु पड्न्छ भ। आफ्नो मोबाइल नम्बर बदल वा ब्लक भएको आफ्नो बैंकलाई नै जानकारी दिनु पर्छ र आफ्नो बैंक खाताको जानकारी औरका हातमै पुग्दो बठे। सचेत बनौ,
2: सतर्क रहौ, ठगी बठेई बचौ।
3: सिद्धार्थ बैंक बठेई जनहितमै जारी सन्देश।
4: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।
5: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
6: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमै त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
5: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
6: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। ढिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, 101 मेगाहर्ज।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
4: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-1828।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
5: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल, एमबीबीएस, न्याम्स,
6: यही असार 20 गते शनिबारका दिन
5: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाइ, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यावहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
5: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली,
6: डाक्टर आउने दिन असार 20 गते शनिबार।
5: सम्पर्क नम्बर 091-560-267, मोबाइल नम्बर 98-25-69-13-13-75 र 98-046-71-598।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने,

0: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
1: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
2: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
3: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
1: डेलिभरीका लागि
3: ड्रिंकिङ वाटर एक्वा शीतल
1: टिकापुर कैलाली,
4: सम्पर्क मोबाइल नम्बर 9870-10672।
5: स्वास्थ्यका लागि पानी

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98684147199, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
4: यही असार 20 गते शनिबारका दिन
3: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
5: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
3: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
5: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
3: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
5: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
3: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
5: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
3: याद गर्नुहोस् है,
5: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
3: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
6: ओहो, तोहर राजा जी के दिलुवा टूट जाई, तोहर राजा जी के दिलुवा टूट जाई।
7: बल्ल घरको पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
8: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
7: सकिनै लाग्यो आमा लिपपोत गरेर।
8: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
7: हुन्छ आमा। ओहो, हेर यहाँ पर्खालमा त दुलो पो रहेछ, माटोले पुरिदिनु पर्यो कि क्या हो? हो, पुरिदिनु पर्यो।
6: ओया, आमा, लौ न मलाई सर्पले पो टोक्यो।
8: लौ न, खोइ खोइ कहाँ टोक्यो छोरी?
6: यहाँ दाहिने हातमा टोक्यो आमा।
8: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
9: के भयो काकी?
8: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने।
9: नातिनु काकी, अनि मुस्कान नातिको नै शान्त भएर बस है। बरु काके, मुस्कानलाई सिधा सुताउनु त नलाइकन।
8: हुन्छ बाबु, मुस्कान सिधै भएर सुतो त।
9: अनि काके, मुस्कानले लगाएको लुगा गरगहना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
8: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस पो निकाल्ने हो कि?
9: हुन हुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने, पोल्ने, चुस्ने काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
8: त्यसो भए झारमौरा लिएर आएर झारमौरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
9: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
8: बुझे बाबु।
9: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ, गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टिभेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org वेबसाइटमा खोज्दै गर्छु।
10: हुन्छ हुन्छ बाबु,
9: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चयाको स्वास्थ्य संस्थामा पो सर्वतंशको उपचार गरिदो रहेछ। हो, त्यही लगाउनु पर्यो मुस्कानले।
8: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
9: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त। चाँडो भन्दा चाँडो सर्वतंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
10: ए हस् हस् बाबु।
0: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाउ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लिऊ।
11: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
0: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
12: सामुदायिक रेडियो टिकापुर FM, टिकापुर FM 101 मेगाहर्ज।

0: यीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969-59-0044, 98-587-80-044 र 97-642-33-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टीकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रैक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टीकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टीकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
5: जेली हेदिदै बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिए पैसा खातामी आइजान्छ भन्यो।
6: धैरै बा, तुमले लोटरी भर्राइ थिया ब?
7: आछिन क्या हो रे चेली, लोटरी पढ्या त निको हो ब?
6: कभै नभर्या लोटरी कसरी पढन्छ ब? बा इसा मेसेज, व्हाट्सएप, फेसबुक, भाइबर काइमीले आयाले कबै जनपतिया, फोनै आयाला गई आफ्नो विवरण कबै जनदिया। कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड, पिन आदि कबैले माग्दैन, यो त बैंक आफैले नै माग्दैन। सतर्क रहौ, ठगी बटे बचौ। सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
8: सिद्धार्थ बैंक, सम्बन्ध सधैँ भरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल MBBS NAMS
4: यही असार 20 गते शनिबारका दिन
3: रिमाल मेडिकल हल टिकापुरमा।

0: हुने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागू पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
0: सम्पर्क रिमाल मेडिकल हल टिकापुर कैलाली,
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
0: सम्पर्क नम्बर 091-5260-267, मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

0: ए बा आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।
2: ए सन्तेकी आमा, तर कान्छा खालाको बिहाको न्युज आएको छ, कसो त जाने विचार छ कि नै त?
3: आफ्ना कान्छा भाइको बे नगरिकन पनि भएन, जाउँ भने भुवाको मङ्गल सूत्र बन भाँची गयो।
2: यतिकै लागि त सामुएल जोलस बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
3: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
4: सामुएल ज्वेलर्स सुनसादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 98-68-44-1208, 98-486-39-261।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।
4: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु? यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
5: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
6: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
5: के गर्छ र सन मेडिकेयरले?
6: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
5: यति गरेपछि धेरै राहत हुने रहेछ त।
6: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
5: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
7: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
8: यही असार 20 गते तेस्रो शनिबारको दिन
9: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
7: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन लगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
9: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
8: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
10: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: सामुदायिक रेडियो टीकापुर एफएमको 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट रत्नापुन मगरको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिकाको बजेट 1 अर्ब 3 करोड़। देशभर मनसुनी वायुको प्रभाव, आज बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। र बोस्नियालाई हराउँदै अमेरिका अन्तिम 16मा, अब बेल्जियमसँग भिड्ने। अब मध्याह्न खबर विस्तारमा। टीकापुर नगरपालिकाको 1900 नगरसभाले आर्थिक वर्ष 2083-84 लागि 1 अर्ब 3 करोड़ 67 लाख 77 हजार रूपियाँको बजेट ल्याएको छ। बुधबार बसेको सभाले संघीय सरकारबाट 65 करोड़ 56 लाख रूपियाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट 14 करोड़ 66 लाख रूपियाँ र आन्तरिक आयबाट 24 करोड़ 47 लाख आय हुने अनुमान गरेको छ। आर्थिक विकास समितिका संयोजक एज्ञ प्रसाद निउपानेले प्रस्तुत गर्नुभएको विनियोजित बजेटबाट सशर्त बाहेकको बजेट प्रशासनिक खर्चमा 21 करोड़ रूपियाँ, नगरपालिका केन्द्रबाट सञ्चालन हुने आयोजनाका लागि 9 करोड़ 80 लाख रूपियाँ, विभिन्न शाखाहरूको लागि 2 करोड़ 65 लाख रूपियाँ, नगरओड़ा गौरवको आयोजनाको लागि 9 करोड़ 50 लाख रूपियाँ, नगर स्तरीय आयोजनाको लागि 9 करोड़ 50 लाख र ओड़ाहरूको पूँजीगत खर्चका लागि 6 करोड़ 31 लाख रूपियाँ विनियोजन गरेको। नगर प्रमुख, उपप्रमुख, कार्यवाहक प्रमुख पनि नभएको टीकापुर नगरपालिकाले ज्येष्ठ सदस्य जयराम थारूको अध्यक्षतामा सभा बसेको छ। सभामा नीति तथा कार्यक्रम वडा नम्बर 1 का वडा अध्यक्ष मोहन विकले प्रस्तुत गर्नुभएको छ भने आर्थिक विधेयक वडा नम्बर 2 का वडा अध्यक्ष दीपक चौधरीले प्रस्तुत गर्नुभएको छ। टीकापुर नगरपालिकाको सभाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनु पर्ने राजस्व शुल्क 10 वर्षका लागि छूट दिने लिएको छ। विदेशी नागरिकलाई व्यवसाय दर्ता गरेमा 25,000 धरौती लिई व्यवसाय दर्ता गरी सञ्चालन गर्न दिने व्यवस्था गरेको छ। अवैध चोरी निकासी रोक्न प्रहरीले पक्राउ गरी भएको दण्ड जरिवानाबाट नेपाल प्रहरीलाई 20% प्रोत्साहन रकम उपलब्ध गराउने नीति लिएको छ। यस्तै सरकारको स्वामित्वमा रहेको घर जग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन गरिएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्डको घर जग्गा मुनाफाको उद्देश्य नराखी सञ्चालन भएका संघ संस्थाको घर जग्गा, धार्मिक संस्थाहरूको घर जग्गा, खानेपानी, मसानघाट जस्ता सार्वजनिक स्थलहरूका घर र घर जग्गा सम्पत्तिमा कर नलाग्ने नीति लिएको छ। नगरपालिकाका मातहतका बहालमा लगाएका सटर कवलहरूको भाडा असुलीका लागि विशेष व्यवस्था गरेको छ। नगरपालिकाको आर्थिक विधेयकले तोकिएको समयमा भाडा बुझाउनेलाई जरिवाना छुटदेखि किस्ताबन्दीको सुविधा दिने व्यवस्था गरेको छ। टीकापुर नगरपालिकाको भाडामा लगाएको सटरबाट 3 करोड़ रूपियाँ भन्दा बढ़ी रूपियाँ असुली गर्न बाँकी रहेको राजस्व प्रमुख नन्द बहादुर केसीले बताउनुभयो। कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी टेकबहादुर रावलका अनुसार भण्डारीलाई बिहिबार बिहान करिब 7 बजेतिर भीमदत्त नगरपालिका 18 पक्राउ गरिएको हो। उनका अनुसार गाली बेजती मुद्दामा अदालतले भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवाना तोकेको फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको छ। भण्डारीलाई आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। मध्याह्न खबरमा देशभर मनसुनी वायुको प्रभाव लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: टीकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह, सम्पन्न आयोजना, कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते समय बिहान 8 बजे स्थान एक नम्बर वाड़ा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
2: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
2: रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
2: मनोचिकित्सक विशेषज्ञ सेवा,
4: हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार,
2: र सिटी स्क्यान सेवा,
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
2: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्ट द्वारा फार्मेसी सेवा 24 घण्टा,
2: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
2: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
2: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 मा खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
0: अब बाँकी खबर। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतया बादल लागेको छ। हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका साथै देशको पहाड़ी भूभागका केही स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज देशको हिमाली र पहाड़ी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका पनि केही स्थानमा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश र कोशी प्रदेश तराईको एक दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। इलाका प्रहरी कार्यालय चिसापानीले यही असार 13 गते नहरमा डुबेर बेपत्ता भएका शिवेन्द्र शाहीको खोजीका लागि सहयोग गर्न आग्रह गरेको छ। इलाका प्रहरी कार्यालय चिसापानीले नहर बन्द गरेर शवको खोज तलाशमा सहयोग गरिदिन रानी जमरा कुलेरिया सिंचाई आयोजनालाई आग्रह गरेको हो। गएको असार 13 गते दिउँसो लम्कीचुहा नगरपालिका वडा नम्बर 3 बलचौर स्थित रानी जमरा कुलेरिया सिंचाई आयोजनाको नहरमा नुहाउने क्रममा भरत नुहाइदा घर भई हाल लम्कीचुहा नगरपालिका वडा नम्बर 1 ससुरालीमा बस्दै आएका 25 वर्षीय शिवेन्द्र शाही नुहाउने क्रममा नहरमा डुबी बेपत्ता भएका थिए। बेपत्ता व्यक्तिको खोज तलाश गर्दा हालसम्म फेला नपरेको, खोज तलाश गर्नको लागि नहरको मुहान बन्द गर्नुपर्ने भएकोले उक्त नहर बन्द गरी अनुसन्धान तथा खोज तलाश कार्यमा सहयोग गरिदिन इलाका प्रहरी कार्यालय चिसापानीले आग्रह गरेको छ। बेपत्ता व्यक्तिको खोजीको लागि गरिएको आग्रहलाई स्वीकार्दै रानी जमरा कुलरिया सिंचाई आयोजनाले आज नहरको पानी बन्द गर्ने भएको छ। जानकी गाउँपालिका वडा नम्बर 8 का वडा अध्यक्ष तीर्थराज उपाध्यायले अपाङ्गता भएको व्यक्तिहरूको सेवा कानूनले भ्याएसम्म सहयोग गरिरहेको बताउनु भएको छ। जानकी गाउँपालिकाको जबलपुरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सचेतनामूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। कार्यक्रम समापन गर्दै सृजनशील अपाङ्ग संघ जानकीका अध्यक्ष प्रकाश बमले सहयोग गरेकोमा वडालाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता सहयोगले कार्यक्रमहरू सञ्चालन गर्न हौसला मिल्ने बताउनुभयो। कार्यक्रममा अपाङ्गताको परिचय, अपाङ्गता परिचय पत्रको वर्गीकरण, फाइदा, अपाङ्गता व्यक्तिका हक अधिकार लगायतको बारेमा छलफल भएको थियो। कार्यक्रममा दृष्टिविहीन अपाङ्ग संघ कैलालीका जिल्ला सचिव जगत बहादुर चौधरी, नेपाल समावेशी अपाङ्ग विकास संघका अध्यक्ष झनक विकले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा काली चौधरी, पतिराम चौधरी, ललित परियार, तिलकराम चौधरी र लक्ष्मी तिमिल सेना गरी 5 जनालाई प्रमाण पत्रले सम्मान गरेको छ। कार्यक्रममा जानकी गाउँपालिका वडा नम्बर 8 भित्रका अपाङ्गता भएका 50 जनाको सहभागिता रहेको थियो। कार्यक्रम जानकी गाउँपालिका वडा नम्बर 8 को आर्थिक सहयोग र सृजनशील अपाङ्ग संघ जानकी गाउँपालिकाको आयोजनामा भएको थियो। मध्याह खबरमा अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम। चुरे जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश। के तपाईलाई थाहा छ,
5: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
6: हो र?
5: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
6: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
6: के छ त विकल्प?
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
6: विस्तार गर्दा हुँदैन?
5: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ,
5: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
0: सरकारले मन्त्रालयहरूको संख्या घटाई बेग्लै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको गठन गर्नुलाई यस क्षेत्रमा नयाँ पहलमा पहलका रूपमा हेरिएको छ। विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्य सहित बेग्लै मन्त्रालय गठन गरिएको छ। विज्ञान तथा अनुसन्धानको क्षेत्रमा नीतिगत अस्पष्टता र बजेटको अपर्याप्तका कारण दक्ष जनशक्ति, उत्पादनको उचित वातावरण अभाव र प्रतिभा पलायनको समस्या हुँदै आएकोमा नवप्रवर्तन मन्त्रालय गठनपछि यस क्षेत्रमा लक्षित परिणाम हासिल गर्न सहज हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको पहिलो मन्त्री परिषदबाट पारित सरकारको शासकीय सुधार सम्बन्धी सैबुदे कार्यसूचीको बुदा नम्बर 9 मन्त्रालयहरूको संख्या आवश्यकता भन्दा ठूलो भई चालू खर्च बढ़ेको समस्यालाई समाधान गर्न 30 दिनभित्र मन्त्रालयको संख्या घटाउने निर्णयसहित मौजदात नेपाल सरकार कार्य विभाजन नियमावली संशोधन गरी संघीय मन्त्रालयको संख्या 17 कायम गर्ने योजना समाविष्ट थियो। सोही अनुसार मन्त्रालयहरूको संख्या 18 कायम गरी बेग्लै नवप्रवर्धन मन्त्रालय बनाइएको छ। संयोग बेग्लै विज्ञान तथा प्रविधि मन्त्रालय र यस क्षेत्रलाई कुल पुँजीगत खर्चको कम्तीमा 1% रकम विनियोजनको माग उठाउँदै आएका अभियन्ता, वैज्ञानिक र स्वतन्त्र सांसद महावीर पुनले यसै मन्त्रालयको नेतृत्वमा पुग्नु भएको छ। मन्त्रीमा नियुक्त भएर गत जेठ 27 गतेदेखि बहाली गरेपछि पुनले शून्यबाट यस मन्त्रालयको कामलाई अघि बढ़ाउने उद्घोष गर्नुभएको थियो। कैलालीमा पावर टेलर पल्टिदा चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका 8 आमपुर भगरैया स्थित बुधबार बिहान सोही गाउँपालिका 5 पथरैया बस्ने 25 वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो। पावर टेलर अनियन्त्रित भई पल्टिदा चौधरी गम्भीर घाइते भएपछि उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा सोही साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अब खेल समाचार। सहसंयोजक अमेरिकाले फिफा विश्वकप 2026 को अन्तिम 16 स्थान सुरक्षित गरेको छ। सान फ्रान्सिस्को बे एरिया स्टेडियममा बिहिबार भएको खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई 2-0 ले पराजित गर्दै अमेरिकाले नकआउट चरणमा स्थान बनाएको हो। अमेरिकाको जीतमा फोलारिन बालोगुन र मलिक टिलम्यानले एक एक गोल गरे। पहिलो हाफको 45 मिनटमा बालोगुनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर 64 मिनटमा रातो कार्ड पाएपछि उनी मैदानबाट बाहिरिएसँगै अमेरिका 10 खेलाड़ीमा सीमित भएको थियो। एक खेलाड़ी कम हुँदा पनि अमेरिकाले खेलमा नियन्त्रण कायम राख्यो। 82 मिनटमा मलिक टिलम्यानले डिबक्स बाहिरबाट प्रहार गरेको आकर्षक फ्रिकिक सिधै गोलमा परिणत भएपछि अमेरिकाले 2-0 सुरक्षित अग्रता बनायो। बाँकी समयमा बोस्नियाले गोल फर्काउन नसकेपछि अमेरिका विजयी हुँदै अन्तिम 16 पुगेको हो। यो जीतसँगै अमेरिकाले 24 वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जीत दर्ता गरेको छ। यसअघि सन् 2002 विश्वकपमा अमेरिका क्वार्टर फाइनलसम्म पुगेको थियो। त्यसयता भने टोली दोस्रो चरणबाट अघि बढ़न सकेको थिएन। यस नतिजासँगै विश्वकपका तीनै आयोजक राष्ट्र अमेरिका, क्यानेडा र मेक्सिको अन्तिम 16 पुगेका छन्। क्यानेडा र मेक्सिकोले यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेका थिए। अब क्वार्टर फाइनल प्रवेशका लागि अमेरिकाले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुर नगरपालिकाको बजेट 1 अर्ब 3 करोड़। देशभर मनसुनी वायुको प्रभाव। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। र बोस्नियालाई हराउँदै अमेरिका अन्तिम 16 अब बेल्जियमसँग भिड्ने। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। यसपछि लोकगीत सुन्न सक्नुहुनेछ। प्राविधिक मित्रलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म रत्नापुन मगर पनि विदा हुन्छु। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।
7: चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा
8: यही असार 20 गते शनिबारका दिन
7: महलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलवासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टीकापुरमा आउँदै हुनुहुन्छ।
9: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
7: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
9: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
7: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
9: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
7: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
9: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
7: याद गर्नुहोस् है,
9: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
7: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 0915608656 र 98580 29700।
1: टीकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह, सम्पन्न आयोजना, कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासो र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते समय बिहान 8 बजे स्थान 1 नम्बर वाडा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय
10: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
11: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
12: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
10: डेलिभरीका लागि
12: ड्रिंकिङ वाटर एक्वा शीतल
10: टिकापुर कैलाली
13: सम्पर्क मोबाइल नम्बर 9807106772
14: स्वास्थ्यका लागि पानी
15: एसईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना
16: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ
15: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला
16: भर्ना हुने विषयहरू
15: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
16: नेत्र विज्ञान ओए
15: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र
16: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762233921 वेबसाइट www.mahakalishikshalay.edu.np
17: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर कैलाली।

0: घर त जेन्टेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
1: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
0: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
1: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
0: अब त म ढुक्क।
2: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
1: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: चेले हेद्दी दे बालाई लोटरी पढ्यो भने क्या बैंकको विवरण दिया पैसा खातामी आइजान्छ भन्यो
1: धैदै बा तुमले लोटरी भर्राइ थ्या अब
2: आछिन क्या हो रे चेली लोटरी पढ्या त निको हो
1: कभै नभर्या लोटरी कसरी पढन्छ बा इसा मेसेज व्हाट्सएप फेसबुक भाइबर काइमीले आयाले कबै जनपतिया फोनै आयाला गई आफ्नो विवरण कबै जन दिया कसैले वित्तीय संस्थाले तुम्हारो पासवर्ड पिन आदि कबैले माग्दैन यो त बैंक आफैले नै माग्दैन सतर्क रहौ ठगी बटे बचौ सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई
4: लौ न सुन्नुस् न कोही छ वरिपरि लौ न कोही छ भने मेरो साथीले सर्कुलेट रोक्यो
5: के भयो बहिनी तपाईँ कराएको
4: हो दाइ हो
5: लौ न अनि यो भुइँमा को हो किन भुइँमा लडिरहेको
4: सुन्नुहोस् न दाइ हामी दुईटै जङ्गलमा घाँस काट्न आएका थियौँ मेरो साथीले सर्कुलेट रोक्यो लौ न के गर्ने होला लौ न यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनुको आयो हुन्थ्यो लौ न दाइ के गर्ने होला लौ न
5: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ फोन गरिहाले सबै नातिकन साथीलाई ध्यान दिनुहोस् है
4: हुन्छ दाइ हुन्छ
5: हेलो मुकेश तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो तुरन्तै उपचार केन्द्रमा लानु पर्यो राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी मुकेश झट्टै हो सबै काम छाडेर सुन्नुहोस् बहिनी सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनमा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ मुकेश मोटरसाइकल लिएर आइहाले मेरो भर पर्ने साथी म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्
4: हुन्छ दाइ कत्रो घुम्न गर्नुभयो जाउँ छिटो जाउँ
6: याद राख्नुहोस् सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ
7: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस् यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: सुन्टो कि नै वा नन्दी भोज आगिले न अब समय एक ठो घर गहना नै हो बनाइना हुने पट्टा नि पैना त
10: अरे गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
9: तुहार बाटा रामपुरान दिदी कहिले नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्सेकले कत्रा सुघर बनाएको बाटी
10: ए ले ले ठिक बा चल हाली भात वट खाइ हौ जाइका हौ सामुएल ज्वेलर्स मा घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चौक टिकापुर प्रोप्राइटर बिहारी सिंह सुनार
9: हमारे यहाँ हरेक मेरी सुन चाँदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ अर्डर अनुसार फे बना जाए मोबाइल नंबर 98684 41208 98486 39261

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भयो म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: सूर्य जोगाऊ, पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौ, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइन का विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चूरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसन का गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग, मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
4: यही असार 20 गते तेस्रो शनिबारको दिन
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
5: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
4: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
6: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98680008 र 98253 77-72।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बञ्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: पक्षी पालन व्यवसायहरूका लागि जरुरी सूचना। बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौं। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: आइकै क्या, आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हर्या।
2: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
3: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
2: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
3: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
2: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
3: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर, न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: डीएनए सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्टा नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969500044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैलाली सञ्चालक मदनराज देवकोटा स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि सम्पर्क नम्बर 9849585088।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: पन्छी पालन व्यवसायहरूका लागि जरूरी सूचना। बर्ड फ्लू H5N1 पन्छीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पन्छी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पन्छीसँग घरेलु पन्छी तथा पन्छीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पन्छी तथा पन्छीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पन्छी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पन्छी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पन्छीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिजन आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौँ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौँ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।
2: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
3: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
2: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी, नास, उत्तर भेडी 4, धनगढी। फोन नम्बर 091523312 र 523949।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
3: कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन् त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँचा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
8: टिकापुरमा रहेको एकमात्र नापतल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
9: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
10: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
11: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98144602004।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
4: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
5: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
3: डेलिभरीका लागि
5: ड्रिंकिङ वाटर एक्वा शीतल,
3: टिकापुर कैलाली।
6: सम्पर्क मोबाइल नम्बर 98017106072।
7: स्वास्थ्यका लागि पानी।

0: चण्डीमाइ स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: बहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाइ स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाइ स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जिउ दुख्ने, मांसपेशी वा हात जोर्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-560-267 मोबाइल नम्बर 98-25-69-70-13-75 र 98-046-71-598।
3: चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौ हरियाली बढाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।

0: मिर्जापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को सोमवार र बिहीबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: ओहो मुसा कुदिरहेछ हेर्नु त
1: त्यही त बुढी वर्षायामको समय पनि छ भगारीको ढोका खुलै छ कि मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ
0: ओहो हो त ठ्याक्कै सम्झे घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन् काट्नु पर्ने
1: यसो गरौँ बुढी त्यसो भए भोलि मिठो नास्ता खाऊ आँटा पुरी तरकारी अनि सपरिवार मिलेर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न
0: हुन्छ बुढा यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि होइन
1: त्यही भएर त भनेको छोरी समीरा छोरा विवेक तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि
0: हुन्छ बुढा भोलि शनिबार पनि हो फुर्सतिलो बिहान पनि छ
2: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्
3: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
4: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
5: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्
6: थोपा थोपामा शुद्धता अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
7: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ
5: डेलिभरीका लागि
7: ड्रिंकिङ वाटर एक्वा शीतल
5: टिकापुर कैलाली
8: सम्पर्क मोबाइल नम्बर 98017 10672
9: स्वास्थ्यका लागि पानी

0: दिदी फोन आयो।
1: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
2: यही असार 20 गते शनिबारका दिन
1: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे एमबीबीएस एमडी बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
3: दिइने सेवाहरू: बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
1: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
3: बढी रिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
1: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
3: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
1: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
3: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा
1: याद गर्नुहोस् है,
3: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
1: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान: चण्डीमाई स्वास्थ्य क्लिनिक। सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।
4: सामाजिक सञ्जालमी निकेरी जाँची बुझी भएर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ, निकेरी बुझी भएर खुल्याएको वेबसाइटको URL चेक गरौं।
5: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
6: सतर्क रहौं, ठगीबाट बचौं।
5: सिद्धार्थ बैंक पठाइ जनहितमी जारी सन्देश।
7: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: सूचीमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू:
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
1: नेत्र विज्ञान ओए।
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044, 98587-80044 र 97642-33921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।
1: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: के तपाईलाई थाहा छ,
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइँदैछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि, मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
3: मोबाइल नम्बर 98 48 51 43 26। जमरापारी, टिकापुर, कैलाली।

0: चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागू औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमाई स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काट्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखी रहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागू पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमाई स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854 89213, इमेल ocmctikapur@gmail.com।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
4: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
4: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
4: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
5: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868147979, 9824625232। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824628225।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं। पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: ए भन्दै सबै कुरा पाउने रहेछ। लु भन् त बाउ, के पाउँछ त्यहाँ?
3: ए त्यहाँ त्यहाँ त नलका मोटर, धक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
4: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
5: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
2: भन्दै सबै कुरा पाउने रहेछ।
1: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
6: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
7: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
1: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98164860204।

0: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तुमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित हरू उनीहरू विवरण मागिभर बैंकमी सोधौं सतर्क रहौं ठगी बठिए बचौं।
1: सिद्धार्थ बैंक बठियाई जनहितमै जारी सन्देश।
2: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई।
3: टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते। समय बिहान 8 बजे। स्थान एक नम्बर वाडा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक टिकापुर नगरपालिका एक नम्बर वाडा कार्यालय।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091-523-12 र 523-949।
2: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
3: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, सामान्य चिकित्सा, नेत्र विज्ञान, डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
2: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान, अफ्थाल्मिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
3: भर्ना हुने विषयहरू:
2: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी,
3: नेत्र विज्ञान ओए।
2: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म। आवेदन शुल्क ₹1000 मात्र।
3: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर, सम्पर्क फोन नम्बर 099-59-0044, 98-587-80-044 र 97-642-31-921। वेबसाइट www.mahakalishikshalay.edu.np।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: आई बुढल्ला, सुन्टो कि नै वानन्दी भोज आगिली न अब समय एक ठो घर गहना नै हो भनै नै ना पट्टा निपैना त।
4: अरे गहना बनैना त हो, दुकान खोस्ती खोस्ती परेशाना तु, कहाँ बनाऊ कहाँ बनाऊ।
3: तुहार बाटा तरह तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मा से गहना बनाका आन्छे के कतरा सुघर बनाका आन्ला बाटी।
4: ए ले ले ठीक है बा, चल हाली भात वट खाई आओ, जाय कहूँ सामुएल ज्वेलर्स में घर गहना बनाई।
5: सामुएल ज्वेलर्स, बलभद्र चौक चिकापुर, प्रोप्राइटर तेहरी सिंह सुनार।
3: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए, रसायन बिना रसायन के गौर गहना बना जाए, वो ऑर्डर अनुसार फिर बना जाए। मोबाइल नंबर 98684 41208 और 98486 39261।

0: आइकै क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफ नि त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाटै सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हर्या।
2: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्युरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
3: यही असार 20 गते तेस्रो शनिबारको दिन
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।

0: बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ।
1: याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क फोन नम्बर 9868800008 र 9825637272।

0: एसईईमा मौका परीक्षा दिएका विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुरको जरूरी सूचना।
1: भीमडट्ट नगरपालिका र महाकाली प्रादेशिक अस्पतालको साझेदारीमा सञ्चालित महाकाली बहुप्राविधिक शिक्षालयमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अन्तर्गत 3 वर्ष प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी सामान्य चिकित्सा नेत्र विज्ञान डिप्लोमा इन फार्मेसी कार्यक्रम अध्ययन अध्यापन भइरहेको जानकारी गराइन्छ।
0: साथै शैक्षिक सत्र 2083-84 प्रमाणपत्र तह नेत्र विज्ञान अफ्थाल्मिक साइन्स मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी कार्यक्रममा केही सीट रिक्त रहेको हुँदा एसईईको मौका परीक्षामा सम्मिलित प्राविधिक शिक्षा पढ्नका लागि इच्छुक विद्यार्थीहरूले भर्ना हुन तुरन्त सम्पर्क गर्नुहोला।
1: भर्ना हुने विषयहरू
0: मेडिकल ल्याब टेक्नोलोजी सीएमएलटी
1: नेत्र विज्ञान ओए
0: अनलाइन फारम भर्ने मिति 2083 असार 3 गतेदेखि 18 गतेसम्म आवेदन शुल्क ₹1,000 मात्र।
1: थप जानकारीको लागि महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर सम्पर्क फोन नम्बर 0969900044 9857880044 र 9762833921 वेबसाइट www.mahakalishikshalaya.edu.np।
2: बैंकले कभैलाई कसै अवस्था मिलै तमरो एटीएम मोबाइल र इन्टरनेट बैंकिङको गोप्य विवरण माग्दैन। यदि कसैले कसै माध्यम बठियाईलाई तुमसँग तसो जानकारी माग्याका खण्डमी बुझिहाल्या उहिले तमलाई ठग्दो खोज्जाछ। सँगै बैंकको कर्मचारी भएको दावी अध्या हरेक मान्छेको पहिचान प्रमाणित अरू उनीहरू विवरण मागी भर बैंकमी सोधौं सतर्क गरौं ठगी बठिए बचौं।
3: सिद्धार्थ बैंक बठियाई जनहितमी जारी सन्देश।
4: सिद्धार्थ बैंक सम्बन्ध सदैव भरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहडी 4 धनगढी, फोन नम्बर 091-523-312 र 523-949।
2: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
3: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेडस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585088।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनारो पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246728225।
3: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
4: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
3: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
4: शिखर इन्स्योरेन्सको सहकार्यमा
3: अस्पताल खर्च सहाराले गर्छ।
4: ई सेवा सबै सधैँ सँगै।
5: सामाजिक सञ्जालमा गाली, धम्की, फोटो भिडियो दुरुपयोग, नक्कली आईडी बनाएर हैरानी, यी सबै महिला हिंसा हुन्।
6: अनलाइन हिंसा पनि कानून अनुसार अपराध हो, यस्तो भएमा स्क्रिनसट राखौं, प्रमाण सुरक्षित गरौं,
5: आफ्नो पासवर्ड अरूलाई सेयर नगरौं। भावनामा बगेर अरू कसैलाई आफ्नो भिडियो बनाउने वा फोटोहरू सेयर गर्ने अनुमति नदिऊ, यस्तो भएको पाइएमा प्रहरी वा साइबर ब्युरोमा उजुरी गरौं।
7: सम्मानित व्यवहार गरौं, हिंसा मुक्त डिजिटल समाज बनाऊ।
6: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।
8: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट बर्खा शुरू भएपछि माटो गलेर बिजुलीका पोल ढल्ने समस्या, हुलाके सड़कमा ढलेका 3 पोल मर्मत, महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण, कैलालीका हिक्मत बहादुर राउल गोर्खापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त, स्थानीय तहमा सूचना र प्रविधिले कामलाई छिटो र सजिलो बनाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्न मुख्यमन्त्री शाहको आग्रह, र कर्णालीमा बेपत्ता गाड़ी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन। खोज खबर अब विस्तारमा। बर्खा शुरू भएपछि माटो गल्ने कारणले बिजुलीका पोल धेरै ठाउँमा ढल्ने समस्या भइरहेको छ। हावा चल्दा बढ़ी वर्षा हुँदा र पुराना वा कमजोर पोल ढल्ने समस्याले विद्युत अनियमित हुने गरेको छ। हिजो टीकापुरको वार्ड नम्बर 7 हुलाकी सड़कमा 3 पोल ढलेका छन्। यसका साथै बजार क्षेत्रमा समेत पोल ढलेपछि विद्युत प्राधिकरण टीकापुर उपशाखाले मरमत गरेको छ। पोल ढलेमा तत्काल मरमत गरी विद्युत सुचारू गर्ने गरेको इन्जिनियर विशाल उपाध्यायले जानकारी दिनुभयो।
1: अहिले बर्खाको बेला हावाहुरी पानी पर्दाखेरि माटो भिजेर कमजोर हुने त्यस्तो भएको कारणले पोल ढल्ने समस्या भएको, त्यसको लागि हामीले कुन कुन ठाउँमा त्यस्तो समस्या आएको, त्यस्तो समस्या आएको ठाउँमा चाहिँ हाम्रो नोलाइटको कर्मचारी पठाएर तत्काल त्यो तार करेन्ट प्रवाह छुटाउनलाई तारको जम्पर छुटाउने काम गरेछौ। अनि त्यसपछि हाम्रो बाह्य ठेगार मार्फत ढलेको पोलहरूलाई चाहिँ कसरी व्यवस्थापन गरी लाइन सुचारू गर्न सकिन्छ त्यसको लागि हामीले काम गरिरहेछौँ। प्रति एरियामा 3 पोल हुलाकी राजमार्गमा 3 पोल ढलेको थियो। अहिले हामीले मान्छे पठाएर त्यसको काम चाहिँ गरिरह। भुर्सामा नि समस्या आएको थियो, 16 नम्बरमा पनि पोल ढलेकै समस्या आएको थियो। हामीले काम सम्पन्न गरेका छौँ अनि अझ बाँकी ठाउँको काम पनि हामी तत्काल सम्पन्न गर्ने कोसिस गरिरहेछौँ। हाम्रो काम चाहिँ अत्याधिक बढ़िरहेको छ। अहिले हावाहुरी पानीसँगै हुरी नलागेको कारणले पोल भाँचिने समस्या चाहिँ भएको छैन। माटो कमजोर हुने कारणले बर्खा समयमा पोल ढलिरहेछौँ, त्यसलाई चाहिँ हामीले थप मजबुत गरेर चाहिँ ठड्याउने काम चाहिँ गरिरहेछौँ। हामीले सकेसम्म त तत्कालै गर्ने कोसिस गर्छौँ। अब जस्तै त्यो हामीले चाहिँ निर्माण व्यवसाय जुन चाहिँ हाम्रो यो सिमेन्टको पोल भएको कारणले हामीले चाहिँ मान्छे हायर गर्नुपर्छ, उहाँहरूको चाहिँ उपलब्धता हेरेर अनि उहाँहरूलाई चाहिँ तत्काल चाहिँ गर्न भनेर हामीले सकेसम्म चाँडो गरिरहौँ। बिहान मात्रै हुलाकी राजमार्ग काम आजै सम्पन्न गराइयो, बाँकी काममा नि नगरपालिकासँग समन्वय गरेर सुत हामीले पोललाई कसरी छाडो पारेर विद्युत प्रवाह गर्न सकिन्छ हामीले कोसिस गरिरहौँ।
0: टीकापुर नगरपालिका वार्ड नम्बर 4 महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण गरेको छ। वडाको 60,000 बजेटमा 8 जना स्वयंसेविकालाई फिल्टर वितरण गरेको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो।
2: हामीले स्वयंसेविकाहरूलाई फिल्टर वितरण गर्नुको उद्देश्य स्वयंसेविकाहरू समाज र देशको लागि निस्वार्थ भावले काम गर्नुहुन्छ र उहाँहरूको कुनै पनि किसिमको राज्यको तर्फबाट त्यस्तो इन्सेन्टिभ सेवा सुविधा नभएको हुनाले उहाँहरूलाई एउटा सानै भए पनि थप ऊर्जा प्राप्त होस् र शुद्ध खाने पानीमा उहाँहरूको पनि होस् भन्ने उद्देश्यले हामीले 8 जना स्वयंसेविकाहरूलाई 60,000 बजेट थियो हाम्रो, 60,000 8 जना स्वयंसेविकाहरूलाई फिल्टर वितरण गरेका छौँ।
0: दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 4 साङ्गेतारा स्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाड़ी तथा यात्रुको खोजी कार्य जारी छ। बेपत्ता यात्रु र गाड़ीको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो 1:30 बजे 6 जना गोताखोर सहितको टोली परिचालन गरिएको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02/001/10/55 नम्बरको गाड़ी सड़कबाट अन्दाजी 600-700 मिटर तल कर्णाली नदीमा खसेको थियो। बिहान 11:30 बजे दुर्घटना भएको खबर पाउन साथै उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजना सुरक्षा बेस र प्रहरी चौकी पालतडाबाट उद्धार टोली खटिएको थियो। साथै दुर्घटना स्थलबाट करिब 400 मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरूषको शव निकालिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ट्राफिक नियमको पूर्ण पालना गर्न गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभएको छ। धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बस्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको सर्वे दृश्य सामग्री सार्वजनिक भएपछि आलोचना भएको थियो। त्यसबारे प्रश्न पार्दै उहाँले कानूनका अगाडि कोही सानो वा ठूलो नहुने बताउनुभयो। नियम सबैले पालना गर्नुपर्ने बताउँदै सोही कारण आफूले पनि हेलमेट लगाएर मोटरसाइकल चलाएको सामग्रीबारे आलोचना भएपछि जरिवाना तिरेको बताउनुभयो। यसैबीच मुख्यमन्त्री शाहले मनसुनी वर्षा सक्रिय भइसकेकाले सुदूरपश्चिमको भौगोलिक स्थिति नदीनाला बाटोघाटो लगायत क्षेत्रमा वर्षाका कारण हुन सक्ने समस्याबारे सचेत रहन सबैलाई अनुरोध गर्नुभएको छ। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावललाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्री परिषद बैठकले रावललाई महाप्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्री परिषद बैठकबाट उक्त निर्णय भएको जानकारी दिनुभयो। उहाँका अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धक नियुक्त गरिएको हो। यसअघि सूचना तथा संचार प्रविधि मन्त्रालयले महाप्रबन्धक पदका लागि आवेदन दिएका उम्मेद्वारहरू मध्येबाट 10 जनाको नामावली सार्वजनिक गरेको थियो। सोही सूचीबाट छनौट गर्दै मन्त्री परिषदले रावललाई जिम्मेवारी दिएको हो। बिहिबारको मन्त्री परिषद बैठकले नीतिगत स्वीकृतिका साथै महत्वपूर्ण नियुक्ति तथा सरुवा गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयको प्रस्तावमा अर्थ सम्बन्धी केही नेपाल ऐन कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सामुद्रिक कानून सम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्ताव अनुसार सरकारले नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकलाई सरुवा गर्ने निर्णय गरेको छ। सरकारले पूर्वाधार विकास मन्त्रालयको प्रस्तावमा विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। त्यसैगरी सरकारले सूचना तथा संचार मन्त्रालयको प्रस्तावमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ। सरकारले सामाजिक तथा प्रशासनिक सुधारका लागि विभिन्न नियमावली र नीति स्वीकृत गरेको छ। खोज खबरमा एकछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
3: टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाडाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान 1 नम्बर वाडा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका 1 नम्बर वाडा कार्यालय।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशतको कुसंस्कार बसाइएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 माथि दफादार छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशतका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको बताउनुभयो। उहाँले भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल अगाडि बढ़ाउनु पर्ने बताउनुभयो। उहाँले सम्पत्ति शुद्धिकरण विभाग हाल प्रधानमन्त्री कार्यालय मार्तहत नभई अर्थ मन्त्रालय मार्तहत रहेको समेत स्पष्ट पार्नुभयो। अर्थमन्त्री वाग्लीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गर्दै हाल 13 निकायले यस्तो मुद्दा चलाउन सक्ने कानून व्यवस्था रहेको बताउनुभयो। मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्नुपर्ने अर्जेन्सीको कारण सरकारले विधेयक ल्याएको दावी गर्नुभयो। स्थानीय तहहरूमा सूचना प्रविधि शाखाहरू स्थापना भएका छन्। ती शाखाले स्थानीय तहमा सूचना र प्रविधिको विषयमा जानकारी दिने त्यसको प्रयोगका विषयमा काम गर्ने गर्छन्। यसै विषयमा सहकर्मी ईश्वर साउदले जानकी गाउँपालिकाका सूचना प्रविधि शाखा प्रमुख जसोदा कुमारी कठडियालाई जानकी गाउँपालिकाले सूचना र प्रविधिको प्रयोग कसरी गरिरहेको छ भनी सोध्नु भएको छ।
5: सबभन्दा सुरु त अब हामीले सूचना भनेको के हो र त्यो सूचना चाहिँ कुन माध्यमबाट पाइरहेछ, प्रविधि भनेको के हो भन्ने कुरा हामीले बुझ्नु पर्यो होइन। जस्तै अब सूचना भनेको कुनै पनि विषयमा कुनै पनि विषयवस्तु बारेमा जानकारी प्राप्त गर्नु भनेको सूचना हो, तर त्यो कुन माध्यमबाट पाइरहेछ त, जस्तै अब रेडियो भयो, टेलिभिजन भयो, वेबसाइट भयो, फेसबुक भयो, ट्विटर भयो, के माध्यमबाट पाइरहेछ त्यो चाहिँ हाम्रो प्रविधि भयो। त्यही भएर हामीले सूचना प्रविधिको प्रयोग कसरी पाइरहेछौ र कुन माध्यमबाट पाइरहेछौ भनेर सूचना प्रविधिलाई बुझाउँछ। प्रविधिको युगमा चाहिँ हामीले सम्पूर्ण शाखाबाट चाहिँ सूचनाहरू दिइरहेछौं या सम्पूर्ण शाखाले प्रविधिको प्रयोगबाट आफ्नो सेवा सुविधा दिने यस्ता कार्यहरू गरिरहेका छन्। जस्तै अब हाम्रो विभिन्न शाखाहरू छन्, शाखामा जस्तै जिन्सी शाखाका पाम्सहरू जस्तै युज गरिरहन्, त्यो शाखामा जस्तै कुनै पनि अफिसियल डकुमेन्टहरू राख्नु पर्यो, स्टोरको सबै सामानहरू, गाउँपालिकाका जति पनि सामग्रीहरू राख्नु पर्यो, व्यवस्थापन गर्नु पर्यो, अभिलेख राख्नु पर्यो भनेपछि त्यो सफ्टवेयरहरू युज गरिरहन्छन्। जस्तै लेखा सम्बन्धी सबै अब अनलाइन मार्फत नै भुक्तानी भइरहेछ, जस्तै पञ्जीकरण सम्बन्धी घटना दर्ताका सबै कामहरू चाहिँ अनलाइन मार्फत भइरहेछ। त्यस्तै गरी विभिन्न शाखाका सबै शाखाहरूले चाहिँ आफ्नो तरिकाले चाहिँ युज गरिराख्नु भएको छ। त्यसैले अहिले यो डिजिटल युगमा चाहिँ सबै शाखाहरूले चाहिँ डिजिटली नै गरिराख्नु भएको छ। जस्तै यो प्रशासन सम्बन्धी अब जस्तै हामीले विभिन्न कामहरू गरिरहेका छौँ, जस्तै प्रशासनिक कामहरू, सेवा सम्बन्धी कामकाजहरू भइरहेका छन्। जस्तै प्रशासनिक कामकाजमा जस्तै कम्प्युटरमा अभिलेख व्यवस्थापन गर्ने, कर्मचारीहरूको विवरण व्यवस्थापन गर्ने, पत्रचार इमेल मार्फत गर्ने, अनि बैठकहरूको एसएमएसहरू पठाउने, जस्तै कुनै पनि बैठकहरू गर्नु पर्यो भने हामीले चाहिँ बल्क एसएमएस सिस्टम युज गर्छौँ, त्यसबाट चाहिँ हामीले मेसेजहरू पठाउने गर्छौँ। जस्तै अब विपदको पनि कुनै समस्या पर्यो भने त्यति बेला हामीले जस्तै अब कस कसलाई सूचनाहरू पठाउनुपर्छ त्यही हिसाबले स्वयंसेवीका, बडघर, शाखा प्रमुख सम्बन्धित सबैलाई चाहिँ हामीले यो सूचनाहरू पठाउने गर्दछौँ। र अनलाइन मार्फत पनि हामीले सेवा प्रवाह गर्ने गर्छौँ, जस्तै अब फेसबुकको मार्फत भयो, वेबसाइट मार्फत भयो, त्यो चाहिँ सूचना हामीले प्रकाशन गर्नुपर्ने हुन्छ। शाखागत कामकाजहरू पनि अब अनलाइन मार्फत भइरहेका छन्। जस्तै जिन्सी शाखा भयो, लेखा शाखा भयो, राजस्व शाखा भयो, स्वास्थ्य शाखा भयो, पञ्जीकरण शाखा भयो, यो विभिन्न शाखाहरू पनि प्रणाली मार्फत कामहरू गरिराख्नु भएको छ। अब यसबाट चाहिँ हामीलाई फाइदा चाहिँ के हुन्छ भनेपछि छिटो छरिटो हुन्छ, काम सजिलो हुन्छ, व्यवस्थित हुन्छ, पारदर्शी हुन्छ। यसले चाहिँ जो आफूले प्राप्त गर्ने सूचनाहरू चाहिँ पाउनुभयो, समयमा पाउनु भने उहाँहरूलाई पनि त्यो सूचनाको बमोजिम के कसरी गर्ने भनेर काम गर्नुहुन्छ।
6: पहिलेको भन्दा जे डिजिटल प्रविधिमा पालिकाका सम्पूर्ण शाखाहरू गइरहेको भन्न खोज्नुभएको,
5: हजुर,
6: यिनीहरूलाई कसरी त्यसलाई रिलिज गर्ने, कसरी त्यसलाई अगाडि बढाउने भन्ने कुराहरू के हुन्छ?
5: सूचना हाम्रो अहिले चाहिँ हाल चाहिँ हामी कसरी गरिरहेछौँ भनेपछि गाउँपालिकाबाट जति पनि सूचनाहरू निस्किन्छन् हामीले चाहिँ वेबसाइट मार्फत दिइरहेछौँ, फेसबुक मार्फत दिइरहेछौँ, हामीले युट्युब पनि बनाएको छौँ, तर युट्युबमा त्यति धेरै अत्यधिक चाहिँ भइरहेको छैन। हाम्रो चाहिँ फेसबुक पेज र वेबसाइट हामीले चाहिँ रेगुलर युज गरिरहेको छौँ। र हामीले अहिले गत वर्ष चाहिँ हामीले यो सूचना पार्टीको पनि व्यवस्था गरेको छौँ, जसमा चाहिँ हाम्रो प्रत्येक वाडाको चोकहरूमा, जुन मुख्य चोकहरूमा, जुन जुन चोकमा जस्तै मानिसहरू जस्तै कति बेला चिया खाने समय हुन्छ त्यति बेला चिया खान जानुहुन्छ, त्यति बेला कोही जस्तै अब कसैले प्रयोग नगर्ने, जस्तै प्रविधि प्रयोग नगर्ने मान्छेहरूको लागि चाहिँ चिया खान जाने बेला चाहिँ चोकमा वडा कार्यालयको सूचना यस्तो सूचना निस्केछ भनेर चोकमा चाहिँ हामीले तास दिइरहेछौँ, र त्यहाँबाट उहाँहरूले पनि सूचनाहरू प्राप्त गरिराख्नु भएको छ। त्यो सूचना पार्टीको चाहिँ हामीले सबै वडामा व्यवस्था गरिरहेको छौँ, त्यसरी नै गइरहेछौँ। र अहिले चाहिँ अब एआईको प्रविधिको जमानामा चाहिँ हामीले अब कसैले अब कानले नसुन्ने पनि हुन्छन् होइन, आँखाले नदेख्ने पनि हुन्छन्, त्यस्ता मान्छेको लागि पनि हामीले अब कसरी सूचना दिँदाखेरि उहाँलाई पहुँच हुन्छ, सबै सूचनाहरू उहाँहरूले प्राप्त गर्न सकुन् भन्ने हिसाबले हामीले चाहिँ अब एआईको प्रयोग गरेर पनि जस्तै कुनै सूचनाहरू, टेक्स्ट सूचनाहरूलाई चाहिँ हामीले अडियो बनाएर फेसबुक मार्फत चाहिँ हामीले प्रसारण गरिरहेका छौँ। अहिले चाहिँ यो तत्काल मात्रै हामीले लागू गरेको, पहिला चाहिँ थिएन, त्यसरी नै हामी गइरहेछौँ, सूचनाहरू प्रवाह गरिरहेछौँ।
6: विभिन्न माध्यमहरू जस्तै यो वेबसाइट भयो, फेसबुक भयो, सूचना पार्टीहरू प्रयोग गरिरहँदाखेरि गाउँपालिकाको नजरमा कुन प्रविधि सहज अर्थात राम्रो भइरहेको भन्ने देखिन्छ, त्यस्तो केही छ?
5: त्यस्तो अब प्रविधि भनेपछि अहिले सबैजनाको हात हातमा मोबाइल छ, जस्तै मोबाइल ल्यापटप सबैजना चलाइराख्नु भएको छ, त्यही भएर अहिले चाहिँ मलाई फेसबुककै माध्यमबाट धेरै जसो जानकारी पाउँछन्। वेबसाइट पनि धेरै जसोलाई थाहा नहुन सक्छ, तर हामीले बारम्बार जानकारी पनि गराइरहेको छ। सूचनाहरूमा चाहिँ लेटर हेडमा वेबसाइट फेसबुक पेजको बारेमा पनि राखिरहेको हुन्छौ। मलाई लाग्छ चाहिँ अहिले फेसबुककै माध्यमबाट सबैजना सूचनाहरू प्राप्त गरिराख्नु भएको छ।
6: पालिकाले त यसको प्रयोग गरिरहेको छ होइन, अनि यहाँका स्थानीय नागरिकहरू समक्ष पुर्याउनका लागि उनीहरूलाई पनि यो सूचना प्रविधिको बारेमा जानकारी गराउनको लागि त्यस्ता केही अभ्यासहरू हाम्रो भएका छन्?
5: हजुर, त्यसको लागि वर्गहरूलाई चाहिँ हामीले तालिम दिएका छौँ, जसमा चाहिँ हामीले अब जस्तै वेबसाइट के हो, फेसबुक के हो, त्यसको विषयमा चाहिँ उहाँहरूले हामीलाई जानकारी गराएका छौँ, र विभिन्न विपदका विषयमा पनि हामीहरूले उहाँहरूलाई जानकारी गराएका थियौँ। त्यसको माध्यमबाट जस्तै वर्गहरूलाई तालिम दियो भने उहाँहरूले घर घरमा गएर गाउँपालिकाको वेबसाइट र फेसबुक पेज यस्तो यस्तो छ, यहाँबाट तपाईँहरूले सूचना प्राप्त गर्न सक्नुहुन्छ, कुनै पनि सूचना आयो भने गाउँपालिकाले यो आधिकारिक फेसबुक पेज र वेबसाइटमा चाहिँ राख्ने गर्छ, र त्यहाँबाट तपाईँहरूले सूचना पाउनुहुन्छ, त्यो चाहिँ तपाईँहरूले हेर्नु पर्यो भन्ने हिसाबले हामीले चाहिँ उहाँहरूलाई एउटा तालिम दिएको थियौँ, त्यो अलिक प्रभावकारी नै भयो।
0: पूर्व अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेललाई छ दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई बिहिबार यस्तो अनुमति दिएको हो। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका आरोपी विष्णु प्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान परियोजनार्थ म्याद थपका लागि पेश भएकोमा बिहिबार तेस्रो पटक छ दिन म्याद थप भएको हो। शुक्लाबाट राष्ट्रिय निकुञ्जका कारण विस्थापित परिवारको समस्या सम्बोधन गरिने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले विस्थापित परिवारको समस्या सम्बोधन गर्न गठित समितिको सिफारिशमा समस्या सम्बोधन गर्ने जानकारी दिनुभयो। मन्त्रीले उक्त समस्या समाधान गर्न चार सदस्यीय समिति गठन गर्नुभएको छ। कार्यदल एक महिनाभित्र विस्थापित परिवारहरूको उचित व्यवस्थापनको मार्गचित्र तयार पारी समाधानका उपाय एवं तरिका मन्त्री समक्ष सिफारिश गर्नुपर्नेछ। खोज खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
7: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
8: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
7: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
8: महिनाको महिनावारी गडबडीको समस्या,
7: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
8: पेट सम्बन्धी सम्पूर्ण समस्या,
7: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
8: ईसीजी सेवा,
7: डिजिटल एक्सरे सेवा
8: र प्रयोगशाला ल्याब सेवा।
7: फोन नम्बर 9844 27359 र 9848 42 73 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपा देवी मन्दिर नजिकै।
9: चुरे जोगाऊ पानीका मुहान बचाऊ, वन विनाश र अवैध उत्खनन रोकौं, हरियाली बढाऊ, चुरेको संरक्षण हाम्रो दायित्व हो, समृद्ध र सुरक्षित भविष्यको आधार हो। राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की कैलालीद्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बबाकी खबर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले 82 लाख मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ। बरामद गरेको सुन तथा चाँदीका गरगहना परीक्षणका क्रममा सक्कली भेटी भएको पुष्टि भएको छ। गएको असार 16 गते जुत्ता, प्यान्ट, साड़ी र अन्य कपड़ा रहेको भनी लुकाई छिपाई ल्याएको अवस्थामा बरामद गरेका ती गरगहनालाई काठमाडौँ सुन चाँदी व्यवसायी संघ क्षेत्रपाटीमा परीक्षण गराउँदा रहस्य खुलेको हो। परीक्षणका क्रममा सुन जस्तो देखिने धातुको गरगहना सक्कली सुन र चाँदी देखिने धातु गरगना सक्कली चाँदी भएको पुष्टि भएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। विज्ञप्ति अनुसार बरामद गरेको सुनको कुल परिणाम 285.178 ग्राम रहेको छ, जसको बजार मूल्य 67,34,350 कायम गरिएको छ। चाँदीको कुल परिणाम 3 किलोग्राम 914 ग्राम रहेको छ, जसको मूल्य 14,38,443 रहेको छ। बरामद गरिएको सुन र चाँदीको कुल जम्मा मूल्य 81,72,000 रहेको छ। सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम र विद्यार्थी संख्या थप दिने निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आंगिक क्याम्पस बनाउने पूर्व निर्णय लत्याउँदै निजी कलेजलाई नयाँ कार्यक्रमदेखि विद्यार्थी कोटा निर्धारण गरिएको भन्दै विद्यार्थी आक्रोशित बनेका हुन्। केन्द्रीय क्याम्पस सहित आंगिक र आंगिक बनाउने निर्णय भएका क्याम्पसहरू व्यवस्थापनविहीन र लथालिङ्ग अवस्थामा पुगेको आरोप विद्यार्थीको छ। यस्तो अवस्थामा विश्वविद्यालय पदाधिकारीले निजी क्याम्पसलाई प्राथमिकता दिँदै नयाँ शैक्षिक कार्यक्रम र विद्यार्थी कोटा थपेर सरकारी क्याम्पस धराशायी बनाउने खेलमा लागेको उनीहरूको भनाई छ। सीएसआईटी संकाय कमजोर बनाउने काम भएको आरोप लगाउँदै विद्यार्थीले विज्ञान तथा प्रविधि संकायका डीन भवानी चन्दको कार्यकक्षमा तालाबन्दी गरेका छन्। केन्द्रीय क्याम्पसमा रहेको सीएसआईटी संकाय सुधार्नुपर्नेमा निजी कलेज पोस्ने काम भएको भन्दै डीन कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। खोज खबरमा अब पालो जनावाजको टीकापुरका जनप्रतिनिधिले ओडामा जिम्मेवारी सम्हालेको कतिपयले 9 वर्ष बित्यो भने कतिपयले 4 वर्ष बिताए। दुई कार्यकाल नेतृत्व गर्ने अवसर पाएकाको 9 वर्ष र पहिलो पटक अवसर पाएकाका लागि 4 वर्ष बित्यो। आजको जनावाजमा हामीले केही जनप्रतिनिधिलाई तपाईँले बिताएका केही वर्षको समीक्षा कसरी गर्नुहुन्छ भनी सोधेका छौं।
10: नमस्कार, म राजकुमार चौधरी, टीकापुर नगरपालिका वार्ड नम्बरको वडा सदस्य। टीकापुर नगरपालिकामा निर्वाचित भइसकेपछि 4 वर्षको अनुभवमा धेरै समस्याहरू आइरहेको छन् र यो अहिले हाम्रो बजेट ल्याउने क्रममा यो अन्तिम वर्ष हो हाम्रो कार्यकालमा, र अन्तिम वर्ष यो बजेट ल्याउने कार्यक्रममा हाम्रो नगरपालिकाको विवाद जुन एउटा पद र स्वार्थ जस्तो देखिएको छ, जुन हाम्रो यो पद र स्वार्थ जुन उहाँहरूको आफ्नो समस्याले गर्दा जुन जनताका योजनाहरू छन् त्यो योजनाहरू नल्याइकन आफ्नो पद र स्वार्थको मात्रै लागिरहेको जस्तो देखिएको छ। तर हामी जति पनि नगरसभा सदस्यहरू छौँ, हामीले जनताको समस्या, जनताका मागहरू, जनताका हरेक किसिमका समस्या उजागर गर्न जनताले हामीलाई चाहिँ मेन्डेट दिएर पठाएको हो, र त्यसैले जनताको मेन्डेट अनुसार, जनताको माग अनुसार र हाम्रो यस टिकापुरको विकासको लागि हामी त्यो बजेट ल्याएर सम्पन्न गर्नेछौँ र जनताका इच्छा आकांक्षा र चाहनाहरू हामी पूरा गर्नेछौँ भन्ने कुरा राख्न चाहन्छु।
11: नमस्कार, मेरो नाम चाहिँ तुलसा देवी विश्वकर्मा, टिनपा 4 को वडा सदस्य। मेरो चाहिँ 4 नभएर 9 होइ भन, म चाहिँ 2074 नै छु। अनुभव चाहिँ अब जुन छ, हाम्रो क्षमतादेखि लिएर बोल्नेदेखि लिएर सबै चाहिँ हाम्रो क्षमता विकास चाहिँ भएको छ। काम कारणमा पनि हाम्रो जुन वडा सदस्य हामीले हाम्रो भूमिका निभाउनु पर्नेछ, हाम्रो योजनादेखि लिएर बजेटसम्म आफ्नो कामकाज चाहिँ गरेका छौँ। कहिले काहीँ चाहिँ हाम्रो दलित सदस्य भएको कारणले गर्दा पनि हाम्रो मागहरू चाहिँ, हाम्रो मुद्दाहरू चाहिँ, हाम्रो योजनाहरू नआएको महसुस चाहिँ हामीले गरेका छौँ। र अहिलेको यो 2074 बस्दासम्म पनि कतिपय दलित साथीहरू हाम्रो एकदमै निराशामा छ। अहिले भइ आइरहेको नगरपालिकाको अवस्था पनि सबैले बुझिरहेका छन्, र अहिले हामी दलितको एकदमै माग मुद्दाहरूमा पनि केही नभएर अरू साथीहरू पनि आएको अवस्था छैन।
12: मेरो नाम किरण बहादुर चौधरी, वार्ड नम्बर 9 को वडा सदस्य। जनताको सेवा गर्न राम्रै लागेको छ, यसरी नै हामी नभए पनि अरू साथीहरू आएर फेरि अरूको अवधि जनताको लागि राम्रोसँग गर्यो भने हाम्रो अधुरो काम अधुरो छ, त्यो पनि राम्रोसँग प्रतिनिधिले गरे राम्रो हुन्छ भन्ने मेरो सोचाइ।
13: मेरो नाम दिपेन्द्र चौधरी, टिकापुर नगरपालिका वार्ड नम्बर 4 को वडा सदस्य। मेरो 4 वर्षको अवधि पूरा हुँदा अनुभव अलि जनताहरूको सेवा गर्न पाउँदा अलि खुसी नै छु, र आगामी दिनहरूमा फेरि पनि सेवा गर्ने मौका पाउँछु कि भन्ने आशा पनि छ। किनभने यो 4 वर्षको अवधिमा हामी गर्न नसकेका कामहरू, अधुरा कामहरू अर्को वर्ष पूरा गर्नेछौ भन्ने आशा छ।
0: कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलका अनुसार बिहिबार बिहान करिब 7 बजेतिर भीमरत नगरपालिका 18 पक्राउ गरिएको हो। उहाँका अनुसार गाली बेजेती मुद्दामा अदालतले भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवाना तोकेको फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको हो। भण्डारीले आवश्यक प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। सुदूरपश्चिमका 3 जिल्ला कैलाली, कञ्चनपुर, दार्चुलाबाट भन्सार छलीको सामान बरामद गरिएको छ। कैलालीको टीकापुर नगरपालिका 7 सोनाफाटाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी 26,000 मूल्य बराबरको सुर्ती, बिडी, सलाई लगायतका सामान इलाका प्रहरीकारले टीकापुरबाट खटिएको प्रहरीले व्यवहारी से अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको विभिन्न स्थानहरू भीमदत्त नगरपालिका 4 बस पार्क, भीमदत्त नगरपालिका 11 भुजेलाबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी मूल्य 3,53,000 बराबरको विभिन्न कपड़ा चप्पल लगायतका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो। दार्चुला महाकाली नगरपालिका 1 कलोनीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको 28,011 रूपियाँ बराबरको चामल, पिठो लगायतका सामग्री प्रहरीले नियन्त्रणमा लिएको हो। यसै समाचार सँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। बर्खा शुरू भएपछि माटो गलेर बिजुलीका पोल ढल्ने समस्या, हुलाकी सड़कमा ढलेका तीन पोल मरमत, महिला स्वास्थ्य स्वयंसेविकालाई शुद्ध पिउने पानीका लागि फिल्टर वितरण, कैलालीका हिक्मत बहादुर रावल गोर्खापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त, स्थानीय तहमा सूचना र प्रविधिले कामलाई छिटो र सजिलो बनाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्न मुख्यमन्त्री शाहको आग्रह, र कर्णालीमा बेपत्ता गाड़ी र यात्रुको खोजी गर्न सशस्त्रको गोताखोर परिचालन। खोज खबर यति नै। हाम्रो समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै छ?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: भ्रष्टाचार करू या मनन खुल्के विरोध गरी, भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग सक्कु जाने सहयोग गरी। अख्तियार दुरूपयोग अनुसन्धान आयोगके कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, 101 मेगाहर्ज।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र

टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082/83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वर्गहर, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टिकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: रिमाल मेडिकल हल टिकापुरमा मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: काठमाडौँ पाटन अस्पतालका मानसिक नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन नरियाल एमबीबीएस न्याम्स
2: यही असार 20 गते शनिबारका दिन
1: रिमाल मेडिकल हल टिकापुरमा आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: मनोरोग विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू जस्तै बेला बेला मुटुको गति बढ्ने, हात खुट्टा काम्ने, झमझमाउने, धेरै पसिना आउने, एक्कासी बेहोस हुने, डर लाग्ने, मनमा छटपटाहट हुने, धेरै झस्किने, तर्सिने वा डराउने, असामान्य रूपमा धेरै टाउको दुख्ने, धेरै रिसाउने, जीव दुख्ने, मांसपेशी वा हात जोड्नीको दुखाई, दुब्लाउँदै जाने, कामकाजमा मन नलाग्ने, दिक्क लाग्ने, बेला बेला बेहोस हुने, नराम्रो सपना देख्ने, घाँटीमा केही अट्के जस्तो लाग्ने, छातीमा असजिलो महसुस सुने वा मन स्थिर नहुने, कुनै पनि कुरामा मन नलाग्ने, आत्मगलानी हुने, एक्लै हाँस्ने, मुस्कुराउने, बरबराउने, छारे रोग, मिर्गी रोग, रातिको समयमा धेरै मदिरा सेवन गर्ने, लागु पदार्थको सेवन धेरै गर्ने, बच्चा तथा वृद्धहरूको व्यवहारिक समस्या, ओछ्यानमै पिसाब फेर्ने जस्ता समस्या भएका बिरामीहरू सम्पर्क गर्नुहोला।
1: सम्पर्क रिमाल मेडिकल हल टिकापुर एक कैलाली
2: डाक्टर आउने दिन असार 20 गते शनिबार।
1: सम्पर्क नम्बर 091-5260-267 मोबाइल नम्बर 98-25-69-13-75 र 98-046-71-598।

খোলি গোদানাতো হে গাছ কাটি পানা নিলি খোলি গোদানাতো

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन युभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672।
4: स्वास्थ्यका लागि पानी

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवन स्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू BE कम्प्युटर, BCA, BBA, BE सिभिल का साथै MBA कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

0: चण्डीमा स्वास्थ्य क्लिनिक टिकापुरमा
1: यही असार 20 गते शनिबारका दिन
0: वहलपुर मेडिकल कलेजमा कार्यरत वरिष्ठ मानसिक लागु औषध तथा नशा रोग विशेषज्ञ डाक्टर मोहन बेलबासे MBBS MD बिरामी जाँच गर्न चण्डीमा स्वास्थ्य क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ।
2: DNA सेवाहरू बेला बेलामा मुटु ढुकढुक हुने, हात खुट्टा काप्ने या चिसो हुने, धेरै पसिना आउने, मनमा छटपटी हुने, ज्यादै झस्कने, तर्सने या डराउने भएमा,
0: असामान्य रूपमा धेरै लामो समयसम्म टाउको दुखिरहेमा,
2: बढी बिसाउने, झिजो मान्ने, झर्कने, जिउ दुख्ने, दुब्लाउने, निन्द्रा नलाग्ने, भोक नलाग्ने भएमा,
0: काम काजमा मन नलाग्ने, त्यसै दिक्क मानेर बस्ने भएमा,
2: असामान्य रूपमा एउटै कार्य बारम्बार दोहोर्याउने भएमा,
0: धेरै रक्सी खाने वा लागु पदार्थको सेवन गर्ने भएमा,
2: आत्महत्या गर्ने इच्छा उत्पन्न हुने तथा आत्महत्याको प्रयास गरेमा,
0: याद गर्नुहोस् है,
2: यदि यस्ता लक्षणहरू मध्ये कुनै एक लक्षण मात्र पनि धेरै लामो समयसम्म लगातार देखा परेमा यसले कुनै न कुनै प्रकारको मानसिक रोग लागेको हुन सक्ने संकेत गर्दछ।
0: त्यसैले सम्बन्धित बिरामीहरूले नाम दर्ता गराई ढुक्क हुनुहोस्। स्थान चण्डीमा स्वास्थ्य क्लिनिक, सम्पर्क मोबाइल नम्बर 091-560-856 र 98-580-29700।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य जारी। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी संचालनमा। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने चेतावनी।
1: पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्र, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढ़ी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षासम्म भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र होइन, 175-144 मिलिमिटर वर्षा भएको अवस्था छ।
0: अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घट्यो। राष्ट्रिय सदाचार र विज्ञापन नीति पनि स्वीकृत। गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त।
2: सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुङ्गाना मोरङलाई नियुक्ति गर्ने, अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
0: विपक्षीको संसदमा विरोध कायमै। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित। बजेट विवादले मध्य प्रदेश सभा फेरि अवरूद्ध। बैठक अनिश्चितकालका लागि स्थगित।
3: यसले भविष्यमा यसले टेक क्यारी ओभर गर्छ कि गर्दैन? यो सरकारले कुल मिलाएर यो अर्थतन्त्र नै, यो प्रदेशको अर्थतन्त्रलाई समाप्त पार्ने पूरा रणनीतिक योजनामा अगाडि बढेको छ।
0: र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रेलिया खेल्दै, भोलि पोर्चुगल क्रोएसिया आमने सामने हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM
0: भएको छ, जसको प्रत्यक्ष असर चामलको मूल्यमा देखिन थालेको छ। प्रति बोरा 300-400 रूपियाँसम्म मूल्य बढ़दा यसको सबैभन्दा ठूलो मार आम उपभोक्ताले खेपिरहेका छन्। खाद्य सुरक्षाका लागि सिंचाई विस्तार, कृषि उत्पादन वृद्धि र बजारमा कृत्रिम मूल्य वृद्धि नियन्त्रणमा सरकारले तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सुर्खेतबाट कालीकोटका लागि छुटेको यात्रुवाहक गाड़ी दैलेखको सांकेताडाबाट कडाली नदीमा खस्दा चालक सहित 10 जना भन्दा बढ़ी बेपत्ता भएका छन्। कडाली प्रदेशको बुलबुली यातायातको गाड़ी कडाली राजमार्गबाट करिब 400 मिटर तल नदीमा खसेर पूर्ण रूपमा डुबेको प्रहरीले जनाएको छ। दुर्घटनापछि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ, तर नदीको तीव्र बहाव र गाड़ी पूर्ण रूपमा डुबेका कारण उद्धार कार्य कठिन बनेको छ। प्रहरीले बेपत्ता यात्रुको खोजी जारी राखेको प्रमुख जिल्ला अधिकारी आनन्द सारूले सीआईएनलाई जानकारी दिनुभयो।
6: सशस्त्र नेपाल प्रहरी होइन, स्थानीय समुदाय सबैको त्यो उद्धारको टोली चाहिँ त्यहाँ पुगेको छ। अब एकजना चाहिँ मृत अवस्थाको भेटिएर उहाँलाई चाहिँ उसमा सड़कमा ल्याएको छ। अब एकदमै अप्ठ्यारो 400 मिटर जस्तो तल छ, अनि त्यो गाडी चाहिँ नदीभित्र छ क्या, अनि नदी पनि बढेको अवस्था छ र त्यो गाडी मा अब सवार कतिजना थिए भन्ने पनि अझै यकिन हुन सकेको छैन। उनीहरूले खानाको अर्डर गरेको भन्ने बुझिया छ होटलमा, त्यो अर्डर गरेको हिसाबले 10 जनालाई अर्डर गरेको छ। अब त्यो 10 भन्दा माथि नै हुन सक्छ। अनि यो गाडी चाहिँ अब सुर्खेतदेखि कालीकोट जानलाई हिँडेको रहेछ। गाडीको केही पार्ट पूर्जाहरू चाहिँ त्यो भीरमा अलिअलि भेटिएको छ। त्यो बाहेक अरू सबै गाडी चाहिँ नदीभित्रै छ। अब गोताखोर पनि अब परिचालन भएको अवस्था छ, तर अहिलेसम्म पत्ता लाग्न सकेको छैन। थप जिउँदै उद्धार गर्न सकिएको अवस्था पनि छैन। अब एकदमै अज्ञात अवस्थामै छ हजुर गाडीहरू पनि।
5: अन्तरप्रदेश सार्वजनिक यातायातमा 2% भाडा घटाइएको छ। घटेको भाडा दर आजदेखि 2 वा 2 भन्दा बढ़ी प्रदेश जोड्ने राष्ट्रिय रूटमा सञ्चालन हुने सार्वजनिक यातायातमा लागू भएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा 2% घटाउने निर्णय गरेको हो। विभागका अनुसार डिजेलको मूल्य घटेपछि भाडा दर पुनः समायोजन गरिएको हो। विभागले यसअघि इन्धन महँगिदा यात्रुवाहक र मालवाहक सवारीको भाडा 5% बढ़ाइएको थियो। अहिले इन्धन सस्तो भएपछि त्यसलाई समेत ध्यानमा राखेर 2% भाडा घटाइएको जनाएको छ। नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी पहाड़ी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारी तथा तराईका मालवाहक सवारी सबैमा 2% भाडा घट्नेछ। सरकारले विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गरेको छ। यस्तै गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा मोरङका देवराज ढुंगाना नियुक्त भएका छन्। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका 8 जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीको सरूवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
2: अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति गर्ने कानून मन्त्रालयबाट छ। अग्रिमेन्ट अण्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिस्ट्रिक्सन, छोटकरीमा बीबीएनजी भन्छ, त्यसलाई अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति दिने गृह मन्त्रालयको छ। नेपाल प्रहरीमा कार्यरत 8 जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरवा गर्ने अर्को पूर्वाधार विकास मन्त्रालयको छ। विशिष्ट संरचना संचालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा श्री धर्मराज खड्का धनकुटालाई नियुक्ति गर्ने अर्को भूमि मन्त्रालयबाट छ। कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को शिक्षा मन्त्रालयको छ। शिक्षा 10 संशोधन नियमावली 2083 स्वीकृत गर्ने अर्को संचार मन्त्रालयबाट छ। गोर्खापत्र संस्थानको महाप्रबन्धक पदमा श्री हिक्मत बहादुर रावल कैलालीलाई नियुक्ति गर्ने अर्को पनि संचार मन्त्रालयकै छ। सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा श्री देवराज ढुंगाना मोरङलाई नियुक्ति गर्ने अर्को राष्ट्रिय सदाचार नीति 2083 स्वीकृत गर्ने र राष्ट्रिय विज्ञापन नीति 2083 स्वीकृत गर्ने।
5: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले सरकारले संसदमा पटक पटक उठाएका विषयलाई व्यवस्था गरेको भन्दै विरोध जनाएका छन्। आज बैठक शुरू हुनासाथ विपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर सीमा समस्या लगायत विभिन्न सार्वजनिक सरोकारका विषयमा सरकारले कुनै चासो नदिएको भन्दै विरोध जनाएका हुन्। विरोधपछि सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद खड्ग बहादुर बुढालाई बोल्न समय दिनुभएको थियो। सांसद बुढाले सरकारले कानून शासन र सुशासनको मर्ममाथि प्रहार गरेको आरोप लगाउनुभयो। वहाँले राहदानी छपाई खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको विषय सार्वजनिक भएकाले त्यसको निष्पक्ष पारदर्शी र कानून अनुसार छानबिन हुनुपर्ने माग गर्नुभयो।
7: पासपोर्ट प्रकरणको जरा समय पुगेर निष्पक्ष अनुसन्धान होस्, हिजोका प्रधानमन्त्री वा परराष्ट्र मन्त्री जोसुकै दोषी ठरिए पनि कारवाही होस्, हाम्रो साथ रहनेछ। तर बाहिर सुशासनको सल्लाहकारहरूको आधारमा प्रधानमन्त्री कार्यालयबाट विगतका ओम्नी जस्तै अरम्भको काण्ड थप्ने काम किमार्थ स्वीकार्य हुने छैन।
5: यसैबीच प्रतिनिधि सभाले आज 3 महत्वपूर्ण विधेयक बहुमतले पारित गरेको छ। बैठकले सहकारी पहिलो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 र सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पारित गरेको हो। विधेयकहरू दफादार छलफलपछि बहुमतले पारित भएको हो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर सोनी मगरले सम्पत्ति शुद्धिकरण अनुसन्धानलाई थप प्रभावकारी बनाउन कानूनी व्यवस्था सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो। बजेटलाई लिएर उत्पन्न विवादका कारण मध्य प्रदेश सभाको बैठक फेरि अवरूद्ध भएको छ। प्रमुख प्रतिपक्षी दल जसपा, नेपाल र जनमत पार्टीले बजेट संशोधनको माग गर्दै आज पनि बैठक चल्न नदिएपछि सभामुखले बैठक अनिश्चित समयका लागि स्थगित गर्नुभयो। बैठक शुरू हुनासाथ जनमत पार्टीका सांसद संजय कुमार यादवले सरकारले 1 करोड़ रूपैयाँका साना साना योजनामा बजेट बाँडेर संहिताको मर्म कमजोर बनाएको आरोप लगाउनुभयो।
3: यसो हेर्दाखेरि

0: समाज पार्ने षड्यन्त्र कहाँबाट तपाईँले सुरु गर्नुभयो?
1: अहिले देशका धेरै स्थानमा पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकांश भूभागमा आज राति पनि मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। विशेष गरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाका अनुसार विशेष गरी सुदूरपश्चिमका पहाड़ी र तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सीआईएनसँग कुरा गर्दै वरिष्ठ मौसमविद वरूण पौडेल भन्नुहुन्छ।
2: यो पश्चिमी क्षेत्रमा वर्षा भइरहेको छ, पूर्वी लगायत यो मध्य र पश्चिम क्षेत्रमा, पश्चिमको सुदूरपश्चिम क्षेत्रको तराई भूभागमा बढी वर्षा भएको छ। त्यहाँ चाहिँ भारीदेखि धेरै भारी वर्षा पनि भएको छ। विशेष गरी कञ्चनपुर एरिया, कैलाली क्षेत्र चाहिँ होइन 75-144 मिलिमिटर वर्षा भएको अवस्था छ। अन्यत्र चाहिँ पहाड़ी भूभागमा मध्यमदेखि भारी वर्षा छ। त्यस्तै चाहिँ हाम्रो यो कपिलवस्तुमा 118 मिलिमिटरसम्म वर्षा भएको छ। अन्यत्र चाहिँ भलगाटीको मध्यम वर्षा छ। त्यो भावनाले अब मनसुन चाहिँ देशभरि फैलिएको अवस्था छ। त्यो भएर विशेष गरेर बेलुकाको समयमा चाहिँ वर्षा आउन सक्ने देखिन्छ। तर त्यस्तो ठूलो चाहिँ पहाड़ी भूभागमा लगातारको झरी अथवा त्यस्तो खालको चाहिँ ठ्याक्क चाहिँ छैन। अब अर्को हप्ताबाट फेरि मनसुन चाहिँ अझ केही सक्रिय हुन सक्छ।
1: यसैबीच आज एक घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा बढ़ी 8 मिलिमिटर वर्षा मापन भएको छ। काठमाण्डु सहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। आगामी केही घण्टासम्म वर्षा जारी रहने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ। उता वर्षा अघि तराईमा गर्मी भने कायम रहेको छ। आज दिउँसो पर्साको वीरगंजमा सबैभन्दा बढ़ी 37.1 डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ। यसैबीच सुक्खा पहिरोका कारण अवरूद्ध भएको मुगलिङ नारायणगढ़ सड़क खण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छ। चितवनको जलबिरी क्षेत्रमा खसेको पहिरो डोजरको सहायताले हटाएपछि सड़क दुवैतर्फबाट सञ्चालनमा आएको सड़क डिभिजन कार्यालय भरतपुरले जनाएको छ। साझा खबरमा अब विदेशका खबर। रूसले युक्रेनको राजधानी किवमा रातभर व्यापक ड्रोन र मिसाइल आक्रमण गर्दा कम्तीमा 18 जनाको मृत्यु भएको छ, 90 जना घाइते भएका छन्। आक्रमणपछि भोलि किवमा शोक दिवस घोषणा गरिएको छ। आक्रमणमा एम्बुलेन्स सेवा केन्द्र, आवासीय भवन र अन्य नागरिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। अब खेल खबर। विश्वकप फुटबलको नकआउट चरणको खेलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। यो खेल राति 12:45 अमेरिकामा हुनेछ। स्पेन समूह एचको विजेता र अस्ट्रिया समूह जेको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। यसैबीच फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान 4:45 पोर्चुगल र क्रोएसिया खेल्दैछन्। यो खेल क्यानाडाको टोरन्टो संघशालामा हुनेछ। पोर्चुगल समूह केको उपविजेता र क्रोएसिया समूह एलको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान 9:45 स्विजरल्याण्ड र अल्जेरिया खेल्दैछन्। अहिलेसम्म 10 वटा टोली प्री क्वार्टर फाइनलमा पुगेका छन्।
3: राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित।
4: पहिलेदेखि नदीको बहाव छुट्या छ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ। उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडोतिर पनि डुबा हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
3: पुल पूरा लम्बाईमै बनाउन स्थानीयको माग, रिपोर्टसँगै लागू औषध ऐन समय सापेक्ष बनाउनु पर्ने माग बढ़दो, संवाद श्रृंखला, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443। पाटन हाई स्कूल पाटन।

0: का ललितपुर।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकीको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीको सिद्नियाँ घाटमा निर्माणाधीन पुल पूरा लम्बाईमा निर्माण गर्न स्थानीयवासीले माग गरेका छन्। पुल अधूरो छाडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जंगामा बाँध बनाउन नदिने उनीहरूले चेतावनी दिएका छन्।
4: बाँकेको डुडुवा गाउँपालिका स्थित राप्ती नदीको सिदनिया घाटमा निर्माणाधीन राप्ती पुलको लम्बाई घटाइएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्। शुरूमा 1140 मिटर लामो पुल बनाउने योजना भए पनि अहिले 700 मिटर मात्रै निर्माण भइरहेकाले बाँकी भागमा पुलको सट्टा बाँध बनाउन खोजिएको उनीहरूको आरोप छ। निर्माण स्थलमै पत्रकार सम्मेलन गर्दै स्थानीय जनप्रतिनिधि र सरकारवालाले मूल डिजाइन अनुसार नै पूरा लम्बाईमै पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले पुल अधूरो छोडेर बाँध मात्रै निर्माण गरिए आफ्ना नम्बरी जग्गामा बाँध बनाउन नदिने चेतावनी समेत दिएका छन्।
5: पहिलेदेखि नदीको विभाग छुटाएछ, अब अर्को ड्याम यहाँ लगाइदियो भने त्यो नदीको बहाव कम भइहाल्छ, उता हाम्रो राप्ती सोनारीमा पनि डुबाउँछ, यता डुडुवातिर पनि डुबाउनु हुन्छ। त्यो कारणले चाहिँ यदि पुल बनाउनुहुन्छ भने ठिक छ, पुल बनाउँदैन भने हामी ड्याम लगाउन दिन्न।
4: नेपालगंजलाई राप्ती सोनारी हुँदै पूर्व पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक सड़कका रूपमा यो पुलको महत्व बढ़दै गएको अवस्थामा पुलको लम्बाई घटाउनु उचित निर्णय नभएको उहाँको भनाइ छ।
6: त्यति बेलाको चाहिँ हुलाकी सड़कको कार्यालयले चाहिँ टिप्पणी गरेको चाहिँ 1140 मिटरको यो पुलको चाहिँ टिप्पणी उठाएको हो यहाँबाट। यो रोडलाई चाहिँ अहिले हुलाकी राजमार्गको रूपमा जोडिसकेपछि र यो सानो पुलले अहिले पनि 700 मिटरको पुलले चाहिँ यसलाई फ्याँक्न सक्दैन, किन हामीले यहाँ बाढ़ी पटक पटक बाढ़ी आउँदा हामीले प्रत्यक्ष रूपमा चाहिँ यसको अनुभूति गरेका छौं।
4: स्थानीयवासीका अनुसार पुलको सट्टा बाँध निर्माण गरिए वर्षायाममा पानीको प्राकृतिक बहाव अवरूद्ध हुने, खेतीयोग्य जमिन डुबानमा पर्ने र डुडुवा तथा राप्ती सुनारी क्षेत्रमा बाढ़ीको जोखिम अझ बढ़ने स्थानीयहरू बताउँछन्।
7: एक त राप्तीले पूरा नम्बरी जग्गा काटेर ध्वस्त त्यस्तै बनाइसक्यो, अब जस्तै ड्याम बाँधिन्छ भने त्यो गाउँ पनि ध्वस्त हुन्छ, पुरै गाउँ खतम हुन्छ।
4: राप्ती सुनारी गाउँपालिका 6 का वडाध्यक्ष लवराज खरेलले 2071 र 74 सालको विनाशकारी बाढ़ी स्मरण गर्दै दीर्घकालीन समाधानका लागि पूरा लम्बाईको पुल नै आवश्यक रहेको बताउनु भएको छ।
8: 71 र 74 को बाढ़ी हेरेका छौं हामीले, ड्यामले गर्दाखेरि पानी फुनिएर खल्ला टपरी बस्तीमा ढलैया गुल्मीका बस्तीहरूमा काखमा बच्चा बोकेर निरही भएर बाबामाहरूले सम्पत्ति बगेको निरही भएर हेरिरहेको अवस्था छ। त्यो कहारी लाग्दो दृश्य आज पनि कुरा गर्दै गर्दा आँखामा झल्किन्छ। सम्बन्धित निकायले यहाँको जनताको आवाजलाई एकदमै आत्मसात गर्दै यो पुललाई 420 मिटर थप दिएदेखि हामी यो क्षेत्रकै यो भूगोलकै सबै वासीहरू आभारी हुन्थ्यौं।
4: करिब 3 वर्ष अघि शुरू भएको यो पुल निर्माण आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य छ। हाल करिब 1 अर्ब 19 करोड़ रूपियाँ लागतमा 700 मिटर पुल निर्माण भइरहेको छ। तर स्थानीय भने पुलको लम्बाई नबढ़ाइए समस्या समाधान नहुने र भविष्यमा बाढ़ी र डुबानको जोखिम झन बढ़ने अडानमा छन्। निशु जोशी, CIN रेडियो कृष्णसार, नेपालगंज, बाँकी।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। 50 वर्ष पुरानो लागू औषध ऐन संशोधनको माग बढ्दै
9: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
3: विज्ञको सुझाव समेट्दै संशोधन गरिने सांसदको प्रतिबद्धता। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। CIN-को साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको
11: पक्षी पालन व्यवसायहरूका लागि जरूरी सूचना।
0: बर्ड फ्लू H5N1 पक्षीमा लाग्ने उच्च मृत्युदर भएको संक्रामक रोग हो। विगत 3 महिनादेखि देशका विभिन्न स्थानमा यो रोग देखा परिरहेको छ। पशु सेवा विभागबाट सरकारवाला निकायहरूसँग समन्वय र सहकार्यमा रोग नियन्त्रणका प्रयासहरू भइरहेका छन्। तसर्थ पक्षी पालक कृषक व्यवसायीहरूले रोगको संक्रमणबाट बच्न एवं रोग नियन्त्रणमा सहयोग गर्न निम्न कुराहरूको पालना गर्न सम्बन्धित सबैमा अनुरोध गर्दछौ। फार्म परिसरमा जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने, अण्डा राख्ने पुरानो कागजको क्रेट पुनः प्रयोगमा नल्याउने तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउनु पर्ने भएमा पूर्ण रूपमा निसंक्रमण गरेर मात्र भित्र्याउने, काग लगायतका जंगली पक्षीसँग घरेलु पक्षी तथा पक्षीको दाना लसपस हुन नदिने गरी थुनेर राख्ने, पक्षी तथा पक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिएर मात्र गर्ने, कुनै पनि पक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पक्षी बिरामी परेमा वा मरेमा तुरन्त नजिकैको पशु सेवाका निकायमा जानकारी गर्ने र बिरामी वा मरेका पक्षीको मासु बिक्री र सेवन नगर्नु हुन अनुरोध गर्दै यो रोग नियन्त्रणमा सहयोगको लागि सबै सरकारवालाहरूमा हार्दिक अनुरोध गर्दछौ। रानी जमरा कुलरिया सिटिङ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाई।
3: अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
11: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा लागू औषध नियन्त्रण सम्बन्धी उपलब्ध कानून र कार्यान्वयनको अवस्था, सुधारका लागि विभिन्न संसदीय समिति र राजनैतिक दलमा आबद्ध सांसदहरूको प्रतिबद्धता तथा विचारबारे छलफल गर्दैछौं।
12: गृह मन्त्रालयको केन्द्रीय तथ्याङ्क विभागको पहलमा 2077 निकालेको तथ्याङ्क अनुसार नेपालमा कड़ा लागू औषध प्रयोगकर्ताको अनुमानित संख्या 130,432, जसमा पुरूष 121,692 अर्थात 93.7%, 8,732 अर्थात 6.7% महिला भएको भनेर यो तथ्याङ्क कुरा भयो। मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिजहरूबाट अब हामी सुन्न शुरू गर्छौ।
13: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद।
9: कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौ।
12: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
13: तपाईँहरूले जुन चलाउनु भएको छ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
12: नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
14: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा चाहिँ रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ समातिएका छन्
12: र संसदमा हजुरले यो कुरा चाहिँ
14: यो कुरा म सशक्त रूपमा उठाउनेछु, र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
12: माननीय बलावती शर्मा,
15: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले कहाँ के गर्नुपर्छ, तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यसो गर्नु हुँदैन हामीले भन्न त पर्यो, यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्र यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस् धन्यवाद।
16: कार्यक्रम आयोजक सम्पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य। यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन्छु।
17: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डी नो द्याट यस्तो पुरानो अब जस्तो 50 इयर्स ह्या पास्ट एन्ड नथिङ हेज ह्यापन न्यू सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
12: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
17: म यो 2 महिनामा दुईचोटि अब बालावतीजीले धेरै त्यहाँ हाम्रो मान्यज्यू धेरै बोलिराख्नुहुन्छ, उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग एब्युजको बारेमा आई हेभ रेज अलरेडी क्वेसन्स ट्वाइस।
12: दुईपटक कुरा उठाइसक्नु भयो
17: दुईचोटि या यसको बारेमा फिल कसकसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ न, नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
18: नमस्कार, म सरस्वती लामा धादिङबाट, म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजा खेती अहिले गाजा खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है। गाजा खेती चाहिँ उद्योगसँग जोडिएको त छ, देशको अर्थतन्त्रसँग जोडिएको पनि छ, तर त्यसो भन्दैमा हामीले गाजा खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि, त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो। के अरे आमदानी पनि हुन्छ, देशको लागि एकदमै राम्रो हो होइन, उद्योग धन्दा पनि चल्छ, त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन, हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो। त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ, सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन, त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ, उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन, कसैले के को तर्फबाट मात्रै हेर्नुहोला, तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौं भने हामीले गाउँघरमा आफ्नो समाजमा के चलिरहेछ होइन, त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौ कि, लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ। हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौ। धन्यवाद।
19: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। कर्णालीमा यात्रुवाहक गाड़ी नदीमा खस्दा 10 जना भन्दा बढ़ी बेपत्ता, खोजी कार्य अझै जारी रहेको प्रहरीको भनाई छ। पहिरो हटेपछि मुगलिन नारायणगढ़ सड़क खण्ड दुईतर्फी सञ्चालनमा आएको छ। आज राति बागमती र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने मौसमविदको चेतावनी छ। अन्तरप्रदेश सार्वजनिक यातायातको भाड़ा आजदेखि 2% घटेको छ। राष्ट्रिय सदाचार विज्ञापन नीति पनि स्वीकृत भएको छ भने गोर्खापत्र र सुरक्षण मुद्रण केन्द्रमा नयाँ नेतृत्व नियुक्त गरेको छ। विपक्षीको संसदमा विरोध कायमै छ। एकै दिन 3 महत्वपूर्ण विधेयक पारित भएको छ। बजेट विवादले मधेस प्रदेश सभा फेरि अवरूद्ध भएको छ। बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। र रूसको किबमा ड्रोन आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको छ। विश्वकप फुटबलमा आज राति स्पेन र अस्ट्रिया खेल्दैछन्। भोलि पोर्चुगल र क्रोएसिया आमने सामने हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 19 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
1: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागु औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
2: यही असार 20 गते तेस्रो शनिवार को दिन
3: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागु औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनुहोला।
2: डाक्टर आउने दिन यही असार 20 गते तेस्रो शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 67 77 72।

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: सामाजिक सञ्जालमी निकेरी जाची बुझी भर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलोहरू कसैले लिंक खोल्लाई अगाडि त्यो क्याको लागि हो कहिले पठाएको हो रे कहाँ जान्छ निकेरी बुझी भर खुल्याको वेबसाइटको URL चेक गरौ।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौ। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौ।
2: सतर्क रहौ, ठगीबाट बचौ।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँभरिलाई।

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय, नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू
2: नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो,
1: हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।

0: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: आज कार्यक्रममा सरकारद्वारा भूमिहीन सुकुम्बासीलाई लाल पूर्जा बाँड्न शुरू, अबका योजना बारे भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता भन्छन्।
2: निरन्तरता दिने हो 77 जिल्लामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी जुन क्याटेगोरीमा पर्नुहुन्छ सोही बमोजिम व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: सरकारी कागजातको मोबाइल स्क्यानमा किन गरिँदैछ कडाई?
3: बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि त्यसलाई निरुत्साहित गर्नलाई रोकेको।
1: र कियेभमाथिको पछिल्लो रूसी हमलामा कम्तीमा 20 जनाको ज्यान गएको युक्रेनी अधिकारीहरूको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: विनिता दाहालबाट समाचार सुन्नुहोस्। भेनेजुएलामा लगातार गएका दुईवटा शक्तिशाली भूकम्पपछि भग्नावशेषमा एक सातासम्म पुरिएका एक पुरूषको जीवितै उद्धार गरिएको छ। हर्नान गिल तटीय शहर काटिया लामार स्थित आफूले सुरक्षा गार्डका रूपमा काम गर्ने शपिङ सेन्टरको भग्नावशेष मुनि पुरिएका थिए। सोमबार उनी कहाँ छन् भन्ने पत्ता लागेपछि सात देशका उद्धार टोलीहरूले 24 घण्टा निरन्तर उद्धार अभियान चलाएका थिए। उद्धारका क्रममा उनलाई पानी उपलब्ध गराइएको थियो भने उद्धार कर्मीहरूले अस्थिर संरचनाबाट अत्यन्त सावधानीपूर्वक भग्नावशेष हटाउँदै धेरै घण्टाको प्रयासपछि सुरक्षित रूपमा उनलाई बाहिर निकालेका हुन्। भूकम्पमा हालसम्म करिब 2300 मानिसको मृत्यु भएको पुष्टि भएको छ। रूसले रातभरि गरेका ठूला आक्रमणहरूमा युक्रेनको राजधानी कियेभमा मृत्यु हुनेहरूको संख्या बढ़ेर कम्तीमा 20 पुगेको छ। युक्रेनको हवाई फौजका अनुसार रूसले गएराती युक्रेनमाथि करिब 500 ड्रोन र 74 क्षेप्यास्त्र प्रहार गरेको थियो। बीबीसीकी सारा रेन्सफोर्ड भन्छिन्, त्यहाँ हामीले निरन्तरको आक्रमणका कारण भत्किएका आवासीय भवनहरूको भग्नावशेषमा मानिसहरू पुरिएको आशंकामा उद्धार कर्मीहरूले अझै खोजी कार्य जारी राखेको पायौं। त्यसमा एक किशोरी पनि छन्। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। यसैबीच युरोपेली आयोगले आज रूसमाथि नयाँ प्रतिबन्धहरूको घोषणा गर्दैछ। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टार्मरले दोस्रो विश्वयुद्ध पछिका दशकहरूमा जबरजस्ती गरिएका धर्मसन्तानका रूपमा दिइने फोर्स्ड एडप्सन घटनामा राज्यको भूमिकाका लागि औपचारिक रूपमा माफी मागेका छन्। अनुमानित 1,85,000 शिशुहरूलाई उनीहरूका आमाबाट अलग गरिएको थियो। विवाह नगरेका कारण हजारौं महिलालाई आफ्ना सन्तान त्याग्न दबाव दिइएको थियो। प्रधानमन्त्री स्टार्मरले संसदमा यो अभ्यासलाई उनकै शब्दमा इतिहासको एउटा कलंक भनेका छन्। भारत सरकारले व्हाट्सएपलाई प्रयोगकर्ताले फोन नम्बरको सट्टा छुट्टै युजरनेम प्रयोग गरेर च्याट गर्न सक्ने नयाँ सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ। सरकारले यस्तो सुविधाले अनलाइन ठगी र साइबर अपराध बढ़न सक्ने बताएको हो। भारतमा व्हाट्सएपका 85 करोड़ भन्दा बढ़ी प्रयोगकर्ता रहेका छन्। र थाइल्याण्डको उत्तर पूर्वी क्षेत्रमा प्रहरीले 11 वर्षीय एक बालकले कसरी एउटा पिकअप ट्रक चलाएर सड़कमा हिँडिरहेका बौद्ध भिक्षुहरूको समूहलाई ठक्कर दियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। उक्त दुर्घटनामा 8 जना भिक्षुको मृत्यु भएको छ भने 20 जना भन्दा बढ़ी घाइते भएका छन्। बालकको उमेर आपराधिक जिम्मेवारी वहन गर्न पुगिसकेको छैन, तर उनका अभिभावकमाथि पर्याप्त निगरानी नगरेको आरोपमा मुद्दा चल्न सक्ने बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। सरकारले भूमिहीन दलित र सुकुम्बासी परिवारलाई लाल पूर्जा वितरण गर्न शुरू गरेको अधिकारीहरूले जनाएका छन्। त्यसक्रममा आज बर्दियाका 29 सुकुम्बासी परिवारलाई पूर्जा दिइएको भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र वास्तोलाले बीबीसीलाई जानकारी दिए। उनका अनुसार साविकको भूमि आयोगमा दर्ता भएका निवेदनलाई हालको भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया अघि बढ़ाएर लाल पूर्जा वितरण गर्न शुरू गरिएको हो। समितिमा भूमिहीन र दलितका करिब 3 लाख र अव्यवस्थित बसोबासीका 9.5 लाख जति गरी 12.5 लाखको हाराहारीमा लाल पूर्जाको माग गर्दै निवेदनहरू परेका बताइएको छ। साथै छुटेकाहरूलाई समेट्ने गरी निवेदन दिन आह्वान गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हालै प्रतिनिधि सभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सारको तेस्रो साताबाट लाल पूर्जा बाँड्न थालिने बताएकी थिइन्। यसै सन्दर्भमा हामीले उक्त मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टलाई टेलिफोन सम्पर्क गरी शुरूमा अब यो प्रक्रिया कसरी अघि बढ्छ भनेर सोधेका छौं।
2: नेपाल सरकारले गठन गरेको विगतका आयोगहरू र अहिलेको चाहिँ भूमि समस्या समाधान समिति मार्फत चाहिँ हामीले चाहिँ जे जति निवेदनहरू हाम्रो कलेक्सन भएको छ, झन्डै भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी पर्नुहुन्छ र अहिले वर्तमान सरकारले भूमिहीन परिवारलाई जग्गा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखी काम अगाडि बढ़ने गरी लक्ष्य राखेको छ। अब यसलाई निरन्तरता दिने हो 77 जिल्लामा 753 पालिकामा प्राप्त आवेदनहरूको प्रमाणीकरण गरी अब जुन क्याटेगोरी पर्नुहुन्छ सोही बमोजिम चाहिँ व्यवस्थापन गर्दै जाने गरी काम अगाडि बढ्छ।
1: तपाईँको आशय चाहिँ जुन 12.5 लाख जति अथवा त्योभन्दा बढी निवेदन परेका छन् जसमा चाहिँ अव्यवस्थित बसोबासीहरू पनि छन् उहाँहरूले क्रमशः दिन उचित लागेमा सरकारले ठानेमा अथवा त्यो मापदण्ड पूरा भएमा उहाँहरूले क्रमशः जग्गा धनी पूर्जा प्राप्त गर्दै जानुहुन्छ भन्ने हो?
2: हजुर हो। पहिलो चरणमा हामीले प्रत्येक निवेदनहरूलाई चाहिँ हामीले प्रमाणीकरण गर्छौं र भूमिहीनको क्याटेगोरीमा प्रमाणीकरण भएका परिवारलाई चाहिँ सम्भव भएसम्म उहाँहरू बसोबास गरेकै स्थानमा नभए उपयुक्त स्थानमा खोज गरी उहाँलाई जग्गा उपलब्ध गराइन्छ भने अब यसो बसोबासीहरूको केसमा चाहिँ कानूनले वर्जित गरेका ठाउँ बाहेक दिन मिल्ने भनिएका जग्गाहरूमा चाहिँ अब राजस्व लिई उहाँहरूको व्यवस्थापन गर्न सक्ने गरी कानूनी व्यवस्था छ, त्यो कामलाई अगाडि बढाइन्छ।
1: भट्टजी, तपाईँको हिसाबले चाहिँ जुन 12.5 लाख निवेदनहरू छन् ती सबै निवेदनहरूको छिनोफानो हुनको लागि कति समय लाग्ने देखिन्छ अहिले तपाईँहरूले गरिराख्नु भएको पहल अनुसार?
2: अहिलेको हाम्रो लक्ष्य 500 दिनको लागि हो अहिलेको लक्ष्य, तर अब कहिलेकाहीँ कतिपय जग्गाहरू चाहिँ कानूनी जटिलताको कारणले गर्दा लक्ष्य प्राप्ति गर्न सकिँदैन। तथापि अहिलेको हाम्रो अभियान चाहिँ वर्तमान सरकार गठन भएको 500 दिन भित्रै चाहिँ यी सबै आवेदनहरूको सम्बोधन गर्ने हाम्रो प्रयास हुन्छ।
1: अहिलेसम्म जति पनि पहलहरू भए ती चाहिँ अब असफल जस्ता अथवा अपूर्ण जस्ता देखिएका थिए, यो तपाईँले भने चाहिँ 500 दिनभित्र चाहिँ त्यो समाधान हुन्छ भन्ने आधार चाहिँ के त?
2: विगतमा हामीले चाहिँ जे जति कानूनी अडचनहरू अनुभव गरेका थियौं ती अडचनहरू समाधान गर्ने प्रयास भइराखेको छ। त्यसै गरी अब यो प्रमाणीकरण लगायतको विषयमा अब अहिले हामीसँग यो हाम्रो जुन भू सूचना प्रणाली छ त्यो प्रणाली पनि पूर्ण रूपमा देशभर चाहिँ लागू भइसकेको अवस्था भएको हुनाले हामीलाई प्रमाणीकरण गर्न पनि सहज हुने अपेक्षा राखेका छौं र यसबाट चाहिँ हामीले सोचेकै समयमा लक्ष्य प्राप्ति गर्छौं भन्ने अहिलेको चाहिँ हाम्रो आशा छ।
1: अब अर्को चाहिँ एकतिर तपाईँहरूले समस्या समाधान गर्न खोजे जस्तो पनि देखिन्छ अथवा अहिलेको सरकारले त्यो पहल लिइराख्या जस्तो पनि देखिन्छ, तर अर्कातिर चाहिँ काठमाडौँका होल्डिङ सेन्टरहरूमा बसेका सुकुम्बासी परिवारहरूलाई त्यहाँबाट पनि बाहिर पठाउन खोजे जस्तो देखिन्छ, उहाँहरूको गुनासो पनि बाहिर आइराखेका देखिन्छ। यो सरकारको दुई थरीको व्यवहार चाहिँ किन अहिले कि यी दुईटा अलग अलग कुरा हुन्?
2: अब यस्तो छ, उहाँहरूको व्यवस्थापनको लागि अब यहाँले पक्कै पनि संचार माध्यमबाट जानकारी पाइसक्नु भएको होला, उहाँहरूको व्यवस्थापनका लागि पनि निश्चित उहाँहरूलाई सहयोग रकम उपलब्ध गराउने गरी काम भइराखेको छ र उहाँलाई तुरन्तै प्राथमिकता साथ सम्बन्धित ठाउँमा चाहिँ जग्गा उपलब्ध गराउने गरी पनि काम भइराखेको छ। काठमाडौँ उपत्यकाहरूमा यो हाम्रो साबिकको शहरी विकास मन्त्रालय मार्फत चाहिँ व्यवस्थापनको काम अगाडि बढ़िराखेको छ र पछि जग्गा उपलब्ध गराउने कुरालाई चाहिँ नि क्रमशः चाहिँ प्राथमिकता साथ अगाडि बढ़ाइन्छ।
1: तपाईँले केही कानूनी चुनौतीहरू छन् तिनीहरूलाई पनि तिर्न खोजिएको छ भनेर भन्नुभयो, अनि कतिपय चाहिँ अब यो प्रमाणीकरण लगायतका मापदण्डमा पर्ने हो कि होइन भनेर छुट्याउने विधिमा पनि अलिकति लामो प्रक्रिया लागेको जस्तो देखिन्छ। यी बाहेक चाहिँ के चुनौतीहरू तपाईँहरूले सामना गरिराख्नु भएको छ यो समाधानको तर्फ?
2: विगतको भन्दा हामीले अलिकति यो समयावधिलाई घटाएका छौं। अब हाम्रो चुनौती भनेको चाहिँ कतिपय यो अव्यवस्थित बसोबासीहरू चाहिँ कानूनले वर्जित गरेका जग्गाहरूमा पनि उहाँहरूको अव्यवस्थित बसोबास छ, त्यस्ता ठाउँमा अब जग्गा दिन नसकिने अवस्था हुन सक्छ। त्यसैले तिनै चुनौतीहरू हुन्, अब यो काम गर्दै जाँदाखेरि उहाँहरूको बसाईको प्रकृति, अब हामीले चाहिँ पहिला उहाँहरू अव्यवस्थित बसोबासी अथवा कुन क्याटेगोरीमा निवेदन दिनुभएको छ त्यो अनुसार प्रमाणीकरण गरेर अनि बल्ल उहाँहरू प्रमाणीकरण भइसके पश्चात उहाँहरू अहिले चाहिँ कहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा हामी नापजाँच गर्छौँ। त्यसपछि चाहिँ अब यो हाम्रो भूमि सम्बन्धी ऐनले चाहिँ यो ठाउँमा जग्गा दिन मिल्ने यस्तोमा नमिल्ने भनेर चाहिँ उल्लेख गरेको छ, त्यो अनुसारको चाहिँ जग्गा दिन नमिल्ने भन्ने लेखिएको उल्लेख भएको ठाउँमा छ भने त्यस्तो ठाउँमा केही चुनौतीहरू देखा पर्न सक्छन् भन्ने अहिलेको आकलन हो।
1: भनेको विगतको पहलको तुलनामा अहिलेको पहलले दीर्घकालीन समाधान दिन्छ भन्ने तपाईँको तर्क?
2: हाम्रो प्रयास चाहिँ दीर्घकालीन समाधान नै गर्ने गरी अगाडि बढ्ने नै छ अहिले।
1: उनी थिए भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्ट। अब अर्को प्रसंग कतिपय सरकारी कागजात सार्वजनिक रूपमा बाहिरिएको पाइएपछि तीनै तहका सरकारलाई मोबाइल एप प्रयोग गरेर सरकारी कामकाजका आधिकारिक कागजात स्क्यान नगर्न निर्देशन दिइएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यसबारे कार्यालयको सूचना प्रविधि शाखाले हिजो एक परिपत्र जारी गरेको थियो। डिजिटल सुरक्षा र तथ्याङ्कको गोपनीयता सुनिश्चित गर्ने उद्देश्यले कड़ाई गर्न खोजिएको अधिकारीहरूले बताएका छन्। एक रिपोर्ट। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अरियालका अनुसार आधिकारिक रूपमा सार्वजनिक नगरिएका केही सरकारी कागजात सामाजिक सञ्जालमा अपलोड भएको पाइएपछि यस्तो निर्देशन जारी गर्नु परेको हो। सरकारी कार्यालयहरूमा दैनिक सयौंको संख्यामा कागजातहरू स्क्यान हुने गरेका छन्। राज्यका नीतिगत निर्णय गोप्य टिप्पणी तथा अन्य संवेदनशील दस्तावेज डिजिटल माध्यमबाट बाहिरिनु राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर चुनौती भएको उक्त कार्यालयको ठम्याइ छ। खास गरी कतिपय निशुल्क एपहरूले चुनौती बढ़ाएका प्रवक्ता अरियालले बताए।
3: सबै एप्सहरूमा होइन, पेड भर्जनमा होइन, अरू एप्सहरूमा हेर्दै जाँदाखेरि कतिपय अब बाहिर ननिस्केका कतिपय सरकारी डकुमेन्टहरू पनि चिठी पत्रहरू पनि सामूहिक सञ्जालमा देखिने भएको कारणले गर्दाखेरि कहीँ कतै कुनै त्यस्ता पी एप्सहरूको प्रयोगले गर्दाखेरि त्यसको कारणले आयो कि भन्ने छ। त्यो भएको कारणले हामीले त्यसलाई चाहिँ अब निरुत्साहित गर्नलाई रोकेको।
1: मोबाइलमा सहजै डाउनलोड गर्न सकिने कतिपय निशुल्क स्क्यानिङ एप प्रयोग गर्दा स्क्यान गरिएका कागजात अनधिकृत व्यक्ति वा समूहको पहुँचमा पुग्ने जोखिम रहने साइबर सुरक्षा मामिलाका जानकारहरू बताउँछन्। साइबर सुरक्षा विज्ञ सन्तोष शर्मा यस्ता एपको प्रयोग निरुत्साहित गर्नु सकारात्मक कदम भए पनि त्यसको सुरक्षित विकल्प समेत उपलब्ध गराउनु अझ प्रभावकारी हुने बताउँछन्।
5: थर्ड पार्टी युज नगरेकै राम्रो, आजकल त्यति गाह्रो पनि छैन। एआईले गर्दाखेरि चाहिँ एउटा कुनै बनाइदिएर गभर्मेन्ट एप्रुभ टुलहरू बनाइदियो भने बेस्ट हुन सक्छ। आफ्नै लोकल मोडल अथवा पेड सर्भिसहरू युज गर्यो भने त्यो त्यही नै बस्छ नि त। डाटा बाहिर नजाने प्रोभिजन पनि गर्न सकिन्छ, तर त्यो मोस्टली पेयरमा मात्र पोसिबल छ। सेयरमा चाहिँ त्यति धेरै सेक्युरिटी प्रोभिजन हुँदैन, जसले पनि लिङ्क पायो भने हेर्न मिल्ने चाहिँ हुन सक्छ।
1: यद्यपि सरकारले निशुल्क स्क्यानिङ एपलाई प्रतिस्थापन गर्नु छुट्टै आधिकारिक एप भने विकास गरेको छैन। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता अरियाल भन्छन्,
3: विकल्प भनेको हामीले जस्तै अरू मल्टिफंक्सन प्रिन्टरहरूमा त्यो अभाइलेबल छँदैछ होइन, अथवा मोबाइलमा पनि त्यसलाई कुनै एप्सबाट स्क्यानिङ गर्नुको सट्टा मोबाइलमा फोटो खिचेर त्यसलाई चाहिँ पीडीएफमा रूपान्तरण गरेर गर्न सकिन्छ।
1: प्रधानमन्त्रीको कार्यालयले उक्त निर्देशनलाई प्राविधिक सजगता मात्र नभई राष्ट्रिय सुरक्षाको अनिवार्य कदमका रूपमा बुझ्न पनि भनेको छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। रूसी सेनाले गएराती युक्रेनको राजधानी कियेभमा गरेको ठूलो स्तरको ड्रोन तथा क्षेप्यास्त्र हमलाका कारण कम्तीमा 20 जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्। यो हमलालाई कियेभका मेयरले युक्रेनी राजधानीमा भएको सबैभन्दा ठूलो भनी व्याख्या गरेका छन्। मस्कोले रूसी पूर्वाधारमा भएको आक्रमणको बदला स्वरूप आफ्नो सेनाले सैन्य केन्द्रहरूमा प्रहार गरेको बताएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट।
4: कियेभ शहरका मेयर भिटाली क्लिचकोले हमलामा लगभग 90 जना घाइते भएका बताएका छन्। उनले हमलाबाट प्रभावित भएका ठाउँहरू मध्ये एउटा एम्बुलेन्स केन्द्र पनि रहेको बताए। उनले शुक्रबार शोक मनाउने घोषणा गरेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसले आक्रमणको तयारी गरिरहेको चेतावनी दिएको केही घण्टापछि नै शहरभरि भएका हमलाहरूले भवनहरू हल्लाएपछि वरपरका धेरै बस्तीहरू खाली गराइएको थियो। हताहत हुनेहरूमा ठूलो संख्यामा बालबालिकाहरू पनि रहेको कियेभको सैन्य प्रशासनका प्रमुखले बताएका छन्। उनकै शब्दमा शत्रुले फेरि पनि जानाजान आवासीय क्षेत्रहरूलाई निशाना बनाएको र गैर सैनिकहरूको ज्यान लिइरहेको बताएका छन्। रूसको रक्षा मन्त्रालयले आफूहरूले हालैको युक्रेनी हमलाको जवाफमा ऊर्जा उत्पादन केन्द्रहरूलाई निशाना बनाएको दावी गरेको छ। अमेरिकाबाट प्रत्यक्ष सैन्य सहायता लगभग बन्द भइसकेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र स्वदेशमै उत्पादन गर्न अनुमति दिन वाशिङटनसँग आग्रह गरेका छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीं सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम एक सय एक मेगाहर्ज
1: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
2: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिलका साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइसक्न हुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nast.edu.np मा उपलब्ध छ।
1: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास्ट, उत्तर भेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।

मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर। अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको पहिलो, दोस्रो र तेस्रो शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही असार 20 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको सार्वजनिक सुनवाई हुने बारेको सूचना। टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालयको आर्थिक वर्ष 2082-83 भएको सेवा प्रवाह सम्पन्न आयोजना कार्यक्रमको बारेमा सार्वजनिक सुनवाई हुने भएकाले टोल विकास संस्थाका प्रतिनिधिहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, बर्घर सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत सरकारवाला सबैलाई वाड़ाको काम र सेवा प्रवाहका बारेमा प्रश्न, सुझाव, गुनासा र सल्लाह सहित सहभागिताका लागि अनुरोध गरिन्छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल असार 21 गते, समय बिहान 8 बजे, स्थान एक नम्बर वाड़ा कार्यालय नगर विकास समितिको भवन सिटी हल नजिक, टीकापुर नगरपालिका एक नम्बर वाड़ा कार्यालय।

चुरे जोगाऊ पानीका मुहान बचाऊ वन विनाश र अवैध उत्खनन रोकौं हरियाली बढ़ाऊ चुरेको संरक्षण हाम्रो दायित्व हो समृद्ध र सुरक्षित भविष्यको आधार हो राष्ट्रपति चुरे संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लंकी कैलालीद्वारा जनहितमा जारी सन्देश

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेप रतन चौधरीको नमस्कार। वर्षा शुरू भएपछि माटो गल्ने कारणले बिजुलीका पोल धेरै ठाउँमा ढल्ने समस्या भइरहेको छ। हावा चल्दा बढ़ी वर्षा हुँदा र पुराना वा कमजोर पोल ढल्ने समस्याले विद्युत अनियमितता हुने गरेको छ। हिजो टिकापुरको वार्ड नम्बर 7 हुलाकी सड़कमा 3 पोल ढलेका छन्। यसका साथै बजार क्षेत्रमा समेत पोल ढलेपछि विद्युत प्राधिकरण टिकापुर शाखाले मर्मत गरेको छ। पोल ढलेमा तत्काल मर्मत गरी विद्युत सुचारू गर्ने इन्जिनियर विशाल उपाध्यायले जानकारी दिनुभएको छ। दैलेखको चमुन्दा विन्दसैनी नगरपालिका 7 साङदेता स्थित कर्णाली राजमार्गमा दुर्घटना भई बेपत्ता गाड़ी तथा यात्रुको खोजी कार्य जारी छ। बेपत्ता यात्रु र गाड़ीको खोजी कार्यका लागि सशस्त्र प्रहरीको गोठखोर परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर 6 महेश्वरी वाहिनी मुख्यालय सुर्खेतबाट आज दिउँसो 1:30 बजे 6 गोठखोर सहितको थप टोली परिचालन गरिएको हो। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02001X1055 नम्बरको गाड़ी सड़कबाट अन्दाजी 600-700 मिटर तल कर्णाली नदीमा खसिएको थियो। बिहान 11:30 बजे गाड़ी दुर्घटना भएको खबर पाउन साथ उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मा दैलेख माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सुरक्षा बेस र प्रहरी चौकी पालताराबाट समेत उद्धारको टोली खटिएको थियो। साथै दुर्घटना स्थलमा करिब 400 मिटर तल भीरभाडमा समेत अड्किएको अवस्थामा एकजना पुरूषको शव निकालिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ट्राफिक नियमको पूर्ण पालना गराउन सरकार भएका समेत सबैलाई आग्रह गर्नुभएको छ। आज धनगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। मुख्यमन्त्री शाह निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्य दृश्य सामग्री सार्वजनिक भएपछि आलोचना भएको थियो। त्यसबारे स्पष्ट पार्दै उहाँले कानूनका अगाडि कोही पनि सानो वा ठूलो नहुने बताउँदै नियम सबैले पालना गर्नुपर्ने बताउँदै सोही कारण आफूले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको सामग्रीको बारेमा आलोचना भएपछि जरिवाना तिरेको बताउनु भएको छ। सरकारले गोर्खापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मत बहादुर रावलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्री परिषदको बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री अस्मित पोखरेलले मन्त्री परिषद बैठकबाट उक्त निर्णय भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार सूचना तथा संचार प्रविधि मन्त्रालयको प्रस्तावमा रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मार्फतमा राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको बिहिबारको बैठकमा सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 अन्ति दफावार छलफलमा उठेका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनु भएको हो। उहाँले विगतका विभागमा उजुरी परेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेका मान्छेलाई दुःख दिने काम भइरहेको बताउनु भएको छ। उहाँले भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल
अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले सम्बन्धन प्राप्त निजी कलेजलाई शैक्षिक कार्यक्रम र विद्यार्थी संख्या कोटा थप दिने समेत निर्णय गरेपछि विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। आंगी क्याम्पस बनाउने पूर्व निर्णय लट्याउँदै निजी कलेजलाई नयाँ कार्यक्रमदेखि विद्यार्थी कोटा निर्धारण गरिएको भन्दै विद्यार्थीहरू आक्रोशित बनेका हुन्। केन्द्रीय क्याम्पस सहित आंगिक र आंगिक बनाउने निर्णय भएका क्याम्पसहरू व्यवस्थापक विहीन र लथालिंग अवस्थामा पुगेको आरोपमा विद्यार्थीहरूले यस्तो गरेका हुन्। यस्तो अवस्थामा विश्वविद्यालयका पदाधिकारी निजी क्याम्पसलाई प्राथमिकता दिँदै आएको नयाँ शैक्षिक कार्यक्रम र विद्यार्थी कोटा थपेर सरकारी क्याम्पस धराशयी बनाउने खेलमा लागेको उहाँहरूको भनाई छ। र कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायक उपरीक्षक डीएसपी टेकबहादुर रावलका अनुसार भण्डारीलाई बिहिबार बिहान करिब 7 बजेतिर भीमदत्त नगरपालिका 18 पक्राउ गरिएको हो। उनका अनुसार गाली बेजेटी मुद्दामा अदालतले भण्डारीलाई 1 महिना 7 दिन कैद र 12,100 रूपियाँ जरिवाना तोकिएको समेत फैसलाको कार्यान्वयनका क्रममा पक्राउ गरिएको बताएको छ। हवस् आजको समाचार सेवा यहीँ पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सुखदेव स्वामीले बताउनु भयो। अब बाँकी हाम्रो लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर संसार झुटो हरिनाम संकीर्तन सत्य हरि महाराजको जब यस किसिमबाट अहिले जङ्गलको बास राजा प्रेवृतका छोरा आग्नेन्द्र नामको राजा तपाईँ हामी बसेको ठाउँमा राजकाट माहौल सम्बन्धी कार्य गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट

राजन परीक्षित श्रीमद भागवत पंचम स्कंद प्रिय प्रत नाम गरेको राजा का छोरा तेरा भाई मध्यमा जेठा छोरा आग्नेन्द्रले तपाईं हामी बसेको ठाउँमा राज्य गर्नुभयो। उनी आग्नेन्द्र नाम गरेको राजाको अब यस किसिमबाट राज्य सञ्चालन पक्षमा नौवटा छोरा जन्मनको सरकार नौवटा छोरा मध्यमा नौ भाइले राज्यको अभिलाषालाई कायम राख्न तयारी भए। लौ त भनेर नौ भाइलाई जम्मू द्वीपको नौ खण्डमा विभाजन गरिदिए बक्सु राजाले। पहिलो खण्डको नाम हो अजनाब नाम गरेको खण्ड, दोस्रो किम पुरुष, तेस्रो हरिवर्ष, चारौं इलाव्रत, पाँचौं रम्यक, छैटौं हिरण्यमय, सातौं कुरु, आठौं भद्रासुर, नौ केतुमाल नाम गरेको खण्ड हुनुको सरकार। त्यसमा नौवटा खण्डमा नौ भाइको नामले प्रख्यात भएर राखिएको छ, जसमध्येमा तपाईँ हामी बसेको ठाउँ चाहिँ मध्य भूमण्डल रेखामा पर्छ। जसको जब भूमध्य भागमा यस किसिमबाट रहेको जसको नाम हो सुन्दर शहर, सुन्दर नगरी, सुन्दर स्थान, अजनाब नाम गरेको खण्ड, त्यो अजनाब नाम गरेको खण्डमा नाभि राजाले राज्य गर्नुभयो। उहाँ नाभि राजालाई राज्य सम्पा गरेर राजा आग्नेन्द्र जंगल सवारी हुनुभयो। उहाँले नि केही लानु भएन, प्रेव्रतले सात दिन छोडे, केही लगेनन्। आग्नेन्द्र नाम गरेका राजाले पनि केही लगेनन्। आग्नेन्द्रका छोरा नाभिले सन्तानोत्पादन गर्नको निमित्त भगवान नारायण वासुदेवको प्रार्थना गर्दा नाभि नामका राजा जन्मनुभयो। नाभि राजाले बडो प्रेम साथ विन्ती गर्नुभयो, बडो आनन्दको साथमा ध्यान भयो, मनन भयो, कृतन भयो। नाभि नामका राजा नाभि राजाका छोरा खन महाराज सन्तान नौनाको कारणले भगवानको प्रार्थना गरे। श्याम सुन्दर भगवान गर्छौ पुकार।

यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा भगवान यस कारणबाट नवि राजाले सन्तान उत्पादन नभएको कारणले नवि राजाले भगवानको भजन और कीर्तन मनन गरे। नवि राजाका छोरा जन्मने बेला भएको थियो, त्यसै बेलामा सबले विन्ती गरे भैमा झरन हरे, भैमा झरन, भैमा झरन हरे, भैमा झरन।

महाराज परीक्षित यसरी नाभि नामदीर्घा राजा का छोरा नहुनाको कारणले भगवान को प्रार्थना गरेर छोरा जन्माउनका निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित श्रीमद भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्द चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभि राजाका छोरा भक्त वत्सल भक्तले जे मागो थियो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबक्स्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाभ्रीको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ, हाम्रो बाजेले, हाम्रा जिजुले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा, अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, रीतिथिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो नाभि राजा, ऋषभदेव प्रभुका जम्मा 100 भाई छोरा प्रादुर्भाव भए, जसमध्येमा 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेतामा गए, 9 जना भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेता 90 गयो, 9 जना जब भागवत धर्म जान्नेमा गए जब 79 सकियो बाँकी एउटा रह्यो। यिनै जब 100 भाइ छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु हो, अति राम्रो प्रभाव ढङ्गबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु, तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ऋषभदेव भगवानका जम्मा 100 भाइ छोरा मध्येमा ब्राह्मण हुने छोरालाई उपदेश गर्नुभएको छ, ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ, जन्मदा शूद्र भएर जन्मने हो संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्, ब्राह्मण एकपटक आमाको घरबाट, एकपटक स्वर संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ, चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, दुई फेर जन्मन्छ, त्यसैले त्यो दुइटैलाई दिव्य भन्छ। दिव्य भनेको दुई पटक जन्म नै हुनको कारणले फूललाई पनि दिव्य, ब्राह्मणलाई पनि दिव्य। यसै कारणले महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्य जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको सूत्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि ब्राह्मण ब्रह्म कर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, श्राण सन्ध्या बन्धन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण छ कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, छ कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्म कर्ममा रहनु है भन्ने कुराको निधो गराउनु हो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउन लैजानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु, जब कहिले नबोल्नु, ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु।
उत्तमोत्तम गति को व्यवहार गर्नु कर्तव्य बाट च्युत कहिले नहुनु कर्तव्यमा परिणत रहनु भगवान को भजन कीर्तन मनन गर्नु ईश्वर को प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु यही सिद्धांत को कुरो हो। श्रवणका दृष्टि प्रणाली यो मैले यहाँलाई बताए यो हो। जब ब्राह्मणले रहने र उर्धरेतामा रहनेको वर्णन योगमा रहनु प्लस बनाउनु योगमा नै जोड्नुहुन्छ जोड्नु भनेको जीवलाई आत्मामा लिएर सन्धि पत्र गराउनेलाई योग भन्छ। यस्ता योगीजनहरूले यस्तो काम गर्नु अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु भयो ऋषभदेव भगवानले आफ्ना छोराहरूलाई भागवतको अर्थ भा माने भावना ग माने गति र ब माने वर्णनको विषयलाई त माने तारणलाई प्रयोजन गर्नु भा भागवत भा माने भावना ग माने गति ब माने वर्णन प माने तारण भावना गति सर्ववर्णन विस्तार गर तारिदिन्छ जो त्यही शास्त्रलाई भनिन्छ भागवत। भागवत कहिले जे मनले चिताएर कामना गरेका छ त्यो सिद्ध हुन्छ। कुन कुरा सिद्ध भएको छैन र भागवत सबै काम पूर्ण भएको छ भागवतले। भा माने भावना ग माने गति ब माने वर्णन त माने तारण भावना गति सर्व वर्णन विस्तार गरेर तारिदिन्छ जो त्यसलाई भनिन्छ भागवत। रौगण नामको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाऊ भनेकन सोध्नेवाला आफ्ना डोलेसँग रौगण नामको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नामको राजालाई आज्ञा गरी बौसो लौ त सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ अब यो भवाटवीको वर्णन विस्तार अहम् पुरु भरत जब यस किसिमबाट प्रमाण गरी बक्सु कि नहम विशङ्की सुरराज बज्रान नत्रक्ष सुन्नास हेमस दण्डात नागनारको शोभन लिप्त पास्त्र संघे ब्रसम ब्रह्म कोला भवाना यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ जडव्रत ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

परीक्षित श्रीमद भागवत मा प्राण कथी कथा को वर्णन विस्तार गरिन्छ भनेदेखिन् अब तपाईलाई म भवाटवीको वर्णन बताउनु भन्दा पहिला आफ्नो परिचय बताउँछु। राजा परिद्रव रोगण तपाईले चामल पिनेपछि पिठो पिठो पिनेपछि मैदा मैदा जति पिने पनि मैदाको मैदै भन्नुभयो। चामल राखेर कसौडीमा प्रयोग गरेको खण्डमा आगो लाग्यो भने भित्र त्यो पाक्न सक्छ नत्र सम्भव छैन पनि भन्नुभएको छ। त्यो के भन्नुभएको भन्दा सुन्नुहोस् महाराज भन्दै यस किसिमबाट रघुवंश आज्ञा गर्नुहुन्छ। अहम पुरा भरत नाम राजा विमुक्त दृष्टवा श्रद्धसँग बन्द आराधन भगवत ये मानव मृग भव मृग संग दृतार्थ राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ। मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड। त्यस कारणबाट म राजा थिएँ, फेरि मैले देह त्याग गरे मृग भए मृग थिएँ, फेरि गएर मैले जब बौला भए चामल रूपी राजा थिएँ, पिठो रूपी बौला भए मृग रूपी मैदा भए काट्नलाई मैदा नै भए चुट्नलाई मैदा नै भए भारी बकाए मैदा नै भए हजुरले चुट्नुभयो मैदा नै भए त्यहाँभन्दा मसिनो हुने ठाउँ रहन्छ मलाई के फेरि मैले भनेको महाराज हो। अब तपाईँको विषयको कुरा चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईँलाई भन्दैछु म। त्यो कुरा हृदय नै विशाल बनेर हृदय नै फराक बनेर हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज गंगा सागर जाँदा। लावा लस्कर हात्ती घोडा चतुर्गणी सेना अगाडि पछाडि लगाउने अर्कालाई हिँड्न सकेन भनेर कानमा लत्ताले हिँड्ने यही हो महाराज तपाईँको भित्री तक पाकेन। यो तपाईँलाई भनेको राजन भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ। जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको डोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो। डुल्दै गएको थिएँ म एउटा चौतारामा चौपारीमा गएर म बसे। त्यस बेला म अत्यन्त गाढ प्रगाढ निन्द्रामा परेछु। म निदाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा महको रस आयो। कहाँबाट आयो यो महको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ। बरको वृक्षमा महको थोपो झुन्डिराखे भने महको पात्र झुन्डिएको रहेछ। त्यहाँबाट जब चुइएर मेरो मुखमा तप तप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढे। चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे झिकेर खाँदा नतृप्तास्मी म अगाइन। आखिरमा म आएको ठाउँ कसो भयो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनबरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले। त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको वृक्ष पात्रलाई खान भनेर तयारी भएर बसेको। दुईपट्टिबाट कटारीले पञ्चरोले हान्दो रहेछ वृक्ष गर्लम्मा ढल्यो। म सात समुद्रको तुफानमा परे। मेरो यो गतिको मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली अनि त्यसबाट थुतेर खान थालेको नतृप्तास्मी न अगाएको पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको। आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको सात समुद्र भनेको जाय जाय जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको आफू बन्धनमा परेको त्यो गर्लम्मे वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो। ए यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो क्रम छोडिदेऊ भनेर आज्ञा गरिबक्सु। जय होस् गुरु। अब म कहाँ जाउँ भन्नुभएको थियो रघुवंश राजाले तपाईँले मलाई लत्ताले हाने पनि म कति पनि विचलित छैन। अहिले तपाईँ शरास्त्र जानुस् गंगा सागरमा कपिल देव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिल देव मुनिको आश्रममा चाहनुभएको छ राजा रोगण। अहिले भरत ब्रह्मज्ञानी बाली कुर्न भनेर फेरि खेतीमा हुनुभयो। अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो। महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो। उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुनु भनेर राजा परीक्षितका हजुरमा सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

0: सामाजिक सञ्जालमी निकेरी जाँची बुझिभर बैंकको आधिकारिक प्रोफाइल मात्रै फलो अरू, कसैले लिंक खोल्लाए अगाडि त्यो क्याको लागि हो, कहिले पठाएको हो रे, कहाँ जान्छ निकेरी बुझिभर खुल्याको वेबसाइटको URL चेक गरौं।
1: अप्रिय घटना हुन नदिनलाई समय समयमी आफ्नो पासवर्ड बदलौं। आफूलाई केही शंका लागेले बैंकलाई छिट्टै खबर गरौं।
2: सतर्क रहौं, ठगीबाटै बचौं।
1: सिद्धार्थ बैंक पठाई जनहितमी जारी सन्देश।
3: सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई।

0: प्लस टू उत्तीर्ण सम्पूर्ण महानुभावहरूलाई नास्ट कलेजका तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ। उच्च जीवनस्तर निर्माणका लागि निर्णायक क्षण यही हो।
1: विगत 27 वर्षदेखि सेवारत QAA प्राप्त यस संस्थाका रोजगार उन्मुख कार्यक्रमहरू बीई कम्प्युटर, बीसीए, बीबीए, बीई सिभिल का साथै एमबीए कार्यक्रममा सुनिश्चित उच्च जीवन स्तर निर्माणार्थ भर्ना फारम खुलेको सहर्ष जानकारी गराउँदछौ। भर्ना फारम 2083 असार 32 गते दिउँसो 3 बजेसम्म बुझाइ सक्नुहुन अनुरोध छ। प्रवेश परीक्षा 2083 श्रावण 1 गते 10 बजे। साथै अनलाइन फारम nas.edu.np मा उपलब्ध छ।
0: नेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी नास उत्तर बिहेडी 4 धनगढी, फोन नम्बर 091523312 र 523949।